निर्माणको प्रक्रिया अगाडि बढ़ेको समेत बताउनु भएको छ। आजदेखि राजधानीमा शुरू भएको हिजोदेखि राजधानीमा शुरू भएको नवौं नेपाल जग्गा र आवास एवं निर्माण प्रदर्शनी 2083 को उद्घाटन गर्दै सभामुख डोलो प्रसाद रियालले हदबन्दीको गाँठो फुकाउन सरकार गम्भीर बन्नुपर्नेमा जोड़ दिनु भएको छ। घर जग्गा व्यवसाय सिमेन्ट छठ बैंकिङ र बीमा जस्ता बहुआयामिक क्षेत्रलाई जोडेर आन्तरिक अर्थतन्त्र चलायमान बनाउन मेरुदण्डको भूमिका खेलेको सभामुख रियालले बताउनु भएको हो। कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले व्यावहारिक नीतिका कारण घर जग्गा व्यवसाय धाराशायी बन्दै गएको गुनासो व्यक्त गरिएको छ। नेपाल जग्गा र आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुमारले हद सम्बन्धी नीतिकै कारण 200 भन्दा बढ़ी कम्पनीको अर्बौंको सम्पत्ति र सरकारी राजस्व समेत रोकिएको बताएका छन्। सुरक्षित आवास प्रत्येक नागरिकको अधिकार भन्ने मूल नारासहित शुरू भएको मेला असोज 4 गतेसम्म सञ्चालन हुनेछ र प्रदर्शनीमा रियल इस्टेट बैंक तथा वित्तीय संस्था निर्माण सामग्री फर्निचर र स्वास्थ्य सेवा लगायतका 100 भन्दा बढ़ी कक्षा राखिएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवालाई सहभागी भएर उद्घाटन गरिदिन आग्रह गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा ललितपुरमा हिजो बसेको केन्द्रीय कार्य समितिको बैठकमा थापाले महाधिवेशनको दिन पूर्व सभापति आएर उद्घाटन गरिदिन पार्टीका लागि सम्मानको विषय हुने बताउनु भएको हो। उहाँले पार्टी विधान अनुसार महाधिवेशनबाट नयाँ सभापति चयन हुने भएकाले पूर्व सभापति गौसी औपचारिक विधायकको चरणमा पार्टी पुग्ने उल्लेख गर्नुभएको हो। विशेष महाधिवेशनपछिका मागहरू सम्बोधन भइसकेकाले अब छुट्टै महाधिवेशनको औचित्य नरहेको स्पष्ट पार्दै उहाँले असोज 3 र 4 गते वडा अधिवेशनमा निर्धक्क सहभागी हुन पनि तल्लो तहका कार्यकर्तालाई अपील गरिएको छ। हिजोको बैठकमा देउबा पक्षका नेताहरू महालक्ष्मी उपाध्याय डिना इन्द्रबहादुर बानिया मीनबहादुर विश्वकर्मा ईश्वरी न्यौपाने रामबहादुर खतिवड़ा नयन सिंह महर गोविन्द भट्टराई उमेश जंगराई माझी शान्ति परियार गमेश लामा राधा घले सरस्वती अडियाल किरण यादव लगायतको व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। बैठकमा देउबा पक्षबाट 40 जना भन्दा धेरै सहभागी भएका नेता मीन विश्वकर्माले जानकारी गराएको छ। भोलि शनिबार वडा अधिवेशन शुरू हुने भएकाले धेरैजसो नेता गृह जिल्ला गइसकेका छन् र नेता विश्वकर्माले कांग्रेस महाधिवेशनमा 90% भन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने पनि दावी गरिएको छ। कांग्रेसको 15 महाधिवेशन आउँदो असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ। नेकपा एमाले केन्द्रीय कार्यालयले संविधान दिवस र भव्य र प्रभावकारी रूपमा मनाउने तयारी गरेको छ। संविधान दिवसको तयारीका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेलले बोलाएको बैठकमा नेपालको संविधान 2072 को रक्षा र कार्यान्वयनको सन्देश सहित विविध कार्यक्रमको आयोजना गरी निर्माण गरिएको हो। बैठकले असोज 3 गते बिहान 8:30 बजे पार्टी कार्यालय केन्द्रीय कार्यालय चासल मा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरराज आचार्यले जानकारी गराएको छ। उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले जनाएको छ। संविधान दिवसको अवसरमा देशैभर विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत बैठकले गरिएको छ। बैठकले सबै प्रदेश जिल्ला र पालिकाका कमिटीलाई स्थानीय विशेषता र आवश्यकताका अनुसार प्रभावकारी र रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिएको हो। यसैगरी विद्यार्थी संगठन ट्रेड युनियन लगायतका पार्टी सम्बन्ध जनसंगठनहरूले पनि आफ्ना मौलिक नारासहित विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ। संविधानको रक्षा, संविधानिक व्यवस्थाको सुदृढीकरण र संविधान प्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ दिवसलाई व्यापक रूपमा मनाउने तयारी गरेको एमाले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 9 लाख घुस सहित एक नापी अधिकृतलाई नियन्त्रणमा लिएको छ। नापी कार्यालय दिल्ली बजार अन्तर्गत 3 नम्बर नापी टोल माझ पोखरी काठमाडौँ टोली प्रमुख समेत रहेका नापी अधिकृत दिल्ली बहादुर ओलीलाई अख्तियारले नियन्त्रणमा लिएको छ र अधिकृतलाई ओलीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार ओलीले छूट जग्गा दर्ता सिफारिशमा
हितको मिसिल प्रपत्र भूमि प्रशासन कार्यालय पठाउनका लागि सेवाग्राहीसँग घुस मागेका थिए। काठमाडौँ टोखा स्थित एक रेस्टुरेन्टबाट 9,00,000 नगद सहित नियन्त्रणमा लिएका ओलीलाई हिजो विशेष अदालतबाट थप अनुसन्धानका लागि म्याथप गरिएको अख्तियारले जनाएको छ। रसुवाको भटेकोशी नदीमा गत भदौ 10 गते आएको बाढ़ीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयले हिजो साँझसम्मको प्रारम्भिक विवरण सार्वजनिक गर्दै विपद प्रति कार्य र उद्धार कार्य तीव्र रूपमा भइरहेको छ। प्रशासनका अनुसार गत भदौ 10 गते आएको बाढ़ीका कारण हालसम्म सञ्चालन गरिएका शवहरू मध्ये 15 जनाको पहिचान शनाखत खुलेको छ। शनाखत हुनेहरूमा रसुवा, नुवाकोट, धादिङ, कास्की र रामीछापका नागरिकहरू रहेका छन्। कुल 199 वटा शव फेला परेकोमा 15 वटाको शनाखत भइसकेको, 45 वटाको मुचुल्का मात्र गरिएको र बाँकी शवको मुचुल्का र डीएनए परीक्षण गरी शनाखत हुन बाँकी रहेको छ। बाढ़ीपछि ठूलो संख्यामा नागरिक र पर्यटकहरू सम्पर्क विहीन भएका छन्। प्रशासनको अनुसार रसुवाका 1,671 अन्य जिल्लाका 1,835 र 278 जना विदेशी पर्यटक अझै बेपत्ता रहेका छन्। बाढ़ीका कारण रसुवाका गोसाईकुण्डा, आमा सुदिङमौ, कालिका र उत्तर गया गाउँपालिकाका विभिन्न वडा पूर्ण रूपमा प्रभावित भएका छन्। जनता समाजवादी पार्टी जसपाका पर्साका जिल्ला अध्यक्ष तबरेज अहमद नेपाली कांग्रेसमा प्रवेश गरेको छ। हिज वीरगंजमा आयोजित कार्यक्रममा अध्यक्ष अहमद जसपा पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरिएको हो। कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री रमेश रिजालले अहमदलाई गम्छा ओढ़ाएर पार्टीमा स्वागत गरेका छन्। जसपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका अहमद राष्ट्रिय भूमि समस्या समाधान आयोग पर्सका निवर्तमान अध्यक्ष पनि रहेका छन्। मधेस आन्दोलनदेखि मधेस केन्द्रित दलमा आबद्ध भई राजनीतिमा सक्रिय रहेको अहमद उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको जिल्ला सचिवको रूपमा जिम्मेवारी सम्हालेका थिए। मधेस आन्दोलन लगायतका राजनैतिक आन्दोलनबाट प्राप्त संघीयता, लोकतान्त्रिक लगायतका उपलब्धिहरू संस्थागत गर्ने काम कांग्रेसले मात्र गर्न सक्ने भएकाले आफू कांग्रेसमा प्रवेश गरेको पनि अहमदले बताएको हो। पूर्व मन्त्री रिजालले शिक्षित र बौद्धिक युवा अहमदको पार्टी प्रवेशले अब पर्सा क्षेत्र नम्बर 4 कांग्रेस थप मजबूत भएर जाने विश्वास आफूले लिएको पनि बताएका छन्। सार्वजनिक स्थानमा जथाभावी फोहोर फाले अब 15,000 रूपियाँसम्म जरिवाना प्रस्ताव हुने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बिहिबार प्रतिनिधि सभामा दर्ता गराएको फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई विशेष संशोधन र एकीकरण बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको छ। विधेयकको दफा 13 सार्वजनिक स्थानमा जाँदा डस्टबिनमा मात्रै फोहोर राख्नुपर्ने विषयलाई नागरिकको दायित्वको रूपमा व्याख्या गरिएको छ। सार्वजनिक स्थानमा आवागमन वा भ्रमण गर्ने व्यक्तिले आवागमन र भ्रमणका क्रममा यदि कुनै किसिमको फोहोर मैला विसर्जन गर्दा नजिकको डस्टबिनमा राख्नुपर्नेछ। उक्त दफाको उपदफा 3 उल्लेख छ कि विधेयकको दफा 12(2) फोहोर मैला संकलन र तथा ती सम्बन्धी अन्य कार्यविधि सम्बन्धित स्थानीय तहले निर्धारण गरेको बमोजिम हुनेछ। दफा 13 स्थानीय तहले स्थानीय राजपत्रमा सड़क प्रकाशन गरी तोकिएको आफ्नो क्षेत्रभित्रका सार्वजनिक सड़क, सार्वजनिक उद्योग पार्क, प्रदर्शनी स्थल, सार्वजनिक यातायात सवारी साधन, बिसौनी र जल स्थल जस्ता सार्वजनिक स्थानमा आवश्यकताको आधारमा फोहोर मैला संकलन गर्दा बन्द ढकान भएको डस्टबिन राख्नुपर्नेछ। प्रस्तावित विधेयक अनुसार सड़क सरसफाई फोहोर संकलनका बेला तोकिएको ठाउँमा सवारी रोकिएर राख्ने वा हटाउन इन्कार गर्नेलाई 1,500 सम्मको जरिवाना प्रस्ताव गरिएको छ। साझा खबरमा अब विदेशको खबर। प्रशान्त महासागर स्थित टापु देश फिजीले एचआईभी संक्रमण तीव्र रूपमा फैलिएपछि राष्ट्रिय संकट आपतकालको घोषणा गरिएको छ। अधिकारीहरूको अनुसार हाल यो महामारीले देशका करिब प्रत्येक 60 वयस्का मध्ये एकजनालाई संक्रमित बनाएको छ। अधिकारीहरूको अनुसार 2025 एचआईभी संक्रमितको संख्या बढ़ेर 2016 पुगेको छ। सन् 2019 रेकर्ड गरिएको संख्या तुलनात्मक 16 भन्दा बढ़ी गुना हो। बुधबार पत्रकारसँग कुराकानी गर्दै स्वास्थ्य मन्त्री
आटुनिया लाभुले औपचारिक रूपमा फिजीमा राष्ट्रिय एचआईभी आपतकाल घोषणा गरिएको बताएको छ। यो निर्णयले महामारी गम्भीरता र देशलाई अहिले तुरन्तै चाहेको समन्वयलाई प्रतीकात्मक रूपमा सहयोग गर्ने समेत बताउनु भएको हो। यौन सम्पर्क र अवैध लागू औषधको कुलतका कारण एचआईभीको संक्रमण लगातार बढ़िरहेको अधिकारीहरूले बताएका छन्। सरकारको अनुसार पाँच वर्ष अघि 167 मध्ये एक जनामा एचआईभी थियो र अहिले 60 जना वयस्क मध्ये एक जनामा संक्रमण छ र त्यसै गरी प्रत्येक 100 जना गर्भवती महिला मध्ये 2 जनामा यो भाइरस सरेको सरकारले जनाएको छ र 2025 एचआईभी सहित जन्मिएका 59 शिशु मध्ये 18 जनाको पहिले जन्मदिन अगाडि नै मृत्यु भएको सरकारले जनाएको छ। सरकारले निशुल्क एचआईभी परीक्षण रोकथाम सेवा र उपचारमा पहुँच विस्तार गरिरहेको पनि बताएका छन्। खेल खबरमा जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद एसियड अन्तर्गत महिला भलिबल लीगमा नेपाल लगातार दोस्रो हार सहित समूह चरणबाट बाहिरिएको छ। हिजो भएको समूह एमा खेलमा नेपालले इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भएको छ। इण्डोनेसियाले पहिलो सेट 25-12, दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जितेको छ। यो सँगैसम्म एबाट जापान र इण्डोनेसिया क्वार्टर फाइनलमा पुगेको छ। यसअघि पहिलो खेलमा नेपाल आयोजक जापानसँग पनि सोझो सेटमा पराजित भएको थियो। अब नेपालले वरियताका लागि प्लेअफमा खेल्नेछ। प्रतियोगितामा 4 समूहमा 14 टोली सहभागी छन्। समूह एमा र बीमा 3-3 र सीमा र डीमा 4-4 टोली छन् र हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछ। एसियाली खेलकुदको औपचारिक उद्घाटन शनिबार भोलि हुने भए तापनि लामो समयसम्म चल्ने खेलहरूका कारण लीग चरणको खेल भने शुरू भइसकेको छ। प्रतियोगितामा नेपालले 21 खेलमा सहभागिता जनाएको छ। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। अपर त्रिशुली एकमा देखिएको 5 सब जाली काटेर निकाल्दै जग्गा हद सम्बन्धीको समस्या सुझाउन सभामुख आग्रह। 50 टिक्ने कानून बनाउने दावी। पूर्व सभापतिको हैसियतमा असोज 16 गते महाधिवेशनको उद्घाटन गर्न देउबालय कांग्रेस सभापति थापाको आग्रह। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 9,00,000 घुस सहित एक नापी अधिकृतलाई पक्राउ गरियो। रसोवा बाढ़ीमा 15 जनाको शनाखत, 3,700 भन्दा अझै बढ़ी बेपत्ता। फिजीमा एचआईभी संकटकाल घोषणा। र एसियाली खेलकुद महिला भलिबल नेपाल समूह चरणबाट बाहिरियो। साझा खबर अहिलेलाई यति नै। अर्को खबरका साथमा बिहान 9 उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आई सिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 2 गते शुक्रबार, सेप्टेम्बर 18 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको सप्तमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्री तीन दिन न्यूयर्कमा रहने, जापानिज इन्सेफ्लाइटिसबाट मृत्युदर बढ्दै, खोप नलगाएका 30 वर्षमाथिका व्यक्ति जोखिममा।
1: नाताकाय मुद्दामा परिस्थिति जन्य प्रमाण महत्वपूर्ण हुने सर्वोच्चको फैसला, कांग्रेसमा देउबा पक्ष कमजोर हुने गरी नेताहरू संस्थापनतर्फ फर्किँदै एमालेमा पार्टी पुनर्गठनको किचलो।
0: अख्तियारमा झण्डै 41,000 उजुरी, बागमती प्रदेशमा ओएनएम सर्वेक्षणका लागि खाका स्वीकृत, 2 महिनामा 85% राजस्व संकलन।
1: यमनमा द्वन्दका कारण 150,000 बढ़ी विस्थापित, अस्ट्रेलियाले विद्यार्थीका परिवारका सदस्यका लागि भिसा प्रतिबन्ध जारी गर्दै, स्वीडेनमा विपक्षी गठबन्धनको बहुमतपछि प्रधानमन्त्रीद्वारा राजीनामा।
0: र फिफाले निलम्बन गरेको विषयमा सरकारले स्पष्ट निर्देशन दिनुपर्ने एन्फाको माग। 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित, इण्डोनेसिया 3-0 विजयी।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा सार्वजनिक सेवा प्रवाहका लागि सरकारले शुरू गरेको तयारीको प्रसंग।
1: सरकारले सार्वजनिक निकायको सेवा प्रवाहलाई सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी निर्णय प्रक्रियालाई सहज र झन्झट रहित बनाउन टिप्पणीको तह घटाएको छ। सार्वजनिक निकायको सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधि मैत्री बनाएर सेवाग्राहीले अपनत्व महसुस गर्ने गरी सरकारले निर्णय प्रक्रिया घटाएको हो। मन्त्रीपरिषदबाट गरिने नीतिगत तथा महत्वपूर्ण प्रशासनिक निर्णयमा टिप्पणीको तह बढ़ीमा 3 र सामान्य प्रशासकीय विषयमा बढ़ीमा 2 तह मात्रै रहने गरी सरकारले प्रशासन सुधारको कार्यलाई उच्च प्राथमिकता दिएको हो। प्रणालीमा फाइल दर्ता हुनका साथै स्वचालित रूपमा समय गणना शुरू हुने र तोकिएको समयभित्र कार्यवाही नभएमा फाइल 24 घण्टाभित्र स्वत माथिल्लो निर्णय तहमा पुग्ने व्यवस्था सरकारले कार्यान्वयनमा ल्याएको छ। सरकारले सेवा प्रवाह र सुशासन कायम गर्ने कार्यलाई सेवाग्राहीले अनुमति गर्ने गरी निर्णय प्रक्रियाको तह घटाउने निर्णय गरी कार्यान्वयनमा ल्याएको कार्यदलका प्रवक्ता हेमराज अरियालले बताउनु भएको छ। सरकारले यसअघि सार्वजनिक गरेको 100 कार्यसूचीमा पनि सरकारी निकायले निर्णय प्रक्रियाको तह घटाई सेवा प्रवाहलाई छिटो छरितो बनाउने उल्लेख गरेको थियो।
0: नेपालमा पछिल्लो समय जापानिज इन्सेफ्लाइटिस जेईको संक्रमण र मृत्यु संख्या बढ़ेको पाइएको छ। विशेष गरी खोप नलगाएका 30 वर्ष माथिका व्यक्तिमा धेरै जेई संक्रमण र मृत्युदर देखिएको भन्दै खोप अभियान चलाउन विज्ञहरूले सुझाव दिएका छन्। यस वर्ष असार दोस्रो साता यता कम्तीमा 26 जनाको जेई संक्रमणका कारण मृत्यु भइसकेको छ भने थप 95 जना संक्रमित भएको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले बताएको छ। यस वर्ष जेईका कुल 121 संक्रमित पुष्टि भएको मध्ये मृत्युदर 21% भन्दा बढ़ी छ, जुन कुनै पनि किटजन्य रोगको तुलनामा अत्यधिक हो। सन् 2022 यो रोगबाट नेपालमा कम्तीमा 4 जनाको मृत्यु भएको थियो, 79 जना संक्रमित भएका थिए। त्यस वर्ष मृत्युदर 5% थियो। सन् 2023 20 जनाको मृत्यु र 98 जना संक्रमित भए भने मृत्युदर 19% थियो। सन् 2024 28 जनाको मृत्यु र 86 जना संक्रमित थिए। यस वर्ष मृत्युदर बढ़ेर 33% पुगेको थियो। सन् 2025 41 जनाको मृत्यु र 183 जना संक्रमित भएका थिए। त्यस वर्ष मृत्युदर 23% थियो। जेईको मृत्युदर छिमेकी भारतको तुलनामा नेपालमा बढ़ी देखिएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतभर जेई संक्रमण दर हुने मृत्युदर करिब 11% मात्रै रहेको छ। सन् 2026 भारतमा जेई 727 संक्रमित भेटिएका छन् भने 47 जनाको मृत्यु भएको छ। नेपालमा पनि खोप नलगाएका व्यक्ति बढ़ी जोखिममा देखिएका छन्। यसैबीच कर्णाली प्रदेशका उपल्लो जिल्लाका कतिपय स्वास्थ्य संस्थाहरूमा अहिले जनशक्तिको अभाव देखिएको छ। व्यवस्थापनको लागि सरकारवाला निकायले अस्पतालहरूमा पर्याप्त मात्रामा औषधि जनशक्ति उपकरण अभाव भइरहेको भन्दै ध्यानकर्षण गराउँदै आएका छन्। साबिकका कर्णालीका पाँच जिल्ला रोग र भोगले लड़िरहेको उदाहरणहरू प्रशस्त देखिन्छन्। विगतको जस्तो संघीयता भइसकेपछि पनि कर्णालीको स्वास्थ्य अवस्था प्रदेश सरकारले गरेका प्रयासका बारेमा रेडियो मुगु सहकर्मी खड्ग सुनारले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जीत बहादुर मल्लसँग सोध्नु भएको छ।
3: सरकारले एउटा नीति पोलिसी बनाएको छ, त्यसलाई चाहिँ अलिकति द्रुत गतिमा कार्यान्वयनमा बढ्नुपर्छ भन्ने मान्यताका साथ हामी अगाडि बढ़िरहेको अवस्था एकातिर छ। प्रत्येक ठाउँमा विपदका कारणले होस् अथवा निजी कारणले सर्टेनली समस्या परेको ठाउँमा जुन स्थानीय तह अथवा जिल्ला स्तरबाट जे समस्या आइपुगेका छन् त्यसलाई पहिलो प्राथमिकताका साथ

0: प्राथमिकताका साथ हामीले सेवा दिएर त्यसका आधारमा अगाडि बढिरहेको अर्कोतिर छ। विशेष गरी जिल्ला स्वास्थ्य कार्यालय लुम्बिनीमा त्यहाँ भएको जनशक्ति र त्यहाँको जनशक्ति बीचमा कार्य सम्पादनको कुरो र हाम्रो सेवा गराइलाई कसरी सहज हुन्छ भन्ने कुरा नै अब हाम्रो चासोको विषय हो र तपाईँ हामी सबैको पनि सरकारको विषय हो। जनशक्तिका हिसाबले पनि लुम्बिनीमा वास्तवमा अन्य जिल्लाको तुलनामा अब सन्तोषजनक भएको अभिलेख रहन्छ मन्त्रालयमा।
1: डाक्टरहरू अहिले हामीसँग अभाव छ, जस्तै एउटा मात्रै बालरोग विशेषज्ञ हुनुहुन्थ्यो निर्मल नगरकोटी, उहाँ

0: 12.9 उजुरी दर्ता भएका छन्।
1: अब राजनैतिक प्रसंग। चुनावी हारको नैतिक जिम्मेवारी लिएर अध्यक्ष केपी ओलीले नेतृत्वबाट मार्ग प्रशस्त गर्नुपर्ने सुझाव आएको विषयलाई महासचिव शंकर पोखरेलले कार्यदलको मसौदा प्रतिवेदनमा उल्लेख गरेपछि एमालेमा निम्तिएको विवाद अझै सल्टिन सकेको छैन। ओलीले नेतृत्व हस्तान्तरण र चुनावी हारको नैतिक जिम्मेवारी लिनुपर्ने विषय पूर्ण रूपमा हटाएर अगाडि बढ़ने प्रयास गर्नुभएको छ भने महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले प्रतिवेदन कार्यान्वयनमै जोड़ दिँदै आउनुभएको छ। बिहिबार भक्तपुर गुण्डस्थित निवासमा ओलीले चुनावी समीक्षा र पार्टी पुनर्गठनका विषयमा सुझाव दिन गठित कार्यदलका संयोजक रामबहादुर थापा बादल, सदस्यहरू उपाध्यक्ष पौडेल, महासचिव पोखरेल सहितका नेताहरूसँग यसबारेमा छलफल गर्नुभएको थियो। यसैबीच विशेष महाधिवेशनलाई चुनौती दिँदै नियमित महाधिवेशनको पक्षमा उभिएका पूर्व सभापति शेरबहादुर देउबा पक्षका झण्डै 4 दर्जन केन्द्रीय नेता सानेपा फर्किएर मेलमिलापको सन्देश दिएपछि देउबा नैतिक संकटमा पर्नु भएको छ। देउबाको साथ छाड्दै 45 भन्दा बढ़ी नेता सानेपा बैठकमा सहभागी भएका हुन्। देउबाको विश्वास पात्रका रूपमा चिनिएका डीना उपाध्याय, ज्ञानेन्द्र बहादुर कार्की, इन्द्रबहादुर बानिया, मीन विश्वकर्मा, देवेन्द्र खडेल, ईश्वरी नेउपाने, रामहरि खतिवड़ा, नयनसिंह महर, गोविन्द भट्टराई, उमेश जंग रायमाझी, शान्ति परियार, गणेश लामा, राधा घले, सरस्वती अर्याल, भीम प्राजुली लगायत नेता हिजो केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन्। विगतमा देउबा पक्षमा रहेका 45 भन्दा बढ़ी नेता बैठकमा सहभागी रहेको नेता विश्वकर्माले बताउनुभयो। बैठकमा सभापति गगन थापाले अहिलेको समय आरोप प्रत्यारोप गर्ने नभई एक ढिक्का भएर महाधिवेशनको तयारीमा जुट्नुपर्ने बेला भएको बताउनुभयो।
2: मेरो आदरणीय नेता शेरबहादुर देउबा लगायतको नेताहरूलाई मेरो अनुरोध छ, अब यसमा पछि यो यहाँ सँगै बसेर अधिवेशन गर्नु नपर्ने वा छुट्टै अरू केही गर्नुपर्ने कुनै पनि अवस्था पनि छैन, कारण पनि छैन। त्यसै सबै सँगै जोडियौं। त्यसका निम्ति मैले मेरो तर्फबाट गर्नुपर्ने अरू कुरा गर्नु पनि म तयार छु, किनभने म पार्टीको जिम्मेवारी भएपछि मैले त्यसलाई थप समेटेर लिएर जाने कुराहरूको सन्दर्भमा मैले अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानुपर्ने हो भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु। यसमा म नेताहरूलाई आग्रह गर्छु।
1: देउबा समूह छाडेर हिजो सानेपा पुग्नुभएकी निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय दिनाले सभापति थापाको प्रशंसा गर्दै थापाकै नेतृत्वमा कांग्रेसले उचाइ लिने समेत दावी गर्नुभयो। विगतमा अस्वीकार गरेको नेतालाई फेरि स्वीकार गर्ने अवस्था किन आयो? सीआईएनको प्रश्नमा नेता दिनाले भन्नुभयो,
3: अहिलेको वर्तमान पार्टी सभापति गगन कुमार थापाले हिजो हामीले उठाउँदै आएको उत्तरपक्षमा रहेर उठाउँदै आएका विषयवस्तुहरूलाई जिल्ला जिल्लामा यो कुराहरू अब साथीहरू लागिसक्नु भएको अवस्था छ। अझै पनि मैले पनि अनुरोध गरे पार्टी सभापति गगन थापाज्यूलाई, आदरणीय उहाँले पनि भन्नुभयो, आदरणीय शेरबहादुर देउबा उद्घाटन गर्ने वातावरण बनाउँछु भन्नुभएको छ। यो कुरालाई मैले एकदमै हार्दिकताका साथ पनि लिएको छु र पार्टी सभापति शेरबहादुर देउबाले यो महाधिवेशनको उद्घाटन गर्नुहुन्छ भन्ने पनि मलाई पनि त्यो आशा र विश्वास पनि जागेको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा संविधान संशोधनका लागि सर्वोच्चको व्याख्या र राष्ट्रपाको चुनौती,
5: दुवै सदनबाट चाहिँ हुनुपर्छ भन्ने कुराको स्पष्ट व्याख्या नै त्यही बेसमा हो कि हामी प्रतिनिधि सभामा चाहिँ पुग्यौं करिब करिब होइन, अब तर राष्ट्रिय सभामा त हामी पुग्नै पर्ने पनि रहेछ भन्ने कुराको त एउटा एभिडेन्स त्यो पनि हो।
1: प्रधानमन्त्री 3 दिन न्यूयर्कमा रहने, सबै उच्चस्तरीय बैठकमा परराष्ट्र मन्त्री खनाल सहभागी हुने, नाता कायम मुद्दामा परिस्थिति जन्य प्रमाण महत्वपूर्ण हुने सर्वोच्चको फैसला लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
4: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
1: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई
4: एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
6: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
4: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
10: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा व्यवस्थाले लिन्छ ज्यान शीर्षकमा केशवराज पौडेलले खबर लेख्नु भएको छ। शुक्रराज ट्रपिकल तथा सर्वारोग अस्पतालमा दैनिक औसत 600-700 जना मानिस रेबिज विरूद्धको खोप लगाउन आउने गरेका छन्। नेपाल सरकारले सन् 2030 सम्ममा रेबिजका कारण हुने मानवीय क्षतिलाई शून्यमा झार्ने महत्वाकांक्षी लक्ष्य निर्धारण गरेको छ। यसका लागि सरकारले अस्पतालमा निशुल्क खोप उपलब्ध गराउँदै आएको छ। सत्र मन्त्रालयको ONM सम्पन्न 2000 भन्दा बढ़ी दरबन्दी कटौती शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। 17 संघीय मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण ONM सम्पन्न भएको छ। यो सर्वेक्षणले 2004 निजामती कर्मचारीको दरबन्दी कटौती हुने देखिएको छ। प्रारम्भिक विवरण अनुसार विशिष्ट श्रेणीका 10 सचिव र 72 सहसचिव गरी विभिन्न पदका निजामती कर्मचारीको दरबन्दी कटौती गरिएको थियो। भित्रपृष्ठमा समूहमा आउने पर्यटकलाई स्वागत शीर्षकमा खबर उल्लेख छ। नेपाल पर्यटन बोर्डले भोटेकोशी बारीपछि समूहमा नेपाल भित्रिने पर्यटकलाई विमानस्थलमै स्वागत गर्न शुरू गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा बोर्डले सञ्चालन गरेको नेपाल कलिङ र नेपाल नाउ अभियानलाई सफल बनाउन समूहमा नेपाल भ्रमणलाई आउने पर्यटकलाई विमानस्थलमै खादा र ढाका टोपी लगाएर स्वागत गर्ने गरिएको छ। भित्रपृष्ठमा तातो बढ़ेसँगै अत्यधिक अत्याशीत महाविपत्ति शीर्षकमा चाँदनी हमालले खबर लेख्नु भएको छ भने भित्रपृष्ठमा प्रकृति र संस्कृति जोड्न लाली गुराँस पदयात्रा परियोजना शीर्षकमा पनि कविराज घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै कारोबारको पहिलो पृष्ठमा 16% राजस्व वृद्धिले पनि फेला परेन लक्ष्य शीर्षकको खबर प्रकाशित छ। चालू आर्थिक वर्षको पहिलो 2 महिना सम्पन्न सम्ममा राजस्व संकलनलाई 16% बढ़ेको छ। अर्थ मन्त्रालयका अनुसार भदौ मसान्तसम्ममा कुल राजस्व असुली गत आर्थिक वर्ष 2082-83 सुई अवधिको तुलनामा 16.30% वृद्धि भएको हो।
1: कान्तिपुर दैनिकको भित्री पन्नामा वाग्ले सीतारमण बीच बाढ़ीपछिको पुनर्निर्माण र व्यापारबारे छलफल शीर्षकमा अनिल गिरीले लेख्नु भएको खबर छ। भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमण बीच हिजो साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको हो। भेटमा नेपालमा भोटेकोशी बाढ़ी पछिको पुनर्निर्माण र नेपाल भारत बीच आर्थिक सम्बन्ध थप सुदृढ गर्ने विषयमा पनि छलफल भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जानकारी दिएको छ। भोटेकोशी बाढ़ीमा सर्वस्व गुमाएका रेणीको कर्जा के हुन्छ शीर्षकमा सुदिल पोखरेलले लेख्नु भएको खबर छ। वित्तीय क्षेत्रमा परेको असरबारे अध्ययन गर्दैछ राष्ट्र बैंक। निक्षेप सुरक्षित, लकरको सामानको क्षतिपूर्ति नपाइने शीर्षकमा उल्लेख गरिएको छ। जहाँ उद्योगको सिफ्ट सकिँदा सड़क भरिन्थ्यो शीर्षकमा अर्को खबर पनि पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको छ। कान्तिपुरकै भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ। विपदको पीड़ामा निजी क्षेत्रको मलहम शीर्षकमा अनि अख्तियारका मुद्दामा खस्किदो सफलता शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा दुई महिनामा लक्ष्यको 85% राजस्व शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामा राजस्व संकलन 16.3% वृद्धि भए पनि लक्ष्यको 85.29% मात्रै उठेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। नयाँ मापदण्डको तयारी गर्दै सेबोन आईपीओ अनुमति लिन संचालक र व्यवस्थापक पनि योग्य हुनुपर्ने शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर एक क्विन्टल गाँजा बरामद भएको एम्बुलेन्समा सहयोगी संस्थाको शीर्षकमा खबर छापिएको छ। 9,00,000 घुस सहित दिल्ली बजारका नापी अधिकृत रंगीहात पक्राउ परेको बारेमा पनि सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन्। त्यसै गरी अर्को खबर पनि छापिएको छ नयाँ पत्रिका दैनिकमै, पछिल्लो समयमा देखिएको बाढ़ीको जोखिम र बालबालिकाको पढ़ाई अन्यलमा परेको बारेमा पनि खबर छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा बेलगाम बजार भाउ शीर्षकमा खबर छापिएको छ भने जसले स्वागतमा तछाड मछाड गरे उनैले देउबाको साथ छोडे शीर्षकमा राधा खनालले लेख्नु भएको खबर पनि छापिएको छ। जमीनबाट धुवाँ आयो स्थानीय त्रसित शीर्षकमा रमेश बस्ताकोटीले हुप्सेकोट नौलपुरबाट लेख्नु भएको खबर छ। नौलपुरको हुप्सेकोट गाउँपालिका छ स्थित पेलेगामा 6 महिनादेखि जमीन मुनिबाट निरन्तर धुवाँ निस्किएपछि स्थानीयवासीमा भीषण त्रास देखिएको छ। खानी तथा भूगर्भ विभागको नेतृत्वमा आएको विज्ञ टोलीले प्रारम्भिक अध्ययन गरी नडराउन आग्रह गरे पनि गाउँलेको त्रास भने अझै कम हुन सकेको छैन। जलविद्युत आयोजनाहरूमा आधारभूत सुरक्षा संरचना लागू शीर्षकमा अर्को खबर पनि भित्री पन्नामा छ। नेपालका जलविद्युत आयोजनाहरूको दिगो सुरक्षित तथा व्यवस्थित निर्माण र संचालनका लागि सरकारले 6 बुँदे सुरक्षा अवधारणा आधारभूत सुरक्षा संरचनाका रूपमा विकास गरी लागू गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। यस कदमको सरोकारवाला निकायका व्यक्तिहरूले स्वागत पनि गरेका छन्।
11: साझा खबरमा अब विदेशका खबर। द्वन्द्वका कारण यमनमा 125,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। हाल सागरको लाल सागरको तट हुँदै रणनीतिक समुद्री मार्गतर्फ हुतीहरू अघि बढ़ेपछि सर्वसाधारणले घर छोड्न बाध्य भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। स्थानीयहरू दक्षिण पश्चिमी शहर ताइज पुगेका छन् भने विस्थापित हुँदा बालबालिका महिला तथा गर्भवतीमा खाद्यको संकट हुन थालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। अस्ट्रेलिया सरकारले देशमा आप्रवासन नियन्त्रण गर्न तयार गरिएको आप्रवासन नियन्त्रण तथा परिवर्तन नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीको परिवारका सदस्यका लागि भिसा प्रतिबन्ध जारी गर्ने भएको छ। गृह मामिला मन्त्री टोनी वर्कले राष्ट्रिय प्रेस क्लबलाई सम्बोधन गर्दै आप्रवासन नियममा परिवर्तन भएको पुष्टि गर्दै चालू आर्थिक वर्षमा शुद्ध विदेशी आप्रवासन 2,45,000 र सन् 2027-28 2,25,000 कटौती गर्ने बताउनु भएको हो। र स्वीडेनको राष्ट्रिय निर्वाचनमा वामपन्थी झुकावको विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि प्रधानमन्त्रीको राजीनामा आएको छ। स्वीडेनको निर्वाचन प्रणाली प्राधिकरणका अनुसार निर्वाचनमा 349 सदस्य संसदमा विपक्षी 4 दलले 176 सीट जितेका छन्। निवर्तमान मध्ये दक्षिणपन्थी सरकारमा सहभागी वा त्यसलाई समर्थन गर्ने 4 दलले भने 173 सीट प्राप्त गरेको छ। अन्तिम मत परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री उल्फ क्विटरसनले सामाजिक सञ्जालमा राजीनामाको घोषणा गर्नुभएको हो।
1: साझा खबरमा अब खेल खबर। फिफाको अनिश्चितकालीन निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले सरकारबाट ठोस जवाफ नआए आगामी सोमबारदेखि फिफाकै गाइडलाइन पछ्याउँदै आफ्ना गतिविधिहरू गर्ने चेतावनी दिएको छ। देशभित्र फुटबलका गतिविधि सञ्चालन गर्न फिफाको निलम्बन भन्दा पनि सरकारको निर्देशनले आफूहरूलाई काम गर्ने रोकिरहेको आरोप समेत एन्फा नेतृत्वले लगाएको छ। 20 एसियन खेलकुद प्रतियोगिता एसियाडमा नेपाली महिला भलिबल टोलीको यात्रा समूह चरणमा सीमित भएको छ। जापानको नागोया र आइचीमा संचालित एसियाड अन्तर्गत महिला भलिबल प्रतियोगिताको समूह एमा नेपालले लगातार इण्डोनेसियासँग 3-0 पराजय भोग्नु पर्यो। यसअघि आयोजक जापानले नेपालमाथि 6-0 जीत निकालेको थियो। नेपालकी सिर्जनाले अस्ट्रेलियालाई दिलाएको त्यो स्वर्ण शीर्षकमा नायक पौडेलले आजको कान्तिपुर दैनिकमा लेख्नु भएको खबर छ। सिर्जना घिसिङ कुनै समय नेपाली पारा तेक्वान्दोको सबैभन्दा आशलाग्दो प्रतिभा हुनुहुन्थ्यो। सन् 2022 विश्वका शीर्ष तीन खेलाड़ीलाई पराजित गर्दै उहाँले साउदी अरेबियाको रियादमा भएको वर्ल्ड पारा तेक्वान्दो ग्रान्ड प्रिक्स फाइनलमा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जित्नु भएको थियो। 2021 एसियन युथ पारा गेम्समा पनि रजत पदक जित्नु भएको थियो। त्यसको एक वर्षपछि चीनको हाङझाउमा सम्पन्न चौथो पारा एसियाली खेलकुदमा पनि उहाँबाट नै स्वर्णकै आशा गरिएको उल्लेख गरिएको छ। र श्रीलंकाको T20 राष्ट्रिय क्रिकेट टोलीका कप्तान चरित अश्लंकाले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलमा विराटनगर किंग्सबाट प्रतिस्पर्धा गर्नुहुने भएको छ।
12: कानून निर्माणका लागि अवरोध र सुधारका लागि चालिएका कदम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब कानून निर्माणको अभ्यास र सुधारको पहलको कुरा। प्रतिनिधि सभामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको दुई तिहाई शक्ति छ। यस्तो बेलामा कानून निर्माणका लागि चालेका कदम र सुधारको आवश्यकताका बारेमा हामीले रासोपाका सांसद कमल सुवेदीसँग कुराकानी गरेका छौं।
2: कानून मन्त्रालय अब आयोगलाई मसुदा यसको ड्राफ्टिङ टिमले त्यहाँबाट ड्राफ्ट गर्छ, मन्त्रीले चाहिँ ल्याएर चाहिँ सरकारमा पठाउनुहुन्छ, मन्त्रालय अब क्याबिनेटमा पठाउनुहुन्छ, क्याबिनेटले त्यसलाई पूर्व स्वीकृति दिन्छ अनि संसदमा त्यसको प्रक्रियामा आउँछ, संसदमा सैद्धान्तिक छलफल भनेर जान्छ, सैद्धान्तिक छलफलपछि फेरि दफावार छलफल भनेर कुनै समितिमा पठाइन्छ, अनि समितिमा पठाए पनि छलफल हुन्छ, संशोधन हाल्नको लागि 72 घण्टाको समय हुन्छ, हामीले हाल्छौँ। तर अहिलेसम्मको अभ्यास चाहिँ सरकारले लिएको संशोधन चाहिँ यदि जेन्युनली सांसदले हालेको छ भने त्यहाँ सत्तापक्ष र प्रतिपक्ष हुनु हुँदैन, यदि सांसदको त्यो प्रस्ताव चाहिँ जेन्युन छ भने एक्सेप्ट हुनु पर्थ्यो। तर हाम्रो अभ्यास चाहिँ के रहेछ भने यदि बहुमत छ भने चाहिँ सरकारले लिएको संशोधन चाहिँ पास गर्ने पूर्ववत अभ्यास रहेछ,
3: यही
2: कुरा नै संशोधन गर्न जरूरी छ कि कानून निर्माणमा चाहिँ सांसदहरूको रोल अझै बढी अपेक्षित रूपमा चाहिँ आउनुपर्छ। त्यो चाहिँ संविधानमय व्यवस्था गरेर हुन्छ कि कानूनै बनाएर हुन्छ कि त्यो अधिकारको दायरा बढाउनुपर्छ।
3: कानून निर्माणको प्रक्रिया खोजिराख्नु भएको छ नि, प्रत्यक्ष संलग्नता सांसदकै शुरूआतदेखि होस् भनेर। अनि अहिले त झण्डै दुई तिहाई त अनि राष्ट्रपकै छ, तपाईँ राष्ट्रपकै सांसद रूपमा हुनुहुन्छ, अनि त्यो तपाईँले खोजेको जस्तो अथवा सांसदहरूले चाहे जस्तो बनाउनको लागि शुरूआत भयो अथवा अगाडि बढ्नै सकिएन?
2: होइन, हामी बहसमै छौँ। हाम्रो त पार्टीमा हाम्रो स्तरीय हुनुपर्छ भन्ने लेभलमा मूल नेतृत्वकैले पनि त्यो कुरा उठाइराख्नु भएको छ। हामी आफैले पनि कम्तीमा हिजो विगतको अभ्यास के थियो भन्ने नहेरौँ, हाम्रो अभ्यासलाई चाहिँ अलिकति गतिशील बनाऊ, होइन यो आज भन्ने एउटा कानून राम्रो कानून बनेन भने त जनताले लामो समयसम्म अदालतमा झन्झट बेहोर्नु पर्दो रहेछ।
3: तपाईँसँग कुराकानी गर्नुको अघिल्लो दिन सर्वोच्च अदालतले कानून निर्माण अथवा संविधानमा केही संशोधन आवश्यक हो भने दुवै सदनबाट झन्डै दुई तिहाईको भन्यो, होइन, अनि यसले चाहिँ कतिको ठूलो धक्का पर्यो?
2: अब यस्तो छ, त्यसमा चाहिँ मैले अघि हजुरले नै भन्नुभएको थियो, तपाईँहरू जोसँग झन्डै दुई तिहाईको बहुमत छ तर कानून बनाउनु, म धेरैजनालाई भन्छु हामीसँग हामी एउटा उसमा मात्रै छौँ, के भन्छ सरकारको प्रतिनिधि सभा मात्रै छौँ, हामी चारवटा सभामध्ये हामी जम्मा एउटा सभा हो, हामी स्थानीयमा छैनौँ। त्यो स्थानीयले पनि कानून बनाउँछ, स्थानीय सरकारको पनि आफ्नै छुट्टै त्यो अझ कार्यकारी र विधायकी दुईटै अधिकार छ स्थानीय सरकारलाई, बलियो पनि छ। त्यसपछि प्रदेश सभामा जानुभयो भने प्रदेश सभामा हामी छैनौँ, अब राष्ट्रिय सभामा हामी छौँ, त्यहाँकै प्रतिनिधित्व भएर आउँदाखेरिसम्म चाहिँ राष्ट्रिय सभा बन्ने हो। पछि अब राष्ट्रिय सभामा पनि कानून के अरे तपाईँको प्रतिनिधि सभा राष्ट्रिय अब प्रतिनिधि सभामा हामी छौँ, त्यस्तै हामीले पास गर्ने कानून पनि प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा जान्छ र राष्ट्रिय सभाले पनि त्यसलाई पास गरेपछि हामी कहाँ आउँछौँ। त्यस कारण कानून निर्माणको चक्र चाहिँ मा अब मलाई चाहिँ आशा के हो भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब आउने निर्वाचन जो हामी स्थानीय तहको निर्वाचन र प्रदेशको निर्वाचन हामी सँगै गरेर आउँ भने त्यसले चाहिँ राष्ट्रिय सभामा पनि हाम्रो केही संख्या मा त्यसले प्रभाव पार्छ र त्यो कुरा त हामीले भन्नै परेन, किनकि हिजो नै सर्वोच्च अदालतको तपाईँले फैसला हेर्नुभयो भने चाहिँ होइन दुई तिहाई चाहिँ दुवै सदनबाट चाहिँ हुनुपर्छ भन्ने कुराको स्पष्ट व्याख्या नै त्यही देशमा हो कि हामी प्रतिनिधि सभामा चाहिँ पुग्यौं करिब करिब, होइन अब तर राष्ट्रिय सभामा त हामी पुग्नै पर्ने पनि रहेछ भन्ने कुराको त एउटा एभिडेन्स त्यो पनि हो।
3: सांसद कमल सुवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: प्रधानमन्त्री 3 दिन न्यूयोर्कमा रहने, सबै भेटमा परराष्ट्र मन्त्री पनि सहभागी हुने, जापानिज इन्सेफेलाइटिसबाट मृत्युदर बढ़दै, खोप नलगाएका 30 वर्ष माथिका व्यक्ति जोखिममा,
3: नाता कायम मुद्दामा परिस्थितिजन्य प्रमाण महत्वपूर्ण हुने सर्वोच्चको फैसला, कांग्रेसमा देउवा पक्ष कमजोर हुने गरी नेताहरू संस्थापनतर्फ फर्किँदै एमालेमा पार्टी पुनर्गठनको किचलो,
1: अख्तियारमा झण्डै 41,000 उजुरी, बागमती प्रदेशमा ओएमएम सर्वेक्षणका खाका स्वीकृति, 2 महिनामा 85% राजस्व संकलन,
3: यमनमा द्वन्द्वका कारण 1,50,000 भन्दा बढ़ी विस्थापित अस्ट्रेलियाली विद्यार्थीको परिवार सदस्यका लागि भिसा प्रतिबन्ध जारी गर्दै, स्वीडेनमा विपक्षी गठबन्धनको बहुमतपछि प्रधानमन्त्रीद्वारा राजीनामा,
1: र फिफाले निलम्बन गरेको विषयमा सरकारले स्पष्ट निर्देशन दिनुपर्ने इन्फाको माग, विश्व एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ कांग्रेस भित्रको विवाद। देउपा पक्ष र संस्थापन पक्षको बीचमा मत मतान्तर भइरहँदा देउबा पक्षका थुप्रै नेताहरू संस्थापन तर्फ लागेपछि देउबा एक्लिनु भएको छ र अब कस्तो खालको मनस्थिति उहाँमा होला भन्नेतर्फ यहाँ व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बन्द कोठा छ, सोफामा देउबा जस्ता देखिने व्यक्ति चिया एउटा हातमा र अर्को हातमा रिमोट लिएर टेलिभिजन हेरिराखेको जस्तो देखाइएको छ र अगाडिपट्टि टेलिभिजन पनि छ, माथि चाहिँ यस्तो लेखिएको छ, ए बाबा राजनैतिक जीवन घाटमा पुर्याएर उद्घाटनमा आउरे।
4: हस्तो प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN-ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. जनतालाई सांसद र संसदप्रति र संसद र सांसदलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क CIN-ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुवेदी हुनुहुन्छ. हार्दिक स्वागत छ.
2: नमस्ते.
1: तपाईसँग युवा अभियन्ताको रूपमा कुराकानी गर्दा गर्दै अहिले सांसदको रूपमा हामी कुराकानी गरिराखेका छौं, यसलाई यहाँले व्यक्तिगत रूपमा चाहिँ कसरी लिनुहुन्छ?
2: यस्तो छ, सर्वप्रथम के कुरा महत्वपूर्ण कुरा हो भने हाम्रो जीवनको विभिन्न पाटा हुन्छन् होइन. हामीले आफ्नो पेसागत जीवनमा एउटा भूमिका हुन्छ, राजनीतिक जीवनमा अर्को भूमिका हुन्छ. तर म त 79 नै जनताकै सेवा गर्छु भनेर म निर्वाचनमा होमिएको थिएँ. अब हामी 82 निर्वाचित भएर आएँ
1: भनेको युवाको क्षेत्रमा क्रियाशील हुँदा हुँदै पनि विभिन्न प्रकारको आयाम र अवसरहरू छ भन्ने चाहिँ यसलाई स्थापित गर्ने भयो.
2: यसमा यस्तो छ, अहिले त हामी जेएनजी आन्दोलन पश्चातको यो निर्वाचन हो, यो नियमित निर्वाचन नभएर यो चाहिँ एउटा विशेष परिस्थितिमा भएको निर्वाचन हो. र त्यसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ एउटा अभूतपूर्व जनादेश पनि दिएको छ. त्यो भन्नुको अर्थ यो हामी अहिले सांसद हुनुभन्दा अगाडि पनि जेएनजीको त्यो आन्दोलन पछाडि हेऱ्यो भने त क्याबिनेट नै पनि युवाहरूको एउटा सम्मानजनक उपस्थिति शुरू भइसकेको अवस्था थियो. अहिले त संसदमा प्रतिनिधित्व युवाको राम्रो छ होइन, त्यति मात्र होइन, क्याबिनेटमै हेर्नुभयो भने त झण्डै झण्डै 70% जस्तो त युवाहरूकै भूमिका छ. अब यसरी हेर्दाखेरि चाहिँ हामीले हिजो विगतमा भन्दै आएको नीति निर्माण र नेतृत्व तहमा युवाहरूको सार्थक र अर्थपूर्ण सहभागिता हुनुपर्छ भनेका थियौं. त्यो सहभागिताको दृष्टिकोणबाट चाहिँ अब एक किसिमले भने राज्यको धेरै क्षेत्रमा चाहिँ युवाहरूको सहभागिता छ. अब त्यो युवाको सहभागितासँगै चाहिँ परिणामको लागि चाहिँ काम गर्नुपर्ने बेला छ. जस्तै मुलुकमा रोजगारीको अवसरहरू सिर्जना गर्नुपर्ने कामहरूको बेला छ भने सानो सानो हाम्रो अब नेपालमा 3 सरकार छ, संघ प्रदेश स्थानीय तह होइन, तर नागरिकलाई त्यो वाडा तहको काम र संघीय सांसद बीचको त फरक छ नि त. काम गर्ने जिम्मेवारी या कानूनी दायरा त्यो कुरा पनि हामीले बुझाउँदै जानुपर्नेछ भन्दाखेरि यो 3-2 भूमिका बढी हुने रहेछ हामीसँग. एउटा चाहिँ कानून लेखनको चाहिँ मुख्य भूमिका हो, तर जनताको अपेक्षा चाहिँ अब विकास र सँगसँगै जनप्रतिनिधि भइसकेपछि हाम्रो उहाँले आफ्नो कुरा कहाँ राख्ने त भन्दा जनप्रतिनिधि कहाँ राख्ने भन्दाखेरि चाहिँ धेरै कुराहरूसँग चाहिँ हामी ठोकिनु पर्दो रहेछ.
1: यहाँले पहिलो पटक अथवा पहिलो प्रयासमै सांसदको रूपमा यहाँ निर्वाचित हुनुभयो, अथवा त्योभन्दा अगाडि पनि आन्तरिक अथवा खुलेर पनि पटक पटक त्यो अरू पार्टी अथवा अरू क्षेत्रबाट पनि लडाइ गर्नु थिएन.
2: म 79 राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना पश्चात नै पार्टीसँग जोडिएको थिएँ र 79 जो असारमा पार्टी स्थापना भयो, म अब मङ्सिरमा हाम्रो निर्वाचन थियो 79, म मङ्सिरकै निर्वाचनमा दाङ क्षेत्र नम्बर 3 प्रतिनिधिसभाको उम्मेद्वार नै थिएँ. म यसपटक दोस्रो पटक मेरो निर्वाचनको अनुभव हो र
1: पहिलोमा
2: भन्दा पनि त्यो बेला मलाई 15,500 मत दिनुभएको थियो र त्यो बेला धेरै नागरिकले भन्नुहुन्थ्यो कमल भाइ तपाईँले मतले हारे पनि मनले जितेको, यति मत आउँछ भने थाहा पाए हामी तपाईँलाई जिताउन सक्दो रहेछौ र तपाईँ अर्को पटक त स्योर हो भन्नुहुन्थ्यो. र म यसपालिको निर्वाचनमा पनि त्यो जनतासँगको मेरो 3 कनेक्सन थियो र मैले निर्वाचनमा चाहिँ मैले म विजय हुन्छु भन्ने कुरामा करिब करिब म निश्चिन्त थिएँ र मतान्तरको कुराकै विशेषमा हामी चुनावी प्रचारमा पनि हामी त्यसरी गाथ्यौं. र अहिले निर्वाचन पश्चातको समयमा फर्केर आउँदाखेरि चाहिँ हामीले जनतासँगको दूरी जहिले सँगै राखिराख्नुपर्ने रहेछ. म सकेसम्म कोसिस गरिरहेको हुन्छु कि म डाइरेक्ट कम्युनिकेसन गर्छु मेरो नागरिकसँग जुनसुकै समस्या परोस् त्यसले चाहिँ जनता र एउटा जनप्रतिनिधिसँगको यो दूरी चाहिँ बढ्न हुँदैन, एकदम दूरी घट्नुपर्छ, एकदम क्लियर उहाँहरूले आफ्नो कुरा जुनसुकै समयमा जस्तो अवस्थामा पनि राख्न सक्नुपर्छ र त्यो जवाबदेहिता चाहिँ हामीसँग पनि हुनुपर्छ भन्ने मेरो मान्यता राख्छु. म त्यही अभियानमा हिजो पनि थिएँ, आज पनि छु.
1: अब अरू सांसदको हेर्ने हो भने कोही बाउ बाजेदेखि नै पार्टीमा लागेको अनि पार्टीमै लागेर एउटा सांसदको रूपमा जितेर अगाडि बढ्न खोज्ने एक खालको हुन्छ. अब युवाको क्षेत्रमा लामो समय तपाईँले जुन खालको अभियान चलाउनु भयो यसमा तपाईँले के फरक पाउनुभयो? यो युवा अभियन्ताको रूपमा काम गर्दै गर्दाखेरि धेरै कुरा सिकियो ताकि अहिले अलि सजिलो भयो, अथवा युवाको क्षेत्र फरक खालको रहेछ, यता सांसदको चाहिँ फरक परेर अलि अन्य त्यस्तो खालको केही अनुभव जस्तो?
2: त्यस्तो यस्तो रहेछ, खासमा हामीले म त युवा अभियानको रूपमा मात्रै पनि होइन, म खास यो नीति निर्माणको तहमा त सांसदहरूलाई पनि हामी ट्रेनिङ दिन्थ्यौं या त्यो कार्यशालामा म सहभागी हुन्थे भनेपछि हामीले त्यो बेलामै नीतिगत रूपमा थुप्रै बहसहरू गर्थ्यौं। तर मुद्दा चाहिँ के हुन्थ्यो भने युवाको चाहिँ नेतृत्वको मुद्दा हुन्थ्यो या क्लाइमेट चेन्जको मुद्दा हुन्थ्यो या बायोडाइभर्सिटीको मुद्दा हुन्थ्यो या चाहिँ युथ इम्प्लोयमेन्टको कुरा हुन्थ्यो, यसरी इस्युगत कुरा हुन्थ्यो। तर हामीले कुरा गर्ने भनेको चाहिँ पोलिसीहरूमा रिफर्म गर्नुपर्छ भनेर हामीले काम गर्थ्यौं, युवा नीति बनाउनेदेखि मन्त्रालय बनाउनेदेखि लिएर त्यो नीतिगत रूपमै काम गरेको कारणले चाहिँ बाहिर बसेर काम गर्नु र भित्र बसेर काम गर्नुको चाहिँ केही फरक हुँदो रहेछ। हामीले बाहिर बस्दाखेरि चाहिँ सबै कुरा चाहिँ सहज रूपमा भइहाल्छ जस्तो लाग्थ्यो भने भित्र हेर्दाखेरि त्यो प्रोसिडियर ड्यु प्रोसेसले चाहिँ कहिलेकाहीँ हामीले सोचेको कुराहरू पनि हामीले गर्न पाइरहेको हुँदैन, त्यो चाहिँ फरक हुँदो रहेछ।
1: अब तपाईँले राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघको संस्थापक केन्द्रीय अध्यक्षको रूपमा तपाईँ कार्यरत हुनुहुन्छ, गुड गभर्नेन्स प्रोटेक्सन फोरमको संस्थापक अध्यक्षको रूपमा, त्यसै गरी अब सामुदायिक रेडियो हापुरेको स्थापनामा पनि तपाईँ आफै नेतृत्वदायी भूमिकामा हुनुहुन्छ, त्यसै गरी जलवायु परिवर्तन अब राष्ट्रिय युवा परिषद गठनमा पनि तपाईँहरू भयो होइन, त्यसो हुँदाखेरि जहाँ पनि तपाईँले विगतमा काम गर्नुभयो त्यसको बिउ रोप्ने कामको रूपमा तपाईँ आबद्ध हुनुभयो होइन, अब सांसदको रूपमा संसदमा प्रवेश गर्ने बित्तिकै त्यहाँ पनि केही नयाँ सकिन्छ कि भनेर लाग्नुभयो, त्यसको राम्रै संकेतहरू प्राप्त भयो अथवा त्यहाँ अलग रहेछ काम गर्ने शैली?
2: यस्तो छ, मैले विषयगत रूपमा मैले मेरो एजेण्डा पनि निर्वाचनको बेला प्रश्न राखेको थिएँ, मैले चाहिँ जनतासँग चाहिँ दुईटा कुरा गरेको थिएँ, एउटा चाहिँ मैले सकेको इमान्दार प्रयत्न गर्छु, पहिलो काम चाहिँ मेरो कानून निर्माण हो, तर सँगसँगै मैले विकासमा पनि किन मेरो क्षेत्र अलि पछाडि छ भने त्यसलाई माथि ल्याउनलाई पनि मैले काम गर्नुपर्छ, जनताको जीवनस्तरदेखि लिएर त्यहाँको पूर्वाधार विकासमा पनि मेरो सहयोग हुनुपर्छ भन्ने छ, र मैले देवानदेखि मेरो आफ्नो बाचापत्रसँग र जनतासँग जसरी मैले कुरा गरेको थिएँ त्यही दृष्टिकोणमा म लागिरहेको
1: कानून र विकास सँगसँगै
2: छ, किनभने नेपाल जस्तो देशमा चाहिँ सांसदहरूले सबै कानून बनाउँछु भन्ने मात्रै कुरा पनि होइन रहेछ,
1: तर विकास निर्माण सांसदको काम होइन।
2: मैले यसरी भनेको छु, जस्तै विकास दुईटा हो, हामीले बुझाउनु पर्ने कुरा के छ भने वाडाले वाडा तहले गर्नुपर्ने विकासको काम चाहिँ वाडा तहले नै गरिदिनुपर्छ, र वाडाको मान्छेको जवाबदेहिता वाडा तहमा हुन्छ, यो जवाबदेहितादेखि उहाँहरू भागिरहनु भएको छ भन्ने कुरामा चाहिँ म त्यो महसुस गर्छु, किनभने यदि वाडाको समस्या वाडा अध्यक्षहरूले राम्रोसँग सम्बोधन गरिदिने हो भने त्यो मेयर कहाँ या अध्यक्ष कहाँ कम पुग्न सक्छ, मेयर र अध्यक्षले वडा अध्यक्षले सम्बोधन नगरिरहेका कुराहरू उहाँको क्षेत्राधिकारभित्रको कुरा सम्बोधन गरिदिनु हो भने जनताको अधिकांश कुराहरू त्यहाँबाट पूरा हुन सक्छ, त्योदेखि बाँकी रहेको पनि प्रदेश छ, हामीसँग प्रदेश सांसदहरूले प्रदेश अन्तर्गतको समस्याहरू चाहिँ सहज रूपमा सम्बोधन गरिदिनु भने नागरिक कहाँ आउँछ, संघको एउटा सांसदसँग त्यो समस्याहरू कम आउनु पर्थ्यो नि, तर हामी कहाँ आउने समस्याहरू यस्तो कुरा आउँछ भने तपाईँ आफैलाई पनि अचम्म लाग्न सक्छ, भन्नुपर्छ हामीले संविधान तह तीन तहको सरकारको परिकल्पना गर्यौं होइन, तर अधिकारको हिसाबले स्पष्टता नभएर हो या कानून निर्माणको स्पष्टता नभएर हो या त्यो जनतालाई हिजोदेखि सांसदले चाहिँ विकास बाँड्ने अभ्यासको कारणले हो, यो अलिकति जनतामा कन्फ्युज पनि देखिन्छ,
1: भनेको जसले जुन काम गर्नुपर्ने हो त्यो नगरेको कारणले सांसदहरूले कानून मात्रै होइन विकास पनि
2: हेर्नु परेको छ, तर अलिकति चाहिँ के हो भने विकास हुँदै होइन भन्ने तर्क होइन, जस्तै स्थानीय तहले गर्नुपर्ने कुरा प्रदेशले गर्नुपर्ने क्षेत्राधिकारको कुराको विकासको कुरा चाहिँ उहाँहरूले नै गर्ने समन्वय गर्ने हो, तर राष्ट्रिय रणनीतिका ठूला कुराहरूको काम त कसले गरिदिन्छ भनेपछि त्यो क्षेत्राधिकार त फेरि संघ सरकारको हो नि, त संघ सरकारको सांसद भइसकेपछि त संघ सरकारसँग उसले समन्वय त गर्दैन पर्यो, भनेपछि विकास उसले गर्ने होइन उसले समन्वय गर्दिने हो, किनभने सांसदले विकासै आफैले गर्ने होइन, विकास निर्माणको काममा पनि उसको सहजीकरण समन्वय चाहिँ जनताबाट अपेक्षित हुन्छ, र अहिलेसम्म हामीसँग लोकतन्त्र अझै सुदृढ नभइसकेको बेला चाहिँ त्यो चाहेको, तर मूलभूत कानून हो, तर कानून बनाउँदाखेरि पनि तपाईँलाई म आज एउटा कुरा चाहिँ सेयर गरौं, मैले चाहिँ के सोचेको थिएँ भने मैले निर्माण गर्ने कानूनमा चाहिँ मैले सोचेको कुराहरू पूरा हुन्छ या मैले जनताको मुद्दालाई चाहिँ मैले कानूनी भाषामा चाहिँ राख्छु र त्यो भोलिको दिनमा चाहिँ सहज रूपमा जान्छ भन्थ्यो, तर हाम्रो प्रोसेस चाहिँ के हुन्छ भने हाम्रो ड्राफ्टिङमै समस्या छ भन्छु, मैले अस्ति सदनमा पनि त्यो कुरा उठाएको छु, जस्तै कानूनको ड्राफ्ट गर्ने कुरा चाहिँ संसदलाई या सांसदलाई र संसदीय समिति मार्फत भइदियो भने चाहिँ पहिले नै त्यो शुरूआत हुँदाखेरि नै त्यो ड्राफ्टिङ टिमको मान्छे चाहिँ त्यही सांसदहरूसँग बसेर प्रोसेस सुरु हुनुपर्थ्यो। अहिले त हाम्रो मसौदा बनाउने कुरा चाहिँ अब कानून मन्त्रालय छ, कानून मन्त्रालय अब आयोगलाई मसौदा यसको ड्राफ्टिङ टिमले त्यहाँबाट ड्राफ्ट गर्छ, मन्त्रीले चाहिँ ल्याएर चाहिँ सरकारमा पठाउनुहुन्छ, मन्त्रालय अब क्याबिनेटमा पठाउनुहुन्छ, क्याबिनेटले त्यसलाई पूर्व स्वीकृति दिन्छ अनि संसदमा त्यसको प्रक्रियामा आउँछ, संसदमा सैद्धान्तिक छलफल भनेर जान्छ, सैद्धान्तिक छलफलपछि फेरि दफावार छलफल भनेर कुनै समितिमा पठाइन्छ, समितिमा पठाए पनि छलफल हुन्छ, संशोधनहरूको लागि 72 घण्टाको समय हुन्छ, हामीले हाल्छौँ। तर अहिलेसम्मको अभ्यास चाहिँ सरकारले लिएको संशोधन चाहिँ यदि जेन्युनली सांसदले हालेको छ भने त्यहाँ सत्तापक्ष र प्रतिपक्ष हुनुहुँदैन, यदि सांसदको त्यो प्रस्ताव चाहिँ जेन्युन छ भने एक्सेप्ट हुनुपर्थ्यो। तर हाम्रो अभ्यास चाहिँ के रहेछ भने यदि बहुमत छ भने चाहिँ सरकारले ल्याएको संशोधन चाहिँ पास गर्ने पूर्ववत अभ्यास रहेछ।
1: यही
2: कुरा नै संशोधन गर्न जरूरी रहेछ कि कानून निर्माणमा चाहिँ सांसदहरूको रोल अझै बढी अपेक्षित रूपमा चाहिँ आउनुपर्छ। त्यो चाहिँ संविधानमय व्यवस्था गरेर हुन्छ कि कानूनै बनाएर हुन्छ कि त्यो अधिकारको दायरा बढाउनुपर्छ।
1: त्यसो भए अनि यो तपाईँले जुन खालको कानून निर्माणको प्रक्रिया खोजिराख्नु भएको छ नि प्रत्यक्ष संलग्नता सांसदकै शुरूआतदेखि होस् भनेर, अनि अहिले त झण्डै दुई तिहाई त अनि राष्ट्रपतिकै छ, तपाईँ राष्ट्रपतिकै सांसद रूपमा हुनुहुन्छ, अनि त्यो तपाईँले खोजेको जस्तो अथवा सांसदहरूले चाहे जस्तो बनाउनको लागि शुरूआत भयो अथवा अगाडि बढ्नै सके?
2: होइन, हामी बहस नै छौ, हाम्रो त पार्टीमा हाम्रो यस्तरी हुनुपर्छ भन्ने लेभलमा मूल नेतृत्वकैले पनि त्यो कुरा उठाइराख्नु भएको छ। हामी आफैले पनि कम्तीमा हिजो विगतको अभ्यास के थियो भन्ने नहेरौं, हाम्रो अभ्यासलाई चाहिँ अलिकति गतिशील बनाऊ, होइन यो आज भन्ने एउटा कानून राम्रो कानून बनेन भने त जनताले लामो समयसम्म अदालतमा झन्झट बेहोर्नु पर्दो रहेछ, होइन सरकारी कार्यालयहरूमा उहाँहरूको झन्झट बेहोर्नु पर्दो रहेछ भने जो हामीले सुशासन र डेलिभरीको उद्देश्यका साथ चाहिँ हाम्रो म्यान्डेट थियो त्यो म्यान्डेटलाई हामीले पूरा गर्नलाई त अलिकति फास्ट ट्र्याक पनि चाहिने रहेछ। भन्नुको अर्थ सबै कुरा हामीले चाहिँ पूर्ववत अवस्थामा राखेर चाहिँ हामीले फेरि नयाँ कुरा मात्रै होइन कि अलि चाँडो अलि गतिशील र राम्रो कानून अझ गुणस्तरीय कानून भन्छु, त्यो कानून भन्ने कुरामा चाहिँ सांसदहरूको सहभागिता मात्रै होइन अरू स्टेक होल्डरको पनि सहभागिता चाहिन्छ। तर हाम्रो चाहिँ अलि सहभागिता मोडेललाई भन्यो भने एउटा कर्मकाण्डी जस्तो भएको छ, तर चाहिँ साँच्चै जुन क्षेत्रसँग चाहिँ हामीले कानून बनाउँदैछौँ भने त्यो क्षेत्रको मान्छेहरूसँग व्यापक कन्सल्टेसन गर्नु पर्यो, अनि सांसदहरूले पनि उहाँहरू किन जनतासँग डाइरेक्ट ठोकिन्छ त्यस कारण सांसदहरूको पोइन्ट अफ भ्यू पनि लिनु पर्यो। त्यो कानून उत्पत्ति गर्दाखेरिको पृष्ठभूमि के थियो हामीले विगतमा हेर्दाखेरि एसेसमेन्ट गर्नु पर्यो, त्यसको इम्प्याक्ट के छ भनेर पनि हेर्नु पर्यो, त्यो कानून कति समयको लागि हो, एउटा कानून अनन्तकाल त चल्दैन नि, भनेपछि कानूनको रिभ्यू गर्ने कुरा पनि कानूनमै लेख्नु पर्यो कि कति समयसम्म चाहिँ त्यो एनमा चाहिँ हामीले रिभ्यू गर्छौँ। त यसरी बाध्यकारी प्रावधानहरू हामीले चाहिँ बनाउन सकेनौँ भने त के हुन्छ भने त कानून त बन्यो, हामीले चाहिँ संशोधन गर्छौँ। अहिले त कतिपय कानून संशोधन गर्दाखेरि यो बनाउन खोजेको मर्मभन्दा संशोधनले फरक ल्याइरहेछ भने त्यो कानूनलाई खारेज गरेर फेरि रिराइट गरेर पनि नयाँ ल्याउनु पर्ने हुनसक्छ भने, तर कानून निर्माणको जो बहस हुनुपर्थ्यो त्यो बहसहरू चाहिँ अलिकति तुलनात्मक कम पनि भएको जस्तो देख्छु। मैले मिडियामा गएँ भने पनि खालि चाहिँ तपाईँको यो मान्छेले यो बोल्यो र त्यो बोल्यो भन्ने कुरासँगको बहस छ, त्यसले चाहिँ नेपाली समाजलाई कतिको प्रभाव पार्छ भन्ने कुरासँग त अर्थ हुँदैन।
1: अहिले
2: भन्ने कानूनको विषयमा चाहिँ बहस हुनुपर्छ, तर हामी आइसकेपछि विगतको अभ्यासहरू हेर्नुभयो भने यसपटक कानून निर्माणको प्रक्रिया चाहिँ अलिकति द्रुततर गतिमा बढेको छ, र हाम्रो कानून मन्त्रीले पनि भन्नुभएको छ यो वर्षलाई चाहिँ कानून बनाउने वर्ष, किनभने हामी संविधान बनेको 10 वर्ष पूरा गर्दाखेरि पनि हामीले संघ प्रदेश स्थानीय तहमा बन्नुपर्ने थुप्रै कानूनहरू बनाउन सकेनौँ, जसले गर्दाखेरि चाहिँ त्यो अधिकार क्षेत्रमा समस्या या नागरिकमा अलिकति कन्फ्युजन या शासकीयहरूमा पनि सन्तुलन र सहकार्यको भावनाले कमजोर देखिन्छ, त्यसलाई चाहिँ
1: तपाईँसँग कुराकानी गर्नुको अघिल्लो दिन सर्वोच्च अदालतले कानून निर्माण अथवा संविधानमा केही संशोधन आवश्यक हो भने दुवै सदनबाट झन्डै दुई तिहाईको भन्यो होइन, अनि यसले चाहिँ कतिको ठूलो धक्का पर्यो?
2: अब यस्तो छ, त्यसमा चाहिँ मैले अघि हजुरले नै भन्नुभएको थियो तपाईँहरू जोसँग झन्डै दुई तिहाईको बहुमत छ तर कानून बनाउनु, म धेरैजनालाई भन्छु हामीसँग हामी एउटा उसमा मात्रै छौँ, के भन्छ सरकारको प्रतिनिधि सभा मात्रै छौँ, एउटा राष्ट्रिय सभामा मात्रै होइन, म धेरैजनालाई भनिरहन्छु हामी चारवटा सभामध्ये हामी जम्मा एउटा सभा हो होइन, हामी स्थानीयमा छैनौँ, त्यो स्थानीयले पनि कानून बनाउँछ, स्थानीय सरकारको पनि आफ्नै छुट्टै त्यो अझ कार्यकारी र विधायकी दुईटै अधिकार छ, स्थानीय सरकारलाई बलियो पनि छ, त्यसपछि प्रदेश सभामा जानुभयो भने प्रदेश सभामा हामी छैनौँ, अब राष्ट्रिय सभामा हामी छैनौँ, त्यहाँकै प्रतिनिधित्व भएर आउँदाखेरिसम्म चाहिँ राष्ट्रिय सभा बन्ने हो, पछि अब राष्ट्रिय सभामा पनि कानून के अरे तपाईँको प्रतिनिधि सभा राष्ट्रिय अब प्रतिनिधि सभामा हामी छौँ, त्यस्तै हामीले पास गर्ने कानून पनि प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा जान्छ र राष्ट्रिय सभाले पनि त्यसलाई पास गरेपछि हामी कहाँ आउने, त्यस कारण कानून निर्माणको चक्र चाहिँ मा अब मलाई चाहिँ आशा के हो भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब आउने निर्वाचन जो हामी स्थानीय तहको निर्वाचन र प्रदेशको निर्वाचन हामी सँगै गरेर आउँ भने त्यसले चाहिँ राष्ट्रिय सभामा पनि हाम्रो केही संख्या मा त्यसले प्रभाव पार्छ र
1: अबको चुनावमा तपाईँहरूले उठाउने यही होला होइन, तीन ठाउँमा हामी छैनौँ नहुँदाखेरि हामीले काम गर्न सकेन
2: त्यो कुरा त हामीले भन्नै परेन, किनकि हिजो नै सर्वोच्च अदालतको तपाईँले फैसला हेर्नुभयो भने चाहिँ होइन दुई तिहाई चाहिँ दुवै सदनबाट चाहिँ हुनुपर्छ भन्ने कुराको स्पष्ट व्याख्या नै त्यही बेसमा हो कि हामी प्रतिनिधि सभामा चाहिँ पुग्यौं करिब करिब होइन अब तर राष्ट्रिय सभामा त हामी पुग्नै पर्ने पनि रहेछ भन्ने कुराको त एउटा एभिडेन्स त्यो पनि हो।
1: अनि संसदको यात्रा चाहिँ कस्तो लाग्दैछ? संसद धेरै लामो समय त भएको छैन, बैठक सुरु भएको
2: यस्तो छ। म आफूले संसदमा सकेसम्म अहिलेसम्म मैले हेर्नुभयो भने दुई तीनवटा मात्रै संसदको बैठक, त्यो पनि विदेश भएको बेला या नेपालमा कुनै दिन बिरामी या कोही एकदम पार्टीको या इमर्जेन्सी कुनै काम बाहेक मैले एकदमै धेरै संसदमा चाहिँ एक्टिभ ले पार्टिसिपेसन भइरहेको छु होइन। त्यो एउटा के भने हामीले संसद भने हामीलाई पठाएको त खास मूल काम चाहिँ हाम्रो संसदमा उपस्थिति सँगसँगै हाम्रो संसदमा हुने छलफल होइन बहस र समितिमा हुने किन मिनी पार्लियामेन्ट भनिन्छ, संसद बाहेक पनि समितिहरूको बैठक हुन्छ होइन, त्यहाँ हामीले दिने कुराले नै अनि त्यति मात्र होइन संशोधन। तपाईँले हेर्न थाल्नु भने मैले धेरै विधेयकहरूमा चाहिँ एकदमै मिहिन ढङ्गले संशोधन पनि राखेको छु, त्यस कारण मैले चाहिँ एउटा विधायकी कर्म चाहिँ त्यतिकै गरिरहेको छु र म जनतासँग पनि पटक पटक म एक महिना दुई महिनाको फरकमा म निर्वाचन क्षेत्र जान्छु, जनताको कुरा सुन्छु, यहाँ सरकारका विभिन्न मन्त्रालयगत उहाँहरूले दिनुभएको सुझावलाई मैले मन्त्रालयमा समन्वय गरिदिन्छु, कतिपय अब जनताको अपेक्षा अहिले नै पूरा होस् भन्ने त छ तर मैले प्रयास गर्ने हो किनभने म त कार्यकारी भूमिकामा त हुँदैन
1: भनेको संसदमा सबभन्दा धेरै उपस्थिति होस् भनेर त्यो एक प्रकारको प्रतिस्पर्धा चाहिँ भित्र मनमा चाहिँ छ। अरू सांसदको तुलनामा म धेरै सहभागी हौ, धेरै कुरा राखौं, मैले त्यहाँ धेरै भन्न पाऊ भने
2: म प्रतिस्पर्धालाई ठान्दैन, म जहिले पनि
1: स्वस्थ प्रतिस्पर्धा भन्न राम्रो।
2: मेरो चाहिँ के हो भने तपाई स्वयं व्यक्ति नै आफू आफ्नो प्रतिस्पर्धा हो कि आफू नै आफ्नो प्रतिस्पर्धा हो। हाम्रो उत्तरदायित्व के हो, हाम्रो जिम्मेवारी के हो भने हामीले आफैले मन गर्ने हो, कसैको लागि हामीले गर्यो भने त्यो त छेडेको हुन्छ। त्यही भएर भित्रैदेखि चाहिँ मैले जहिले महसुस गर्ने कुरा के हो भने मैले जनताले जसरी गरी मलाई मत दिनुभएको छ त्यो अनुसार चाहिँ मैले इमान्दार प्रयत्न गर्ने हो र कति सकेको कुरा चाहिँ पनि जनताले महसुस गर्नुहुन्छ, नसकेको कुरा पनि जनतालाई भन्ने हो। सो हामीले अहिले चाहिँ एकदमै जनउत्तरदायी राजनीति गर्नुपर्छ, जनता केन्द्रित राजनीति गर्नुपर्छ। विगत जस्तो राजनीति चाहिँ अहिले छैन, अहिले चाहिँ हामी चाहिँ डिजिटल युगमा पनि छौँ, हाम्रो संसद पनि अब डिजिटल पार्लियामेन्टको अभ्यासमा जाँदैछ। भनेपछि यो कुरा चाहिँ अब चाहिँ हामी एकदम प्रष्ट भएर जानुपर्छ र हामी आफैले आफैलाई पनि प्रश्न गर्नुपर्छ भन्नेबाट आएको कारणले गर्दाखेरि मेरो चाहिँ आफ्नो सत्कर्म र सत्प्रयास चाहिँ जारी छ।
1: अहिलेसम्म कति पटक बोल्नुभयो संसदमा र त्यसमा आफ्नो जिल्लाको अथवा आफ्नो मतदाता आफ्ना जो नागरिकहरू हुनुहुन्छ उहाँहरूसँग कतिको जोडिराखेको छ?
2: होइन, मेरो त एकदम प्रश्न छ। म अस्ति जनतासँग नागरिकको कुरा सुनेको दिन 10 दिन यात्रा गरेर आएको दिन पनि बिहान दाङबाट आएर 1 बजेको क्याबिनेट हाम्रो संसदमै मैले जनताको कुरा त्यसलाई राखेको छु। भन्नुको अर्थ मैले शून्य समयमा उठाउने कुराहरू तपाईँले आफैले हेर्नुभयो भने पनि मैले शून्य समयमा मेरो क्षेत्रगत कुरा र जनताको मूलभूत समस्याको विषय नै मैले उठाउँछु। त्यहाँ चाहिँ म सत्ता पक्षको सांसद भएर उठाउँदैन, त्यहाँ जनताको म ठ्याक्कै आवाजको हिसाबले उठाउँछु र विधेयकमाथिको सैद्धान्तिक छलफलहरू बोल्दाखेरि चाहिँ अब सिद्धान्त तह कुरा गर्दाखेरि चाहिँ विधेयकसँग जहाँ चाहिँ जनतासँग प्रत्यक्ष जोडिन्छ र मेरो आफ्नो पनि एउटा क्षेत्रगत एउटा विशेषता भएको विधेयकहरूमा चाहिँ अझै म मेन ढंगले काम गर्छु र त्यस सँगसँगै मैले संशोधन कतिपय चाहिँ हामी सदनमा सबै कुरा बोल्न नभएको कुरा र परिवर्तन गर्नुपर्ने कुरा चाहिँ विधेयक मार्फत चाहिँ मैले संशोधन राखिरहेको छु। भनेपछि मेरो भूमिका चाहिँ मैले आफ्नो दायरालाई जति सक्यो मैले संसदीय अभ्यासको रूपमा चाहिँ लगेको छु र जनताको मुद्दा त मलाई लाग्दैन, मलाई धेरै साथीले भन्नुहुन्छ तपाईँले जुनसुकै कुरा आयो भने भूमि फेरि चाहिँ रुम्जाटार भने जस्तो तपाईँले दाङ तिन त नछोड्ने हुनुभयो, तपाईँ सांसदै दाङको रहेछ भन्ने थाहा हुन्छ पनि भन्नुहुन्छ। हो नि, मेरो जनताले दाङ तिनबाट मलाई पठाउनु भएको छ, म दाङ तिनको प्रतिनिधि हो, त्यस कारण जनताको समस्या चाहिँ मैले बोल्नुपर्छ तर कानून बनाउने कुरामा चाहिँ मैले देशलाई केन्द्रमा राखेर हेर्छु, त्यस कारणले मेरो फरक छ। क्षेत्रगत कुरा हेर्दाखेरि म दाङ तिन र त्यसपछि दाङलाई हेर्छु भने कानून निर्माणको पर्सपेक्टिभबाट गयो भने हाम्रो देशलाई चाहिँ कहाँनिर फाइदा गर्न सक्छ।
1: सांसदको रूपमा जिद्दै आउँदाखेरि चाहिँ क्षेत्र नम्बर तीनका नागरिकले भोट हाल्नुभयो होइन, अब तपाईँले युवाको एउटा नेतृत्व युवाको लागि अथवा युवा अधिकारको लागि पनि तपाईँले थुप्रै संरचनात्मक त्यो निर्माणको लागि व्यवस्थापनको लागि पनि काम गर्नुभयो, समग्र युवाले चाहिँ तपाईँबाट के कुराको अपेक्षा गर्ने?
2: अब यस्तो हुन सक्छ, एउटा चाहिँ मैले पनि निर्वाचनको बेला उठाथे हामी सम्मानजनक रोजगारीको कुरा, उद्यमशीलताको कुरा चाहिँ आफ्नै मुलुकमा, किनभने जति हामीसँग 40 लाख 50 लाख भन्दा हामीले डाटामा कुरा गर्दाखेरि पनि त्यो नेपाली युवाहरू चाहिँ मुलुक छोडेर बाहिरिनु भएको छ। मेरै उमेर समूहको थुप्रै युवा साथीहरू हुनुहुन्छ, उहाँले रहर त बाध्य जानु भएको होइन, उहाँहरूलाई बाध्यता छ, उहाँहरूलाई परिवार चलाउनु छ, आफ्नो बुवा आमाहरूलाई को अनुहारमा पनि अलिकति खुसी या बुढेसकालमा केही उपचार गर्नुपर्छ, सहयोग गर्नुपर्छ भनेर उहाँहरू जानुभएको छ, र फर्केर आएपछि के गर्ने त फेरि पनि अन्यलता छ भने, अब चाहिँ हामीले त्यो जाने कुरालाई पनि बिस्तारै चाहिँ नेपालमा अवसर सिर्जना गरिदियो भने जाने कुरा पनि घट्छ, र अर्को फर्केर आएको युवाहरूलाई पनि हामीले केही राज्यले चाहिँ सिड मनी दिन सक्यो, उहाँको दक्षता अनुसार उहाँहरूको उहाँहरूले पनि अलिकति उहाँहरूको बिजनेस प्लान अनुसार राज्यले चाहिँ सपोर्ट गरिदिन सक्यो भने बिस्तारै उहाँहरू चाहिँ सेल्फ इम्प्लोइड हुँदै जानुहुन्छ या उहाँहरूले चाहिँ उद्यमशीलताको एउटा आयाम जोड्दै जानुहुन्छ। त्यसरी गर्दाखेरि के हुन्छ भने त्यो मुद्दा मेरो चाहिँ प्रायोरिटी नै म के यो रोजगार ब्याङ्क सिर्जना गरौँ, हामीले चाहिँ सबै कोषहरू अहिले छरिरहेका छन् त्यो कोषहरूलाई एकीकृत गरौँ, त्यहाँबाट कम्तीमा चाहिँ उत्पादनशील क्षेत्रमा चाहिँ त्यसको लगानी गरौँ, त्यसको पनि त्यसले चाहिँ भोलि प्रतिफल पनि धेरै दिन्छ, धेरै मान्छेले यही रोजगारी पाउँछन्, रोजगारी पाउनु मात्रै होइन राष्ट्रिय आयमा त्यसले चाहिँ बढोत्तरी दिन्छ भने हामी त अहिले यसरी हेर्दाखेरि त राज्यसँग त पैसा हामीसँग कम छ नि त, त्यस कारण त्यसलाई बढाउनलाई हामीले धेरै हिसाबले काम गर्नुपर्नेछ।
1: जस्तो यो रोजगारी बढाउने विषय समग्र यो प्रधानमन्त्रीले अलिक बढी सोच्नुपर्ने हो कि अथवा सम्बन्धित मन्त्रालय मन्त्रीले बढी सोच्नुपर्ने हो कि अथवा सांसद सबै सांसदले एकै प्रकारको लयमा यो चाहिन्छ यो गर्नुपर्छ भन्दाखेरि साँच्चीकै हामीले भनेको जस्तो चाहिँ व्यवस्था हुने हो के पाउनुभयो तपाईँले चाहिँ?
2: अब यसमा हुन त सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र त्यस अनुसारको क्याबिनेट, अब मन्त्रीहरू त मन्त्रालयहरू छन्, युवा श्रम रोजगार मन्त्रालय भने जस्तो अब सेक्टरल मन्त्रालयहरू पनि छन्, तर सबैको नेतृत्व प्रधानमन्त्रीले नै गर्नुहुन्छ, सो त्यो भएको कारणले गर्दाखेरि मूल नेतृत्वमा चाहिँ प्रधानमन्त्रीको भयो, तर सँगसँगै क्षेत्रगत मन्त्रालयहरूले पनि अलि बढी काम गरिदिनुपर्ने हुन्छ। र अर्को हामीले विगतबाट पनि सिक्नुपर्ने कुरा चाहिँ के छ भने, हामीले कोरिया र हाम्रो डेभलपमेन्टको कुनै समय हेर्दाखेरि हामी सँगसँगै जस्तो थियौँ, तर आज फर्केर जाँदाखेरि चाहिँ हामीले कति रोजगारीको एउटा राम्रो गन्तव्य चाहिँ कोरिया भइरहेछ भने, अब उनीहरूले कुन कुन पोलिसीहरू एडप्ट गरेका थियो त जसले चाहिँ आजको दिनको नेपाल र कोरिया बीचको तुलना नै गर्दाखेरि पनि हामीले ए त्यस्तो पनि थियो र भन्नुपर्ने एउटा कथा जस्तो, तर त्यो 50-70 वर्षको इतिहास हो, धेरै लामो त छैन भनेपछि त्यो भएर अब हामीले त्यो बन्नुपर्ने, किन उद्यमशीलता रोजगारी भने आजको भोलि त हुने होइन नि, त्यसका लागि हामीले लिने नीति, त्यसको लागि गर्नुपर्ने कार्यक्रम र त्यसको लागि वातावरण, लगानी मैत्री वातावरण चाहिँ हामीले सिर्जना गर्न सक्नुपर्छ। र हामी युवाहरूमा पनि मैले के एउटा सन्देश भन्न चाहन्छु भने, हामीले पनि काम गर्ने एउटा सोच राख्नु पर्यो, हामीले जुनसुकै काम गर्दै गर्दै गयौँ भने त्यसले परिणाम राम्रो दिन सक्छ, त्यसैले कतिपय चाहिँ हामीले बाहिर गएपछि मात्रै लाभ हुने कुरा होइन, देशमै गरेको आफ्नो उद्यम व्यवसायलाई पनि कसरी इनोभेटिभ गर्न सकिन्छ भन्ने पनि, नेपालको आइटीमा काम गर्ने युवाहरूले त अलि इन्टरनेसनली पनि राम्रो गरिराख्नु भएको छ नि त, सो अलिकति क्रिएटिभली सोच्यो भने चाहिँ सम्भावना हामी कहाँ पनि छ, तर त्यसको म्यानेजमेन्ट र नीतिगत कुरामा चाहिँ सरकारले पनि र सदनले पनि, किन फेरि सरकार भए पनि यो कानूनहरू बनाउने कुरामा सरकारैबाट आउने हो प्रस्ताव भएर, अनि त्यसमा मात्रै हामी संसदमा छलफल गर्ने हो, र अब हामीले गैर सरकारी विधेयक त हामीले ल्याउन मिल्छ, त्यो गर्दाखेरि चाहिँ भएको विधेयकहरू मध्येकोलाई चाहिँ संशोधन सरकारले ल्याएर हुने हो भने, गैर सरकारी विधेयक चाहिँ नभएको कुनै यदि हाम्रोमा उत्पत्ति भएको छैन भने नयाँ विधेयकहरू ल्याउने हो, त्यसमा त हामी सांसदहरूले पनि केही न केही काम गरिरहेछौँ, केही न केही पक्कै नतिजा आउला।
1: अनि तपाईँले तीनबाट जितेर आउँदै गर्दाखेरि तपाईँका प्रतिस्पर्धी अथवा अरू राजनीतिक दल नेताहरू उनीहरूको सहभागिता चुनावको बेलाको त्यो बिर्सिसक्नु भयो कि अहिले चाहिँ याद अझै पनि छ?
2: म बिर्सकै छैन, मैले जुन बेला तपाईँ मैले धेरै नागरिकलाई पनि भन्थे, जनताको प्रतिनिधि भइसके पछाडि जनप्रतिनिधि गर्नुपर्ने कुरामा चाहिँ म क्लियर छु,
1: भनेको हरेक तपाईँले जसलाई पराजित गर्नुभयो उहाँहरू पनि सम्पर्क उहाँहरूको मुद्दा पनि आइरहेको छ,
2: मैले त तपाईँको मेरो निर्वाचन पश्चात चाहिँ एउटा सार्वजनिक मञ्चबाटै के भनेको छु भने, तपाईँहरूको पनि उपयुक्त एजेन्डाहरू चाहिँ दिनुहोस्, वाचापत्रहरू या तपाईँहरू घोषणा पत्रहरू दिनुहोस्, र दाङ तीन बनाउन कुरामा या समग्र दाङ बनाउने कुरामा चाहिँ, दाङको सर्वाङ्गीण विकास गर्ने कुरामा चाहिँ हामी काम गरौं, त्यसको लागि म सहकार्य गर्न तयार छु। मैले यो बजेट बनाउने बेलामा पनि मेरै मसँग प्रतिस्पर्धामा होमिनुभएका दाईहरूसँग, किनभने उहाँहरू त सिनियर हुनुहुन्थ्यो, उहाँहरूलाई नै मैले आफैले भनेर तपाईँहरूको योजना के छ भनेर पनि मागेको थिएँ, र केहीले पठाउनु पनि भएको थियो,
1: पठाएको चाहिँ आयो कि आएन फेरि
2: त मैले पनि पठाउने भयो नि त, होइन कति समेटियो कति समेटिएन, किन मैले नै पठाएको
1: भनेको जसले पराजित हुनु पर्यो उहाँहरूले उठाएका विषयहरू पनि बजेटमा आयो,
2: अफकोर्स नि तपाईँको हामीले त काम गर्नुपर्ने विषय भने त राजनीतिक भने त फरक मुद्दामालाई राजनीति गर्ने हो, विकासमा त राजनीति गर्ने नै होइन नि, त्यो उहाँहरूको उद्देश्य पनि त्यहाँको नागरिकलाई सुविधा होस् भन्ने छ भने त सहकार्य गर्नु पर्ने,
1: सार्वजनिक ठाउँबाट मात्रै अनुरोध गर्नुभयो कि टेलिफोन कुराकानी भेटघाट पनि छ।
2: मैले किन तपाईँले प्रतिस्पर्धामा होमिनु भएका भने मेरो त सबै अग्रजदाय हो, म चाहिँ के भन्छु राजनीतिमा चाहिँ विचार फरक होला तर हामी कहाँ हाम्रो समाजको चक्र अनुसार त उहाँहरूको पनि कन्ट्रिब्युसन त केही न केही छ भने अनि मैले त्यो एक्सेप्ट गर्नु उहाँहरूको अनुभव सुन्नलाई त केही पनि बिग्रेन नि, त्यो त मैले फोनमा पनि संवाद गर्छु भेटेको बेला पनि भन्छु, मलाई त्यस्तो कुनै त्यो राजनीतिक आग्रह पूर्वाग्रह नै छैन र मैले धेरै पटक भनिरहेको छु हाम्रो विकास अलिकति पछाडि पर्नुको एउटा कोण चाहिँ राजनीतिक आग्रह र पूर्वाग्रहमा रहेछ, त्यो चाहिँ मैले पनि महसुस गरेको छु, त्यस कारणले हिजो उहाँहरूले के गर्नु भन्नेतिर म जान चाहँदैन तर अब मैले के गर्ने हो भन्ने कुरा मानक स्थापित गर्न त मैले पनि त्यो अभ्यास गर्नु पर्ने, त्यस कारणले म चाहिँ जहिले पनि विकासमा राजनीतिक नगरौँ, त्यो विकासमा चाहिँ सहकार्य गरौँ, चुनाव आयो भने फेरि राजनीतिक मुद्दा लगाएर जाउँ न त, अनि जनताले त कुन राजनीतिक मुद्दालाई चाहिँ मन पराउनुहुन्छ मत दिनुहुन्छ त्यसलाई त पाँच वर्षको म्यान्डेट दिउँ नि त, राष्ट्रपतिलाई पाँच वर्षको म्यान्डेट जनताले दिनुभएको छ भने चाहिँ त्यो म्यान्डेट अनुसार काम गर्न दिउँ अनि उहाँ हाम्रो कामको रिभ्यू पनि गर्दै जाउँ र पछि फेरि निर्वाचन त आउँछ नि, त्यही त आवधिक निर्वाचन भने लोकतन्त्रको सुन्दर पक्ष नै त्यही हो नि, यदि राम्रो गर्यो भने फेरि अवार्डेड भएर आउँछ, नराम्रो गरेको महसुस भयो भने फेरि जनताले चाहिँ जनता जनार्दन हो उहाँहरूले त न्यायाधीश हो नि त, उहाँहरूले त सही डिसिसन गर्नुहुन्छ, त्यसको त फरमानु पर्ने कुरै छ।
1: अब क्षेत्र नम्बर तीनका नागरिकलाई तपाईँको यो कार्यकालभरिमा म यो चाहिँ दिने मेरो एउटा योजना छ, सपना छ, जसको लागि म लागिरहेको छु भन्ने कुरा चाहिँ के हो?
2: अनि मैले अब मेरो वाचापत्रमा पनि भनेको थिएँ, जस्तै कानूनकै हिसाबले हेर्नु भने मैले दुईटा कानूनलाई इन्डिकेट नै गरेको थिएँ, एउटा सार्वजनिक खरिदिएन होइन, यो यस्तो अहिलेको कानूनले चाहिँ खासै हुन सक्दैन है, किनभने हाम्रो यो सुयोदेखि जहाजसम्म एउटै कानूनबाट चाहिँ हामीले काम गर्नु पर्दाखेरि चाहिँ त्यति सहजता छैन भन्ने थियो, त्यो सरकारले अध्यादेश मार्फत त्यो कानून सार्वजनिक खरिदलाई त संशोधन पनि गर्यो, तर मेरो पनि संशोधन थियो, भन्नुको अर्थ मैले आफ्नो साइडबाट पनि संशोधन राखेको थिएँ,
1: दोस्रो कानून चाहिँ
2: होइन, त्यसपछि अर्को चाहिँ यो निजामती सेवा ऐनको विषयमा सँगै हिसाबले गर्नुपर्ने, अहिले पनि हामीले त्यो संविधान पछाडिको अवस्थालाई हेर्यो भने त्यहाँ ठूलो सुधार गर्नुपर्ने छ, किनभने सरकारको स्थायी संयन्त्र त बेरुगेसी हो नि त, सो त्यहाँ रिफर्म नगरेसम्म चाहिँ होल हिसाबले हामीले चाहिँ सुशासन र डेलिभरीको रिफर्म त फेरि कुरा त हामी दिन सक्दैनौँ, भनेपछि त्यो कानूनमा काम गर्नुपर्नेछ र त्यसमा चाहिँ म सुशासन त राज्य व्यवस्था समितिमा छु, संयोगवश अब हामी कहाँ नै त्यो कानून त आउँछ होइन, यदि अब ड्राफ्ट भएर गयो भने त्यो प्रक्रियामा छ, अब भोलि आइपुग्ला कुनै समय हामीसँग आइपुग्ला होइन, हामी छलफल गर्छौँ, यसरी चाहिँ कानूनै मैले पनि तोकेर गएको थिएँ, भने अरू चाहिँ अहिले हेर्नु भने रोजगारीको कुरामा उद्यमशीलता रोजगारीको लागि कुरा थियो मेरो चाहिँ त्यतातिर पनि जोड छ र त्यस्तो कानूनहरूमा पनि मैले थप काम गरिरहेको छु, भनेपछि एउटा कानून निर्माण को पक्षबाट जस्तै म हिजो वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा थिएँ, अब हाम्रा वातावरणीय कानूनहरूमा मेरो संशोधन या मेरो कुराहरू रहन्छ एउटा कानून निर्माणको पार्ट, अर्को मैले उहाँहरूसँग के भनेको थिएँ भने सांसदको काम चाहिँ कानूनै बनाउने हो तर पनि हाम्रो जस्तो विकासमा पछाडि परेको या पारिएको क्षेत्रलाई चाहिँ माथि उठाउनलाई चाहिँ मैले चाहिँ संघ प्रदेश र स्थानीय तहसँग समदूरीको सम्बन्ध बनाएर चाहिँ मैले सहजीकरण गर्छु,
1: भनेको पुल पुलिसा र बाटोघाटो फलाना ठाउँमा यो यस्तो ग्राबिल अथवा पिच भन्ने कुरा चाहिँ
2: त्यस्तो होइन, त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ मैले त्यही भनिरहेको छु, तर त्यो मेरो चाहिँ जस्तै मैले ठूलो योजनाहरू जस्तै एयरपोर्टको विषय चाहिँ संघीय सरकारबाट गर्नुपर्ने होला, तपाईँको राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकीदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड्छ राप्ती राजमार्ग होइन, त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला, अहिले त हाम्रो लमैदेखि तुल्सीपुरसम्मको सड़क जो चाहिँ संघ अन्तर्गत पर्छ, त्यसको चाहिँ संघसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर तयारी सोच लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो सानो पनि समस्या नागरिकलाई परेको छ, तर त्यो पर्यो भने वार्डलाई भन्दैन, प्रदेशलाई भन्दैन, पालिकालाई भन्दैन, त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन, तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि, त उहाँहरूलाई नभनेर त तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्थ्यो नि, मेरो काम भनेको चाहिँ एउटा कानून बनाउने कुरा हो भने अर्को चाहिँ यी तिनैवटा सरकारका निकायहरूसँग, किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरा म लागिरहेको छ।
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद मानिन्छ।
2: हस् धेरै धेरै धन्यवाद।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा दाङ क्षेत्र नम्बर तीनबाट निर्वाचित सांसद कमल सुवेदीसँग कुराकानी गर्यौं। विशेष त संसद र सांसदले नागरिकको लागि बनाएका योजनाहरू र त्यो योजना कार्यान्वयनका लागि के कस्तो अभ्यास भयो

0: time check. It's 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। कहिलेकाहीँ हामीलाई थाहा हुन्छ कुन कुरा सही हो कुन कुरा गलत हो, तर थाहा हुँदाहुँदै पनि हामी गलत निर्णय गरिरहेका हुन्छौं। पुराना बानीहरू छोड्न खोज्दा पनि फेरि त्यही कुरामा हामी फर्कन्छौं। यस्तो किन हुन्छ दाइ?
2: यो त निकै नै गहिरो कुरा र प्रश्न हो भाइ। बाहिरी समस्या मात्र हेरेर यसको उत्तर भेटिँदैन। हामीले आफ्नो हृदय र आफ्नो जीवनको अवस्थालाई पनि जाँच्नुपर्छ।
1: त्यसो भए आज हामीले आफैलाई जाँच्नु पर्ने रहेछ, त्यो कसरी गर्ने त दाइ?
2: भाइ, आजको अध्ययनको शुरू गर्नुभन्दा अगाडि नै हामी सबैले आफैलाई एउटा प्रश्न सोधौं। परमेश्वरको दृष्टिमा मेरो जीवन वास्तवमा कस्तो छ?
1: अलि गाह्रै प्रश्न रहेछ दाइ यो चाहिँ,
2: तर अत्यन्तै आवश्यक प्रश्न हो नि भाइ। अघिल्लो अध्ययनमा हामीले ख्रिष्टमा हामीले पाएको आत्मिकी आशिषबारे सिकेका थियौं। परमेश्वरले हामीलाई ख्रिष्टमा चुन्नुभयो, उहाँले हामीलाई आफ्नो सन्तानको रूपमा जीवन जिउन बोलाउनुभयो र हाम्रा सबैभन्दा ठूलो आशिषको स्रोत ख्रीष्ट स्वयं हुनुहुन्छ भन्ने कुरा हामीले बुझ्यौं।
1: अनि दाइ, यदि पापमा मरेका थियौं भने आशा कहाँ छ त?
2: भाइ, आशा यही छ, ख्रीष्टले हामीलाई बचाउनुभयो, उहाँले पापमा मरेका मानिसहरूलाई नयाँ जीवन दिनुहुन्छ। त्यसैले आजको अध्ययन केवल हाम्रो पुरानो अवस्थाको बारेमा होइन, परमेश्वरले ख्रिष्टमा दिनुभएको जीवनको बारेमा पनि हो।
1: साँच्चै नै तपाईँको कुरा सुन्दै गर्दाखेरि आजको अध्ययन एकदमै धेरै रोचक अनि आशिषमय हुन्छ भन्ने म विश्वास गर्दछु। त्यसैले आदरणीय श्रोताहरू, आउनुहोस् अब परमेश्वरको वचनबाट हाम्रो पुरानो जीवनको वास्तविक अवस्था र ख्रिष्टले दिनुभएको नयाँ जीवनको आशालाई बुझौं।
3: मित्र, तपाईँ सबैलाई प्रभु येशु ख्रिष्टको मधुर उच्च नाममा जय मसी छ। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। त आज हामी परमेश्वरको वचन अध्ययनको क्रममा एफिसी 2 अध्यायबाट देख्न गइरहेका छौ। मैले भनिहाले कि आज हामी परमेश्वरको वचन अध्ययन एफिसी 2 अध्यायबाट देख्न गइरहेका छौ। यो 2 अध्यायमा हाम्रो मुख्य विषयको रूपमा देख्छौ कलिसिया मन्दिर हो, अनि यो विषय अन्तर्गत हामी देख्नेछौ निर्माणको निम्ति सामग्री वस्तुहरू, अनि दोस्रो हो निर्माणको विधि, र तेस्रो हो निर्माणको अर्थ। अमित्र, आज हामी खाली एफिसी 2 अध्याय पद 1-3 सम्मबाट देख्नेछौ। मित्र, यो 2 अध्याय सानो संयोजक शब्दसँग आरम्भ हुन्छ, त्यसकारण हामी यो भन्न सक्छौ कि यो 2 अध्याय वास्तवमा पहिलो अध्यायको विचारको निरन्तरता हो। पाउलले शक्तिको बारेमा कुरा गरिरहेका छन् जुनले येशु ख्रीष्टलाई मृत्युबाट बौरै उठाउनुभयो। हामी देख्नेछौ कि यो शक्ति उही शक्ति हो जुनले हामीलाई बनायो जब हामी पाप र अधर्महरूमा मरेका थियौं र ख्रीष्टमा जीवित भयौं। त्यसको निम्ति शक्तिको आवश्यक छ, अनि यो पुनरुत्थान शक्ति हो। त्यो नै शक्ति धेरै परमेश्वरका सन्तानहरूले अनुभव गर्न चाहन्छन्। मित्र, यो पत्रमा उल्लेखित परमेश्वर

त्यस व्यक्तिको जीवनमा प्रदर्शन गर्नुहुन्छ जो येशु ख्रिष्टमा फर्केका छन्। उहाँले त्यस व्यक्तिलाई आत्मिक मृत्युबाट आत्मिक जीवनमा उचाल्नुहुनेछ। यो शक्ति ख्रिष्टद्वारा संसारमा प्रदर्शित गरिनेछ। प्रभु येशु स्वयंले संसारमा आज आफ्नो कलिसियाद्वारा व्यक्त गर्नुहुन्छ। धेरै प्रकारमा मन्दिरको रूपमा कलिसियाले पुरानो नियममा उजाड स्थानमा पवित्र वासस्थान वा भेट हुने पाल पछि बनाइएको मन्दिरसँग मेल खाँदछ। तुलना आपसी आप स्वत सिद्ध छ अनि आपसमा विपरीत भिन्नता पनि सुस्पष्ट ध्यान खिच्ने कुरा छ। उदाहरणको निम्ति पवित्र वासस्थान, भेट हुने पाल र मन्दिर जीवित काँचो बबुलका काठहरूबाट बनिएका हुन्थे, जुन पछिबाट मृत्यु सुक्खा तक्ताहरू हुन्थे। कलिसिया बनाउनको लागि परमेश्वरले मरेका सामग्रीहरू पहिले लिनुभएर यसलाई जीवित मन्दिर

रहनु पर्दथ्यो। तिनीहरूको निम्ति रहने बेग्लै स्थान थियो। तिनीहरू यहुदीहरूसँग मन्दिरमा एउटै स्थानमा आउन सक्दैनथे। तिनीहरूको स्थान बेग्लै थियो, अन्य जातिहरू नजिकमा आउन सक्दैनथे। यद्यपि तिनीहरूले यहुदी धर्म अपनाएर यहुदी धर्मावलम्बीहरू बने तापनि, त्यसकारण पौल भन्छन् एफिसी 2:13, तर अब त ख्रिस्ट येशूमा तिमीहरू जो बितेका समयमा टाढा थियौ ख्रिस्टको रगतद्वारा नजिक पारिएका छौ। देख्नुभयो, हामी अन्य जातिहरू पनि अति नै निकटतामा ल्याइएका छौं। भन्नु नै पर्ने हो भने वास्तवमा हामी ख्रिस्टमा स्वर्गीय स्थानहरूमा बसालिएका छौं। अमित्र, आज हामी चर्च कलिसिया मन्दिर हो भन्ने विषय अन्तर्गत सबभन्दा पहिले मन्दिर निर्माणको लागि सामानहरूको देख्छौ। आउनुहोस् एफिसी 2:1 हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, अनि तिमीहरूलाई अर्थात अपराधहरू र पापहरूमा मरेकाहरूलाई उहाँले जीवित पारिदिनुभयो। यहाँ पाउल एफिसियन विश्वासीहरूलाई साथै हरेक विश्वासीहरूलाई भन्छन् कि तिनीहरू ख्रिस्टलाई पाउनभन्दा पहिले अपराध र पापहरूमा मरेका थिए। तिनीहरू आत्मिक किसिमले मरेका थिए, अर्थात अर्को शब्दमा तिनीहरू परमेश्वरबाट अलग भएका थिए। अनि मित्र, आज ख्रिस्टलाई नपाउने हरेक मानिसको स्थिति अवस्था यही नै छ। हाम्रा पापहरूले हामीलाई परमेश्वरबाट छुट्याउँदछ, अलग पार्दछ। परमेश्वरसँग संगति गर्न पापी मानिसहरूलाई असम्भव छ। परमेश्वरबाट अलग हुने व्यवस्थालाई आत्मिक मृत्यु भनिन्छ। आगे पद्धतिमा भनिएको छ, ती पापैमा तिमीहरू बितेका समयमा यस संसारको रीति अनुसार आकाशको अधिकारको शासक अर्थात त्यो आत्मा अनुसार हिँड्दथ्यौ, जसले अहिले ती आज्ञा नमान्ने सन्तानहरूमा काम गर्दछ। मित्र, शैतानले यो मरेका सामग्रीहरूको लिँदछ। हामी पापहरू र अपराधहरूमा मरेका छौं र त्यसले काम गर्दछ, मतलब बल दिन्छ, शक्ति संचार गर्दछ तिनीहरूमा। त्यही नै कारण झुट्टा शिक्षकहरू, झुट्टा शिक्षाहरू, कल्टहरू कमिला जतिका व्यस्त छन् र आफ्नो लक्ष्यहरूमा सफल भएका छन् र हुँदैछन्। मित्र, झुट्टा धर्मका मानिसहरूले तिनीहरूको जोश, तिनीहरूको बोझ र दर्शनमा हामीलाई शर्ममा पार्दछन्। तिनीहरू आफ्नो लक्ष्य, आफ्नो सिद्धान्तमा, आफ्नो दर्शनमा, आफ्नो बोझमा अति नै धेरै धेरै जोशिला छन्, अति नै धेरै सक्रिय छन्। शैतानले तिनीहरूमा बल दिइरहेको छ, शक्ति संचार गरिरहेको छ तिनीहरूमा। मानिसहरू मलाई सोध्दछन्, झुटा शिक्षा कल्टहरूद्वारा गरिने आश्चर्य कर्महरूको बारेमा मलाई थाहा छ कि थाहा छैन भनेर। अमित्र, यसको बारेमा म तर्क बहस गर्न चाहदिन। हुन सक्छ यो कुनै कुनै सत्य होला। यो आश्चर्य कर्महरू कसले गरिरहेको छ? के मिश्रमा जादुगरहरूले उही आश्चर्य कर्महरू गर्न सकेनन् जुन मोसाले गरेथे? तिनीहरूले मोसाका आश्चर्य कर्महरूको नकल गरे, तर निश्चय नै तिनीहरूले मोसाको आखिरी अन्तिम आश्चर्य कर्मको नकल गर्न सकेन। मित्र, जब कुनै मानिस नयाँ जन्मको र परमेश्वरको निकटतामा प्रवेश गर्दछ, शैतान उसको विरूद्धमा शक्तिहीन छ। तर त्यो आज मानिसहरूलाई धोका दिन, मोहित गर्न र मानिसहरूलाई परमेश्वरबाट टाढा गराउनलाई, पापमा डुबाउनलाई अगुवाई गर्ने काममा त्यो शक्तिशाली छ। त्यो अति नै धेरै सक्रिय छ र त्यसमा त्यो सफल पनि भइरहेको छ। संसारका ऊ आज झुट्टा धर्महरूमा शक्तिशाली छ। त्यसले मानिसहरूलाई परमेश्वरबाट अलग गराउन सम्पूर्ण माध्यमहरूको प्रयोग गर्दछ। त्यसको त्यही नै लक्ष्य छ कि कसरी परमेश्वरको जनहरूलाई परमेश्वरबाट टाढा गराउने र आफ्नो बहसमा, आफ्नो बसमा ल्याएर पापमा तिनीहरूलाई कैदी बनाउने, ताकि परमेश्वरबाट तिनीहरू अलग हुन सकुन्।

0: भनिएको छ, अनि तिनीहरूलाई अर्थात् अपराधहरू र पापहरूमा मरेकाहरूलाई उहाँले जीवित पारिदिनुभयो। ती पापमै तिनीहरू बितेका समयमा यो संसारको रीति अनुसार आकाशको अधिकारको शासक अर्थात त्यो आत्मा अनुसार हिँड्दथ्यो, जसले अहिले ती आज्ञा नमान्य सन्तानहरूमा काम गर्दछ। अनि तीन पदमा भनिएको छ, तिनीहरूकै बीचमा हामी सबैले शरीर र मनका लालसाहरूलाई पूरा गर्दै बितेको समयमा आफ्नो शरीरका कुइच्छामा जीवन बितायौं र स्वभावले हामी पनि अरू जस्तै क्रोधका सन्तान थियौं। अमित्र, हामीले पहिले ध्यान दिएकै हौन, दूसरा अध्याय एफिसी दुई अध्याय अनि शब्दसँग आरम्भ हुन्छ, जुनले अगाडिको एक अध्यायको कथनलाई जोड्दछ। अध्याय एकमा पाउलले उद्धारको बारेमा कुरा गरिरहेका थिए र पद उन्नाइसमा उहाँको शक्तिको महानताको उसले टिपेका थिए। त्यो नै शक्तिले मरेका पापीहरूलाई जीवित गर्दछ। अहिले दुई अध्याय एक पदमा पाउल यहाँ भन्छन् कि हामी पाप र अधर्महरूमा मरेका थियौं। त्यसले आदमको मृत्युको बताउँछ जुन हामीमा आरोपण गरिएको छ। रोमी पाँच अध्याय बाह्र पदमा भनिएको छ, यसकारण जसरी एकजना मानिसद्वारा पाप संसारमा पस्यो र पापद्वारा मृत्यु आयो, अनि त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो किनकि सबैले पाप गरेका छन्। आदमले यानि आदमको पापले हामीलाई पतित मानिसको सन्तानहरू बनायो र हामी सबैसँग उही स्वभाव छ जुन आदममा थियो। यो पतित स्वभाव हो जुनको परमेश्वर कहाँ कुनै झुकाउ यानि चाहना छैन, लालसा छैन, अनि यो मेरो जीवनको निम्ति सत्य थियो। मेरो परमेश्वरप्रति कुनै चाहना झुकाउ थिएन। म जति सक्दो चाँडो हुन्छ उहाँबाट भागिरहेको थिएँ किनभने म पाप र अधर्महरूमा मरेको थिएँ। आदम त्यो दिनमै आत्मिक रूपमा मरे जब उसले परमेश्वरको अविश्वास गरे र उहाँको आज्ञा उल्लंघन गरे। उनी परमेश्वरबाट दूर भौतारी गए र छिपिन प्रयत्न गरे, टाढा भागेर। उसले परमेश्वरको खोजी गरिरहेका थिएनन्। त्यो नै आज संसारिक शारीरिक मानिसको स्थिति हो। मित्र, आदमले अविश्वास गरेको र आज्ञा उल्लंघन गरेको समयमै ऊ परमेश्वरको निम्ति र परमेश्वरको कुराको निम्ति मरेथे। यद्यपि उनी मना गरिएका फलहरू खाएपछि 900 वर्ष नहुन्जेलसम्म शारीरिक रूपमा मरेन, तर उसले परमेश्वरको लागि उसको चाहना उसको लालसाको गुमाए। उनी परमेश्वरबाट अलग भएका थिए। त्यसो त मृत्यु अलगाव हो, सेपरेशन हो, अलग हुने कुरा हो। सबै मृत्यु अलगाव, अलग हुने कुरा हो, यानि सेपरेशन हो। शारीरिक मृत्यु शरीरबाट आत्मा र प्राणको अलगाव यानि अलग हुने कुरा हो। जब कोही मर्दछ हामी शरीरबाट आत्मा र प्राणको अलगाव सेपरेशन वा अलग हुने कुराको देख्दैनौ। हामी खालि शरीरलाई मात्र देख्छौ। आत्मिक मृत्यु परमेश्वरबाट अलगाव अलग हुने कुरा हो। मानिसले पाप गरेपछि ऊ शारीरिक रूपमा र मानसिक रूपमा निरन्तर जीवित रहे, तर ऊ आत्मिक रूपमा भने मरेका थिए, यानि परमेश्वरबाट अलग भएका थिए। उसले त्यही मरेका स्वभाव आफ्ना सारा सन्तानहरू मानव जातिहरूमा पास गरे। मित्र, केवल पवित्र आत्माको कायल गर्ने दोषसिद्धि गर्ने कामले मात्र आज यो संसारमा कुनै मानिसको चेतना विवेकको घोष्न सक्छ, कोट्याउन सक्छ। तपाईँ स्वयंले यो गर्न सक्नुहुन्न अनि म यो गर्न सक्दिन, केवल परमेश्वरको आत्माले मात्र यो गर्न सक्छ। मित्र, यो संसारमा तपाईँ र म चिहान घाटले भरिएको स्थानमा रहिरहेका छौं। मानिसहरू मरेका छन्। हजारौं लाखौं करोड़ौं मानिसहरू आफ्ना पाप र अधर्ममा मरेको अवस्थामा छन्। एकजना वृद्ध एरिस मानिसलाई चिहानको परिभाषा दिनलाई भनियो, अनि उसले भन्यो, चिहान त्यो स्थान हो जहाँ मरेका मानिसहरू रहन्छन्, अनि त्यसले हाम्रो संसारको अति उत्तम आकृति खिच्दछ। अधर्म नै आदमले गरेथे। उसले परमेश्वरले राखेको सीमालाई नागे थे। पाप भनेको निशाना चुकाउन हो, मिस द मार्क। हामी कति पनि परमेश्वरको स्तरमा आउन सक्दैनौ, त्यो हाम्रो स्थिति हो, अवस्था हो। अधर्महरू र पापहरूमा मृत्यु र शैतानद्वारा शक्ति संचार बल प्रदान, त्यो नै हामीले उद्धार पाउनभन्दा पहिलेको हाम्रो जीवनको वर्णन हो। अनि हरेक उद्धार नपाएको मानिस आत्मिक मृत्यु शरीरको रूपमा संसारमा हिँडिरहेको छन्। हाम्रो भूत त्यति असल कुरा थिएन, हाम्रो अतीत त्यति असल कुरा थिएन। हामी संसारको रीति अनुसार यानि युगको आत्मा अनुसार हिँड्दथ्यौं। हामीले संसारको जीवन ढाँचा सभ्यता संस्कृति र समाज अनुसार चल्दथ्यौं। हामी आकाशको अधिकारको शासक अर्थात त्यो आत्मा अनुसार हिँड्दथ्यौं जसले आज्ञा नमान्य सन्तानहरूमा काम गर्दछ, मतलब तिनीहरूलाई शक्ति संचार गर्दछ, बल शक्ति प्रदान गर्दछ, त्यो शैतान हो। र त्यसले मानिसहरूलाई आफ्नो हातमा लिएर त्यो स्थानमा अगुवाई गर्दछ जहाँ ऊ परमेश्वरबाट दूर हुन्छ। आज ख्रिस्टियनहरू विश्वासीहरू जब संसारबाट अलग हुने कुराको बारेमा सेपरेशनको बारेमा कुरा गर्दछन्, तिनीहरूको मतलब हो संसारिक शारीरिक कुराबाटको अलग। मित्र, निन्दित घुमेको संसारको विशेषता मानसिक र आत्मिक पापहरू हुन् र यी वास्तवमा मलाई लाग्छ परमेश्वरको दृष्टिमा शारीरिक पापहरूभन्दा धेरै खराब छन्। याकुब चार अध्याय एकदेखि चार पदमा भनिएको छ, सुन्नुहोला। तिमीहरूको बीचमा लड़ाईहरू र झगडाहरू कहाँबाट आयो? के तिमीहरूका अंग अंगमा लड़ाई गर्ने तिमीहरूका सुख विलासहरूबाट होइन र? तिमीहरू लालसा गर्दछौ तर पाउँदैनौ, तिमीहरू हत्या र डा गर्दछौ तर प्राप्त गर्न सक्दैनौ। तिमीहरू लड़ाई र झगडाहरू गर्दछौ तरै पनि तिमीहरूले पाउँदैनौ, किनभने तिमीहरू माग्दैनौ। तिमीहरू माग्दछौ तर पाउँदैनौ, किनभने आफ्ना सुख विलासहरूमा उडाउनको निम्ति व्यथिक विचारले माग्दछौ। व्याविचारीहरू र व्याविचारिणीहरू हो, संसारसँगको मित्रता चाहिँ परमेश्वरको शत्रुता हो भनी के तिमीहरू जान्दैनौ? यसकारण जो संसारको मित्र बन्न चाहन्छ उसले आफूलाई चाहिँ परमेश्वरको शत्रु बनाउँछ। धेरै मानिसहरू आइतबार चर्चमा आउँछन् आत्मिक भय टोपल्दै र सोच्दछन् कि तिनीहरू संसारबाट अलग भएका छन्, तर सोमबार बिहान र अन्य दिन चाहिँ तिनीहरू संसारिक मानिस जस्तै सामर्थ्य रूपियाँको पछि लाग्छन्। त्यो नै तिनीहरूको हरेक कुरा हो, कसरी धेरै कमाउने, कहाँबाट कमाउने, अनि त्यो तिनीहरूको आफ्नै स्वार्थ अभिलाषाहरूको निम्ति गर्न चाहन्छन्। त्यही नै यहाँ याकुब भनिरहेका छन्, विश्वासी त्यस कुराबाट छुटकारा पाएको छ। युहानाले यसलाई यस प्रकारमा भन्छन्, पहिलो युहन्ना 2:15-17, संसारलाई प्रेम नगर न त संसारमा भएका कुराहरूलाई नै। कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै कुराहरू शरीरका अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी पिताबाटको होइन तर संसारबाटको हो। अनि संसार बिति जान्छ र त्यसको अभिलाषा पनि बिति जान्छ, तर जसले परमेश्वरको इच्छा पालन गर्छ ऊ सदा सर्वदा रहन्छ। त्यहाँ धेरै मानिसहरू छन् जो भन्छन् कि तिनीहरू अनैतिक भ्रष्ट पापमा रहँदैनन्। तिनीहरू भन्छन् मैले यी पापहरू गरेको छैन, म अरू कुनै कुनै मानिसले जस्तै जीवन जिउँदिन वा त्यस्तो किसिमको क्रियाकलाप गर्दिन। कुरा जेसुकै होस्, हामीले ख्रिस्टलाई जान्नभन्दा पहिले हामी आकाशको अधिकारको शासकको अनुसार हिँड्थ्यौं, जुन शैतान हो। ऊ शक्ति संचार गर्ने, शक्ति प्रदान गर्नेवाला हो। हामी परमेश्वर र धनको वा परमेश्वर र शैतानको एकैपल्टमा दुवैले सेवा गर्न सक्दैनौ। जसमा हामी अर्पित छौं त्यो नै हाम्रो स्वामी हो, त्यो नै हाम्रो मालिक हो, अरू त के। ख्रिस्टियनहरूले पनि यो कुराको चुन्नै पर्छ कि कसलाई उसले सेवा गर्ने। कुनै मानिसहरू सोच्दछन् कि परमेश्वरलाई सेवा गर्नु भनेको तपाईँ संसारिक पोषक र संसारिक मनोरञ्जनबाट अलग हुने कुरा र संसारिक मानिसहरूसँग संगतिबाट अलग हुने कुरा हो। मित्र, त्यो सेपरेशन अलग हुने कुरा होइन, तर त्यही नै आज हामी सुन्ने गर्छौं यसको सम्बन्धमा। मित्र, यस्तो कुरा गर्न बिल्कुल मूर्खता र हास्यास्पद छ, जबकि तपाईँको जीवन कडवाहट, कटुता, घृणा र स्वार्थले भरिएको हुन्छ, अनि जुन निश्चय नै अति नै महान पापहरू हुन्। भनिएको छ, तिनीहरूकै बीचमा हामी सबैले शरीर र मनका लालसाहरूलाई पूरा गर्दै बितेको समयमा आफ्ना शरीरका कुइच्छाहरूमा जीवन बितायौं र स्वभावले हामी पनि अरू जस्तै क्रोधको सन्तान थियौं। अभाग्यवश त्यहाँ धेरै क्रिश्चियनहरू छन् जो त्यो पुरानो शारीरिक स्वभावको लागि जिउन चाहन्छन् र जीवन जिउँछन्। तिनीहरू आज संसारका मानिसहरू जस्तै बसिरहेका छन्। तिनीहरूको जीवन ढाँचा दुष्ट ईश्वरीय दर्शनशास्त्रद्वारा उत्प्रेरित गरिएको छ र शैतानिक सिद्धान्तद्वारा नियन्त्रण गरिएको छ। मलाई एकजना विशिष्ट समृद्ध क्रिश्चियन व्यापारीको घरमा निम्त्याइएको थियो। उसले मलाई उसको सुन्दर घरको देखायो र उसका बालबच्चा सन्तानहरूको बारेमा बताए। त्यसपछि उसले मलाई उसको व्यापारको बारेमा बताए र उसले व्यापारमा दिने समय र व्यस्तताको बारेमा र नाफा फाइदाको बारेमा बताए। उसले एकपल्ट पनि ख्रिस्ट येशुको उसको सम्बन्धको बारेमा उल्लेख गरेन। त्यति लामो बातचितको बीचमा पनि देख्नुभयो, त्यहाँ जीवन ढाँचा मा केही गडबड छ जुनले संसारमा हरेक कुरा सम्मिलित गर्दछ, तर ख्रिस्टलाई चाहिँ यसबाट छोड्दछ। मित्र, के यही कुरा हाम्रो जीवनमा सत्य छैन? आफैले आफैलाई जाँचौं। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको अध्ययनले मलाई एउटा गम्भीर तर आवश्यक कुरा सोच्न बाध्य बनाएको छ। मैले अरू मानिसहरूको जीवनमा के गलत छ भन्ने हेर्नुभन्दा पहिले चाहिँ आफ्नै जीवन जाँच्नु पर्ने रहेछ भन्ने कुरा चाहिँ बुझे।
2: हो भाइ, आजको अध्ययनको शुरूआतमै हामीले मानिसको पुरानो अवस्थालाई देख्यौं। पाप र अपराधका कारण हामी परमेश्वरबाट अलग थियौं। संसारको चाल, आफ्नै इच्छा र पापका स्वभाव अनुसार जीवन बिताइरहने अवस्थामा हामी थियौं।
1: र त्यस्तो अवस्थामा मानिसले आफू म सबैभन्दा ठूलो छु नि भन्ने सोच पनि राख्न सक्दो रहेछ।
2: हो नि त भाइ, बाहिरबाट सबै कुरा ठिक देखिन सक्छ, तर भित्र परमेश्वरसँगको सम्बन्ध टुटेको हुन सक्छ। त्यसैले आजको पाठले हामीलाई दोष लगाउन होइन, आफ्नो जीवन बाँच्नको लागि बोलाएको छ।
1: त्यसैले आज हामी आफैलाई सोध्नुपर्ने प्रश्न चाहिँ यो हो कि मेरो सोच कस्तो छ, मेरो निर्णय कसको इच्छा अनुसार छन्, र मैले आफ्नै इच्छा पूरा गरिरहेको छु कि ख्रिस्टलाई पछ्याइरहेको छु भन्ने पनि विचार गर्नुपर्ने रहेछ।
2: अवश्य पनि भाइ, यी प्रश्नहरू हामी सबैका लागि अति नै आवश्यक छन्। तर भाइ, आजको सन्देशमा सबैभन्दा सुन्दर कुरा के हो भने हाम्रो पुरानो अवस्था नै अन्तिम अवस्था होइन। पापमा मरेका मानिसलाई उहाँले नयाँ जीवन दिनुभयो। त्यसैले हामीले आफ्नो पुरानो जीवनलाई सम्झेर निराश हुने होइन, ख्रिस्टले दिनुभएको नयाँ जीवनमा अघि बढ्ने हो।
1: साँच्चै नै भाइ, र आदरणीय श्रोताहरू, तपाईँले पनि आज आफैलाई जाँच्नुहोस्। तपाईँको जीवनको दिशा चाहिँ कता छ? तपाई आफ्नै इच्छा अनुसार चलिरहनु भएको छ कि ख्रिस्टको इच्छा अनुसार?
2: र हामीसँग आफ्नो विचार, अनुभव, प्रश्न र आशिषहरू अवश्य बाँड्नुहोस्। तपाईहरूले हामीसँग बाँड्नुहुने हरेक प्रतिक्रिया र आशिष हाम्रा लागि ठूलो उत्साह र आनन्दको स्रोत हो। आउँदा अध्ययनहरूमा हामी परमेश्वरको वचनबाट अझ गहिरा सत्यहरू सिक्दै जानेछौ। आजको लागि एउटा कुरा मनमा राखौं, आफ्नो पुरानो जीवनलाई जाँचौं, ख्रिस्टले दिनुभएको उद्धार सम्झौं र नयाँ जीवनमा उहाँलाई पछ्याउँदै अघि बढौं।
1: अब यही नै अन्त्य गर्दै परमेश्वरको अनुग्रह र शान्ति हामी हरेकको जीवनमा रहिरहोस्। आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ, र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ, र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 0420 9797।

आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97-0420-97-97 9704209।

0: मेरो बिहे हुँदैछ
1: यसपालि के भन्ने टर छ
0: यसपालि टार्दिन म बिहे गर्छु
1: के रे
0: म ठिक भन्दैछु म तिमीसँग जिन्दगी बिताउन सक्दिन
1: किन
0: किनकि तिमीसँग भयो भने म पनि तिमी जस्तै काम नलाग्ने हुन्छ।

0: विक्रम
1: हेर्नुस्
0: विक्रम कता छ?
1: ऊ भर्खर डिप्रेसनबाट मुक्त भइरहेको छ। उसले तपाईँसँग कुरा गर्नु त कि तपाईँको छाया पनि हेर्न चाहन्थे। उसले माया गर्नुहुन्छ भने

0: Helumbu FM 89.6 MHz.
1: बिहानदेखि सादा दुनियाँ केटाहरूसँग चोक चोकमा बसेर मुख चोट हिँड्दाखेरि मेरो नसै तर यो बच्चाको अगाडि आएर तेरो थुत्रो देखाउन लाज लागेन।
2: धुक्क कुकुर, बिहान उठेदेखि बेलुकासम्म कुकुरको मुख घिचेर हिँडेको छ, अझ घरमा आएर हल्ला गर्दछ। यो मेरो मात्रै बच्चा हो, तेरो होइन। तँलाई मतलब छैन नि, मलाई पनि छैन।
1: साला बढी बस्छस्,
2: तँ जस्तो जनेसँग मलाई बस्नु छैन।

0: minute. Just a minute. We will return back. Return back.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: दाई, 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
7: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
6: किन?
7: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
6: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
7: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
6: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
7: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
8: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
9: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
10: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
9: डेंगु रोगको रोकथामका उपायहरू:
10: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
10: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
9: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
10: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
8: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
11: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: मलाई माग्नु? घरमा अस्ट्रेलियन पियारोले केटा आएका छन्। म यो प्रेम सम्बन्धमा बस्न सक्दिन। इलम र ठेगान नभएको मान्छेसँग साइनो गाँसेर मेरो यो पुरै जीवन धरामा पार्नु छैन।
1: सम्बन्ध तोडेर तोडेर तिम्रो जीवन फलिफा हुन्छ भने
2: मुख्य नै भन्न सक्छु।

सम्बन्ध सधैँ क्लास गर्दैन, उताप चढाव हुन्छ, धरार आउँछ, झगडा हुन्छ, गल्ती पनि हुन्छ। यदि सँगै जिन्दगी बिताउने सपना देखेकै हो भने एकअर्काको गल्ती स्वीकार्न पनि सक्नुपर्छ। तिमीले ठुलो गल्ती गर्यो, हाम्रो प्रेम सम्बन्ध तोडेर, र मैले पनि एउटा सुन्दर गल्ती गरेँ। तिमी जस्तो अवसरवादीसँग चोखो माया लगाएर अब यो गल्तीलाई सुधार्ने मसँग कुनै हिम्मत छैन र दोहोऱ्याउने पनि छैन।

0: இளம்பு பிரேக் டைம்.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: अँ है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई देख्न। नमस्कार उपप्रमुखज्यू।
8: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
7: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
8: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
7: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
9: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफएम 89.6 मेगाहर्ज।

Time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्।

0: सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
0: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
0: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
0: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
0: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: मित्र यदुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
4: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो, सानो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
4: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
3: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
4: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
5: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
6: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
5: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
7: 98-49-13-27।
8: के तपाई राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
9: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
8: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
0: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: minute. Just a minute. We will return back. Return back.
1: दाइ तिन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: बा,
5: हजुर बुहारी,
4: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
5: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
6: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेज।
7: New Arunico Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagachu Gadi Nagarpalika 5 Sindhupalchok. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arunico Hotel and Restaurant Private Limited. Chautara Sagachu Gadi Nagarpalika 5 Sindhupalchok. Email: hotelarunico@gmail.com. Contact: 011-620-326-960-982293. New Arunico Hotel and Restaurant Private Limited, Chautara Shankar Sugani Nagar Palika 5, Sindhupalchok.
8: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
8: डेंगू रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
8: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
8: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
9: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
10: In the mix.
11: Hi, this is Britney Spears.
12: Hey, what up, this is Jay-Z.
13: This is Jennifer Lopez.
10: The mix.
14: 89.6 FM.

0: घामु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानसिक समस्याबाट बस्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
7: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।
12: डीएससी डिजिटल मिडिया।

0: இளம்பு பிரேக் டைம்.
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको. एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो. लगिहाल लगिहाल.
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
3: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: This is your radio. This is LMFM 89.6 MHz. 89.

0: جيجي هزيمة.
1: إيه إني قتلت معناه؟ جبر؟ شو جبر؟

0: सम्झी पानीपुरी
1: चौहेलो पानीपुरी मिसे चोरी लिख लिख खानु पाउँछ
0: तिलाले
1: स्वाद रोल जे जे खासी बर्जी छामेका त यहाँ ल
2: तिल रो यहाँ छामेका बर्जी रो नै खलाङ खालौँ सम्झी यहाँ चु पानीपुरी पनि थियो बिसी बाबा लुजा
1: अच्छा पानीपुरी
2: भाइ सम्झी
1: चु प्लेट सदा सिक्किम र निवेदन सम्झी लकडाउन घे आएर सम्झी

0: time check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: El Ambu Break Time.
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको. तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ. मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
2: हुन्छ हुन्छ, पठाउँछ है. ए ए नानी, छोरी.
3: हजुर.
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी. लु
3: दिन त. हेलो, भन्नुहोस् त.
1: हेलो हजुर.
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले. मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने.
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
2: ल ल ल, किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ.
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं.
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर

0: कुरोमा उजुरी वा जानकारी गराउँ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
4: खै खै, के आयो त्यस्तो? यत्तिकै

0: सल्लाह अनुसार अफ्यु सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
0: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
0: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्ते डाक्टर साहब।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौ। अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ 89.6 मेगाहर्ज।

0: Just a minute. We will return back. Return back.
1: खै जन्म दर्ता दिनुहोस् त.
2: जन्म दर्ता गरेको छैन नि म्याडम.
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
2: हो र, मलाई त थाहा नै थिएन म्याडम.
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
2: पहिला कसैले भनेन.
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
5: नेपाल सरकार, विज्ञापन बोर्ड.
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु. हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी. तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु. हुलाकमा लिन जाऊ है. ट्र्याकिङ नम्बर म म्यासेज गर्छु.
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न.
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू.
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन. कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि.
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो.
8: नेपाल सरकार, विज्ञापन हो.
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ. यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ.
10: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन.
11: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए. म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो.
12: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ. नेपाल सरकार, विज्ञापन बोर्ड.

Elembu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर। हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, मध्याह बाह्र बजेको हिलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हिलम्बु खबरका मुख्य शीर्षकहरूबाट। सुली एकमा देखिएको पाँचवटा सहपत्र जाली काटेर निकाल्दै अधिवेशन गर्न नमान्ने चार जिल्ला सभापतिको जिम्मेवारी खोसियो। बागमती प्रदेशमा 144 कर्मचारीको दरबन्दी कटौती, 114 अस्थायी दरबन्दी स्वीकृत। हेटौँडाबाट काठमाडौँ आवत जावतका लागि प्रयोग हुने त्रिभुवन र कान्ति राजमार्ग दुईतर्फी रूपमा सञ्चालन। स्वीडेनका प्रधानमन्त्री क्रिस्टानरद्वारा राजीनामा दिने घोषणा र टी20 अन्तर्राष्ट्रिय श्रृंखलामा श्रीलंकामाथि इंग्ल्याण्डको सहज जीत। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवाको हाकु र मैलुङ क्षेत्रमा निर्माणाधीन अपर त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङमा हिजो पाँचवटा शव देखिएको छ। हाइड्रो पावरको जालीभित्र शव देखिएको उद्धार कर्मीहरूले बताएको छ। सशस्त्र प्रहरीका एकजना उच्च अधिकृतको अनुसार त्यहाँ पाँचजनाको शव देखिएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले खोज र उद्धारको दौरानमा माथिल्लो त्रिशुली एकमा फेला परेको मानव अंग तथा शव निकाल्ने कार्य भई रहेको जानकारी दिएको छ। आयोजनाको टनेलमा जालीभित्र शव देखिएको र जाली काटेर निकाल्नुपर्ने अवस्था रहेको रसुवाका डीएसपी अशोक थापाले बताएका छन्। जाली काटेर निकाल्नुपर्ने अवस्था शवहरू देखिएको पनि बताएका छन्। 332 जनसम्पर्क विहीन भएको छ। आयोजनाको टनेलबाट एकजनाको जीवित उद्धार गरिएको थियो। उद्धार कर्मीहरूले भदौ 20 सुरुङको 225 मिटर क्षेत्रभित्रबाट सिनियर नागरिक लु आइतोको उद्धार समेत गरिएको थियो। चाडपर्व नजिकै जाँदा चौतारा साँगा चोगडी नगरपालिका बजारले क्षेत्रमा अवस्थित सञ्चालित मासु पसल तथा बाधशालाको अनुगमनलाई तीव्रता दिएको छ। नगर उपप्रमुख सीता थापाको नेतृत्वमा सुकुटे साँगाचोक लगायतका बजार क्षेत्रमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा मासुको गुणस्तर, पसल तथा बाधशालाको सरसफाई, सुरक्षित भण्डारण व्यवस्थापन र व्यवसाय दर्ता लगायतका विषयमा निरीक्षण गरिएको थियो। चाडपर्वमा मासुको खपत हुने भएकाले उपभोक्तालाई स्वच्छ तथा स्वस्थ्य मासु उपलब्ध गराउने उद्देश्यले अनुगमन गरिएको उपप्रमुख थापाले बताउनु भएको हो। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले मासु पसल र बाधशालामा सरसफाई र सुरक्षित बिक्री प्रणाली व्यवसायले विशेष ध्यान दिनुपर्ने बताएको छ। यसअघि बुधबार वडा नम्बर 5 र 7 सञ्चालित 11 मासु पसल र 2 बाधशालाको अनुगमन गरिएको थियो। अधिकांश पसलमा सरसफाई र व्यवस्थापन सुधार गर्नुपर्ने देखिएको जनाउँदै उपप्रमुख थापाले अहिले सचेत गराएको र आगामी अनुगमन नियमित नियम विपरीत सञ्चालन भएको पाएमा कार्यवाही गरिने समेत बताउनु भएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। नेपाली कांग्रेसको संस्थापन पक्षले 15 महाधिवेशन अन्तर्गतको अधिवेशन गर्न नमान्ने इतर समूहका 4 जिल्ला सभापतिको जिम्मेवारी खोसेर नयाँ कार्यवाहक सभापति तोकिएको छ। पार्टी केन्द्रीय कार्यालय कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालको अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका 4 सभापतिको जिम्मेवारी खोसिएको हो। निर्णय अनुसार कञ्चनपुरका सभापति पदमा बोगटीको जिम्मेवारी खोसेर हरिचन्द्र राणालाई पठाएको छ। यसै गरी मुगुवाका सभापति ऐन बहादुर शाहीको जिम्मेवारी हरिजंग शाहीलाई, डोटीको सभापति नरेन्द्र बहादुर सिंहको जिम्मेवारी नारायण बहादुर बलायरलाई र बागलुङका सभापति जीत शिर्चनको जिम्मेवारी खोसेर तारनाथ पौडेललाई सुम्पिएको छ। यता जिम्मेवारी खोसिएको कञ्चनपुरका सभापति बोगटीले पार्टीको अधिवेशन महाधिवेशन प्रक्रिया तत्कालका लागि स्थगित गर्न अपील गरिएका छन्। हिजो एक विज्ञप्ति प्रकाशित गर्दै उनले अदालतको फैसला नाउन्जेलसम्म महाधिवेशनका कार्यक्रम अगाडि नबढ़ाउन पनि आग्रह गरिएको थियो। पार्टीको वैधानिक नेतृत्व र विशेष महाधिवेशनसँग सम्बन्धित विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पक्ष रूपमा संगठनिक गतिविधि अगाडि बढ़ाउन उचित नहुने जिकिर गर्दै उक्त विज्ञप्तिमा उल्लेख गरिएका छन्। बागमती प्रदेश सरकारले 144 कर्मचारी दरबन्दी कटौती गरिएको छ। बिहिबार बसेको मन्त्री परिषदको बैठकले संगठन र व्यवस्थापन सर्वेक्षण ओएनडीएम स्वीकृत गरेसँगै उक्त दरबन्दी कटौती गरिएको हो। प्रदेशभित्र विभिन्न मन्त्रालय र कार्यालयहरूको दरबन्दी पुनरावलोकन गर्दै स्वीकृत दरबन्दीका आधारमा 144 दरबन्दी कटौती गरेको छ। बैठकले प्रदेशका 8 मन्त्रालय र कार्यालयहरूको ओएनडीएम स्वीकृत गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक
पार्टीको पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीले जानकारी दिएको छ। मन्त्री केसीको अनुसार प्रदेशका विभिन्न मन्त्रालय अन्तर्गत कुल कार्यालयको संख्या 180 कायम गरिएको छ र यसअघि कर्मचारी दरबन्दी 4,814 रहेकोमा त्यसलाई घटाएर 4,680 कायम गरिएको छ। प्रदेशका समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन गर्न आन्तरिक मामिला र कानून मन्त्रालयको प्रस्तावमा सदस्य सचिव र कार्यालय सहयोगी सहित 24 जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको मन्त्री केसीले बताएको छ। उक्त दरबन्दी स्वीकृत कार्य सम्बन्धी सकिएपछि स्वतः खारेज हुने भएका छन्। हेटौडाबाट काठमाडौँ आउत जाउतका लागि प्रयोग हुने त्रिभुवन राजपथ बाइरोड र कान्ति लोकरोज राजमार्ग आजदेखि नियमित रूपमा दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुविदीले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीर खण्डमा अवरूद्ध सड़क सञ्चालनमा आएसँगै दुवै मार्गमा दुईतर्फी सवारी आवागमन खुल्ला गरिएको जानकारी दिएको छ। त्रिभुवन राजपथले हेटौँडालाई पालुङ नौबिसे हुँदै काठमाडौँमा जोड्छु भन्ने, कान्ति राजमार्गले हेटौँडालाई टीका भैरव ललितपुर हुँदै काठमाडौँ उपत्यकामा जोड्नेछ, कृष्ण भीरमा सड़क अवरूद्ध भएपछि सवारी आवागमनलाई सहज सुरक्षित र व्यवस्थित बनाउन गत 16 भदौमा मालवाहक तथा ठूला यात्रावाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाने र फर्कदा कान्ति राजमार्गमा प्रयोग गर्ने गरी प्रशासनले एकतर्फी व्यवस्था गरिएको थियो। कृष्णभीर सड़क खण्डमा सड़क सञ्चालनमा आएपछि उक्त व्यवस्था हटाउँदै शुक्रबारदेखि त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित रूपमा दुईतर्फी रूपमा यातायात सञ्चालन खुल्ला गरिएको प्रशासकीय अधिकृत सुविधीले बताएका छन्। स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टियानरले राजीनामा दिने घोषणा गरिएको छ। संसदीय निर्वाचनमा वामपन्थी तथा मध्य वामपन्थी विपक्षीय गठबन्धनले झिनो बहुमत हासिल गरेपछि स्ट्रयानले राजीनामा दिन लागि अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। स्वीडेनको निर्वाचन प्राधिकरणको अनुसार 349 सदस्यीय संसदमा 4 विपक्षी दलले 176 सीट जितेका छन् र सत्तारूढ़ गठबन्धनमा रहेका 4 दलले भने 173 सीट पाएका छन्। दुई पक्ष झण्डै 50,000 मतको मात्र अन्तर छ। निर्वाचन परिणाम सार्वजनिक भएपछि क्रिस्टियानोले नयाँ सरकार गठनका लागि बाटो खोल्न आफू प्रधानमन्त्री पदबाट मुक्त हुन चाहेको पनि बताएको छ। खेल खबरमा इंग्ल्याण्डले श्रीलंकाको टी20 अन्तर्राष्ट्रिय श्रृंखला एक खेल अगावै जितेको छ। श्रृंखलाको कार्डियफमा हिजो भएको दोस्रो खेलमा इंग्ल्याण्डले

0: अन्तिममा छौ विदा हुनु पहिला हिलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। अप्पर त्रिशुली एकमा देखिएको पाँचवटा शव जाली काटेर निकाल्दै अधिवेशन गर्न नमान्ने चार जिल्ला सभापतिको जिम्मेवारी खोसियो। बागमती प्रदेशमा 144 कर्मचारीको दरबन्दी कटौती, 114 अस्थायी दरबन्दी स्वीकृत। हेटौडाबाट काठमाडौँ आवत जावतका लागि प्रयोग हुने त्रिभुवन र कान्ति राजमार्ग दुईतर्फी रूपमा सञ्चालन। स्वीडेनका प्रधानमन्त्री क्रिस्टियानोद्वारा राजीनामा दिने घोषणा र T20 अन्तर्राष्ट्रिय श्रृंखलामा श्रीलंकामाथि इंग्ल्याण्डको सहज जित। मध्याह बाह्र बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि दिउँसो 3 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: दाई, 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् सिकित बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एकपटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: बा,
7: हजुर बुहारी,
6: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
7: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
8: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलरका पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98493406 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।

0: होइन, कति अरू साथीसँग डुलेर हिँड्छौ?
1: अब त जीवन साथीसँग हिँड्ने बेला हो।
0: चाउरी परिएला हो त्यो लाउरेलाई कुरेर।
1: विचार गर बेलैमा, जन्ती लिएर आउँछु घरैमा।
2: जाने त लाउरी नै भएरै हो, लाउरीसँग माने मनाएर नमाने भगाएर
0: हेरौँला।
2: अँ।

0: Helumbu FM 89.6 MHz.
1: Karyakram, Karyakram. Talk to Helumbu.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर सदाजै आज पनि कार्यक्रम लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाजलाई तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न वित्तीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा प्रोग्राम सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला हेलम्बा एफएमलाई सुन्दै हुनुहुन्छ। यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएमको फ्रिक्वेन्सीलाई सुन्दै हुनुहुन्छ भने तपाईँहरूले हामीलाई अनलाइनको वेबसाइट, फेसबुकको पेज, मोबाइलको गुगल क्रोम लगायतका अन्य विभिन्न संचार माध्यमबाट देशभरका विभिन्न स्थानबाट एकैसाथ यो प्रोग्राम सुन्दै हुनुहुन्छ। यो दिउँसोको समय ओकाली ओह्राली भन्ज्याङ चौतारी अनि लेख बेसी गाउँ बेसी गर गर्दै विभिन्न कामतिर बिजी व्यस्तता हुनुहुन्छ होला, खेतबारीको कामतिर बिजी व्यस्तता हुनुहुन्छ, मकै चाहिँ अब मकै भाज्ने, धान गोड्ने, कोदो गोड्ने अनि घरायसी काम लगायतका विविध कामतिर बिजी व्यस्तता हुनुहुन्छ होला। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अबको एक घण्टाको अवधिभर भने हामीसँगै प्रोग्राम सुनेर साथ दिनुहोला, हामीलाई पनि सुनेर साथ दिनुहोस्, कार्यक्रममा सहभागिता जनाउनुहोला, यही आग्रह र यही अनुरोध गर्न चाहन्छु। र कार्यक्रम टक टू हेलम्बु हरेक साताको छ दिन आउने गर्दछ। दिउँसोको एक बजीबाट दुई बजेसम्म तपाईँहरूले हाम्रो यस प्रोग्रामलाई सुन्न पाउनुहुनेछ र यो प्रोग्राममा तपाईँहरूले आफूलाई मनपर्ने गीत रोज्न पर्ने हुन्छ, रोज्न पाउनेछ। गीतहरूमा तपाईँहरूले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डीजे गीत, पद गीत, जुनसुकै विधाका गीतहरू आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। श्रोता, हामी कार्यक्रमको छ दिन आउँछौ, छ दिन हामी छुट्टा छुट्टै बसाईमा कार्यक्रममा सहभागिता जनाउने गर्दछौ र त्यसैको सन्दर्भमा आज पनि हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउनेछौ, रम्नेछौ, रमाउनेछौ, मिठक मिठक कुराकानी गर्नेछौ। तपाईँहरूले गीतमा नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डीजे पप, जुनसुकै विधायकका गीत, आफूले मनपर्ने गीत रोज्नका लागि कार्यक्रममा जोडिन सक्नुहुनेछ। त्यसको लागि भने हामीले आज पनि तपाईँहरूको लागि नम्बर खुल्ला गरिसकेको छ अनि फेसबुक लाइभबाट अडियो लाइभ अन भइसकेको छ। यदि तपाईँको गाउँ ठाउँमा तपाईँ ठाउँहरूमा राम्रोसँग चाहिँ हेलम्बा एफएम सुन्न सकिराख्नु भएको छैन अनि रेडियोले राम्रोसँग चाहिँ बजिरहेको छैन, अलि असहजता महसुस भएको छ भने तपाईँहरूले आफ्नो मोबाइलको फेसबुक अन गर्नुहोस् अनि सर्च गर्नुहोला हेलम्बा एफएम 89.6 MHz सर्च गर्नुभयो भने तपाईँले विश्वको जुनसुकै स्थानमा रहनु भए पनि हेलम्बा एफएम मजाले सुन्न सक्नुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ र यो प्रोग्राममा तपाईँहरूले आफूले मनपर्ने गीत रोज्न पाउनुहुनेछ। कार्यक्रममा कल गर्नका लागि 98-60-52-55-25 98-60-52-55-25 कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला, सहभागिता जनाउँदै गर्नुहोला र कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै मिठो अनि रमाइलो गीत राख्छौँ हाम्रै रोजाइमा रहेको। सो गीतपछि तपाईँहरूको माझमा हामी कार्यक्रम लिएर अनि तपाईँहरूको रोजाइमा रहेका गीत सुन्न अनि सुनाउनका लागि फोन कल लिनका लागि आउनेछौं। तपाईँहरू भने 98-60-52-55-25 कल गर्दै आउँदै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टु हेलम्बा सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँहरूले आज गीत रोज्नका लागि कार्यक्रममा कल गर्नुपर्ने नम्बर रहेको छ 98 60 52 55 25 गीत रोज्नका लागि कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला 98 60 52 55 25 यो नम्बरमा कल गर्दै आउनुहोस्, मजाले आफूलाई मनपर्ने गीत रोज्न पाउनुहुनेछ है त। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: हेलो हजुर नमस्ते।
0: नमस्ते हजुर, कहाँ बाटो बोल्दै हुनुहुन्छ तपाईँ? हजुर पर्सा जिल्लाबाट पदम छेत्री भन्नुभयो। हजुर पदमजी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? ओके, प्रोग्राम सुन्दै हुनुहुन्छ अनि पर्सातिरको नयाँ नौलो खबरहरू के छ?
1: पर्सातिरको नयाँ नौलो खबर चाहिँ बेलुका रातितिर पानी पर्छ, आज भोलि त अलिक जाडो जाडो जस्तो पनि फिल भएको छ है।
0: हजुर, बिहान बेलुकाको समयमा चिसो हुन थालेको छ, दिउँसो गर्मी भए तापनि।
1: हजुर हजुर,
0: ओके,
1: पानी पर्न लाग्छ रातितिर।
0: हजुर हजुर, अनि आज भोलि के कामहरू चल्दैछ गाउँ घरतिर, कसरी दिनहरू बिताउँदै हुनुहुन्छ?
1: आज भोलि छैन काम खासै, त्यस्तो आफ्नै आफ्नै काम व्यवसायतिर व्यस्त अनि हल्का मिडियातिर व्यस्त भनौँ न।
0: हजुर, व्यापार बिजनेसतिर व्यस्तता नै हुनुहुन्छ।
1: हजुर
0: ओके, ल अनि आज कुन गीत रोज्न चाहनुहुन्छ?
1: चक्रबमको नयाँ गीत आएको छ सिलगढी भन्ने,
0: चक्रबमको आवाजमा रहेको नयाँ गीत सिलगढी भन्ने बोलको गीत।
1: हजुर हजुर
0: ओके, ल अनि आज यो गीत रोज्नु भएको छ कसलाई सम्झिन चाहनुहुन्छ?
1: सबभन्दा पहिला सुरुमा हजुरको लागि होइन,
0: हजुर
1: हामी मिडिया सुनेर बस्ने सम्पूर्ण साथी, काभ्रेको साथी हुन्छ माया किसिमको लागि, अनि खोटाङको साथी हुनुहुन्छ सुशीला मगर र प्रवीण तामाङको लागि, अनि मेरो सङ्गीतलाई गरौँ।
0: ओके, साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो पदम बहादुरजी हुनुहुन्थ्यो, सो उहाँलाई पनि धन्यवाद छ कार्यक्रममा कल गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। चक्रबमको आवाजमा रहेको गीत रोज्नु भएको छ। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा, आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोस्। अहिलेको लागि भने अनि मिठो अनि रमाइलो गीत राख्छौ, तपाईँहरू पनि यो गीत सुन्दै गर्नुहोस्।

0: हजुर, एकदमै मिठो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरू कुनै हो, हामीले साथीहरूको रोजाइमा रहेका गीतहरू बजाउँदै आइरहेका छौं। तपाईँहरू पनि कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 9860552525 कल गर्दै आउँदै गर्नुहोला। र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
1: हजुर नमस्ते।
0: हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? काभ्रेबाट मायाजी बोल्दै हुनुहुन्छ है?
1: हजुर।
0: हजुर मायाजी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? ओहो, मल ओसार्दै हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, प्रोग्राम पनि सुन्दै हुनुहुन्छ है?
1: हजुर
0: हजुर। ल, बिस्तारै काम गर्नु होला। अनि सन्चै हुनुहुन्छ नि?
1: हजुर एकदम सन्चै आरामै छु। अनि तपाईँले कस्तो हुनुहुन्छ?
0: हजुर म पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि कतिको गर्मी छ नि आज?
1: गर्मी त्यति धेरै त छैन, घाममा धुम्मा, कहिले घाम लाग्ने त्यस्तै छ। अनि चौतारातिर?
0: हजुर चौतारातिर यति बेला मजाले चर्को घाम छ, उज्यालो एकदमै ठिकै छ, राम्रो छ, ठिकै छ भनौ न है।
1: हजुर
0: ओके। ल अनि आज यो कामको व्यस्तताका बावजुद कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ नि?
1: मलाई म भएन भने भने अहिले मार्केट खाइरहेको कुल भएको बेहुली मुभीको सङ्ग राख्दिन न, म भएन भने भने बोलको गीत।
0: हजुर म भएन भने भन्ने बोलको गीत है?
1: हजुर।
0: ओके हुन्छ, हामी गीत राख्नेछौँ। अनि गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ नि?
1: फर्स्टमा तपाईँको लागि, अनि प्राविधिक मित्र टिमलाई, अनि यहाँ सुन्दै हुनुहुन्छ मेरो मम्मीको लागि, अब ठुलो मम्मीको लागि, आन्टीको लागि, अनि सबै साथीहरूलाई भन्दै छुट्टिन्छु।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो, मायाजी हुनुहुन्थ्यो। सो उहाँले पनि कुल भाइको अभिनयमा रहेको गीत रोज्नु भएको छ है, म भएन भन्ने बलको गीत रोज्नु भएको छ। हामी गीत राख्नेछौ। यदि तपाईँहरू पनि कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 9860552525 कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो अनि रमाइलो गीत सुन्दै गर्नुहोस्।

0: हजुर, एकदम यो मिठो अनि रमाइलो गीत पक्कै पनि सुनिसक्नु भएको छ र यो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। कार्यक्रममा कल गर्नका लागि नम्बर एकदमै खुला छ, 98 60 52 55 25 कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ। र यसै क्रममा कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर आरू बोर्डबाट अम्बर बहादुर जी बोल्दै हुनुहुन्छ।
1: हजुर
0: अनि सन्चै हुनुहुन्छ तपाईँ? हजुर हजुर, पक्कै पनि सदैव सन्चै हुनुपर्छ, हामी स्वस्थ रहनुपर्छ। तपाईँहरूको साथ सपोर्ट, हाम्रो माया, तपाईँहरूको साथ सपोर्ट, सदैव एक नाश तरिकाले अगाडि बढ्नु परिहाल्यो नि है। हजुर अनि के छ खबर, के कामहरू चल्दैछ गाउँ घरतिर? हजुर घर आइसी कामहरू चल्दैछ। ल ठिकै छ। अनि मौसमको अवस्था के छ आजको?
1: मौसम ठिकै छ हजुर, अहिले पानी छैन, पानी परेको छैन, घाम लागिरहेछ।
0: हजुर मजाले घाम लागेको छ है।
1: हजुर हजुर।
0: ल अनि आज कुन गीत रोज्न चाहनुहुन्छ?
1: आज
0: एउटा तामाङ सेलो गीत राखिदिन्छ है त त्यसो भए। फुल फुलेर पयालै भयो।
1: हजुर हजुर।
0: ल हुन्छ गीत राख्छौ, गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: हजुरको लागि अनि राघव गीतको लागि, वर्तमान गुरुङको लागि,
0: भन्दै छुटिन्छ है। ओके, साथी हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नुभएको थियो, यो अम्बर बहादुर जी हुनुहुन्थ्यो, उहाँले यो सायमा फोन गर्नुहुँदै बाहिरिसक्नु भएको छ। फूल फुलेर पहेँले भयो, रामजी खाँडको आवाजमा रहेको एकदम मिठो लोकदोहोरी लोकभाक गीत छ। पक्कै पनि हामीले यो गीत राख्नेछौ। तपाईँहरू पनि कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 कल गर्दै गर्नुहोला। अहिलेको लागि भने यो मिठो अनि रमाइलो गीत सुन्दै गर्नुहोस्।

0: हजुर, एकदम मिठो अनि रमाइलो गीत राखिसकेका छौँ। गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। कार्यक्रममा कल गर्नका लागि नम्बर एकदमै खुला छ, 98 60 52 55 25 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला। र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
1: नमस्ते हजुर,
0: गुड आफ्टरनुन सेवारो। हजुर नमस्ते, गुड आफ्टरनुन सेवारो। कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? हजुर, खबर एकदमै ठिकै छ, एकदमै रमाइलो छ। हेर्नुहोस् मजाले चर्को घाम छ, दिन मजाले सहज तरिकाले रमाइलो तरिकाले बितिरहेको छ। तपाईँको के छ सुनाइदिनुहोस्?
1: मेरो पनि एकदम ठिकठाक छ, ड्युटी गर्दै प्रोग्राम सुन्दै भन्नुपर्छ। मौसम चाहिँ पानी अघि ठुलो पुर्याएको थियो, अहिले त पानी रोकिया छ, एकदम शीतल छ मौसम, एकदम कुलकुल छ, सबै ठिकठाक छ भन्नुपर्छ है त।
0: हजुर, मौसम एकदमै सफा छ, समग्रमा सबै ठिकै छ, राम्रो नै छ है।
1: हजुर राम्रै छ सबै भन्नुपर्छ है त। हजुर अनि हजुरहरूको खाजा नास्ता भयो कि नै?
0: हजुर खाजा बाँकी नै छ। तपाईँको के कस्तो भयो?
1: हजुर मैले पनि अहिले भर्खरै लिएँ भन्नुपर्छ है त, खाजा बसेको भन्नुपर्छ, अरू सबै ठिकै छ सङ्गतमा भन्नुपर्छ है त।
0: ए ल हुन्छ, एकदमै खुसी लाग्यो। अनि आज कुन गीत रोज्न चाहनुहुन्छ?
1: हुन्छ, आज मलाई यो नेपाली चलचित्र यो तेरे नामबाट रहेको यो ओ जाना सङ भनेर राख्छु न, डान्सिङ सङ।
0: हजुर डान्सिङ सङ ओ जाना है। हजुर हुन्छ, हामी गीत राख्छौँ। गीत मार्फत ककसलाई सम्झिन चाहनुहुन्छ?
1: हुन्छ, सङ डेडिकेसन गर्नुपर्दा फर्स्ट अफ अल चाहिँ तिमीसँग प्रोग्राम चलाउनुहुन्छ हजुरको लागि, र टेक्निसियनमा रहेर सपोर्ट गर्नुहुने भन्नेको लागि, र हाम्रो हेलम्बु एफएम जातिङलाई सँगसँगै मजाले सङ सुनेर मजाले इन्जोय गर्नला भन्न चाहन्छु। र मेरा केही मित्रहरूको नाम लिन पर्दाखेरि हुनुहुन्छ भोजपुरतिर हुनुहुन्छ पुनु मिठा प्रेमी राई अनिसा, त्यस्तै गरेर तपाईँ दुर्गा कोटाल उमेश चामलिङ, मिठा प्रेमी राजे सुनिता चामलिङ, भावना चामलिङ, रमिला राई, स्मारिका पहिले स्मारिका, सुरेन भाइ, नवीन भाइ लगायत अहिलेको समयमा जसले फेसबुक लाइभ मार्फत प्रोग्राम सुनेर बस्नु सम्पूर्ण
0: हामीलाई फोन गर्नुभएको थियो यति बेला, पिके राई हुनुहुन्थ्यो मलेसियाबाट, उहाँले पनि धन्यवाद छ, एकदमै मिठो गीत रोज्नु भएको छ। गीत राख्छौ, गीत पछि तपाईँहरूको बाँकी कल अनि कमेन्ट लिनका लागि आउनेछौ। तपाईँहरू भने हेलम्बु एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदम मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र साथीहरूको कमेन्टतर्फ लाग्छौ। हामीलाई कमेन्ट प्राप्त भएको छ, कमेन्ट गर्नुभएको छ हामीलाई। नमस्कार हजुर, म पनि प्रोग्राम सुन्दैछु आज तेह्रथमबाट भन्नुभएको छ सोना कन्दङवा। र साथीहरूलाई सम्झिनु पर्दा अप्सरा खड्का, सबिना कन्दङवा, सुनिता भण्डारी, स्वस्थानी भुजेल, अप्सरा बस्नेत, अप्सरा थापा, अञ्जिता मल्ल, सम्झना सृजला, कल्पना विनिता लगायत सम्पूर्ण साथीहरूको लागि आजको दिन एकदमै शुभ रहोस् भन्नुभएको छ। सुनाजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि माया लामा हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, नमस्ते तपाईँले पनि शुभ दिन। अनि हेलो हजुर, नमस्ते झोरले दाई, सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु। अम्बिका मगर फ्रम उदयपुर राइट नाउ यूईबाट प्रोग्राम सुन्दै फेसबुक लाइभबाट साथमा ड्युटी पनि गर्दैछु भन्नुभएको छ। र पक्कै पनि आज मलाई शङ्काका किकी भन्ने प्ले गरिदिनुहोस् न भन्नुभएको छ। काका किकी भन्ने बलको गीत रोज्नु भएको छ र सुनाउनु पर्दा रमेश मगर, भूमिका राई, विमला राई, सम्झना लिम्बू, सविता राई, समर राई, दिल्सा राई, अश्विनी मगर अनि सुजु मोक्तान, त्यसै गरी अंकल अन्जान थुलुङ, केयु राई, त्यसै गरी नितु थुलुङ, अनिता नखोग लगायत प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूको लागि गीत सुनेर इन्जोय लिनुहोला। स्पेशली मेरो घरमा हुनुहुने परिवारको लागि मिठो सम्झना भन्दै छुटिन्छु, बाई भन्नुभएको छ। अम्बिकाजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि अर्को साथीको कमेन्ट छ, हेलो हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ भन्नुभएको छ। म एकदम सन्चै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भन्ने मैले आशा गरेँ। अनि के छ हजुरको खबर भन्नुभएको छ, कार्यक्रम सुन्दैछु पोखराबाट मनको साथी, कार्यक्रम एकदमै राम्रो लाग्छ, रेडियो परिवारको आजको दिन एकदमै शुभ रहोस् भन्दै छुटिन्छु, बाई भन्नुभएको छ। धन्यवाद छ जीवनजी तपाईँले पनि। अनि हेलो हजुर नमस्कार, म खोटाङबाट मनको साथी जीवन कार्यलाई सम्झना है भन्नुभएको छ, स्वर्णिम राई हुनुहुन्छ, धन्यवाद छ उहाँले पनि। अनि अर्को साथीको गीत र सो मेसेज कमेन्ट रहेको छ, लासु जुजु फ्याफुल्ला, गुड आफ्टरनुन, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। मेरो खबर एकदमै ठिकै छ, तपाईँको पनि एकदमै ठिकै नै होला भन्ने मैले आशा गरेको छु। र समग्रमा खबरहरू सबै ठिकै छ है, मौसम पनि। अनि लेख्नु भएको छ, म चाहिँ स्याउलीबाट झकास बमजन तामाङ चौतारा स्याउली भन्नुभएको छ। र आज चाहिँ मलाई तामाङ खान्दुके सेलो तापके चाट्ने बहिनीले भन्ने तापके चाट्ने बानीले भन्ने सङ्ग प्ले गरिदिनुहोस् न भन्नुभएको छ है। तापके चाट्ने बानीले भन्ने बलको गीत रोज्नु भएको छ, धन्यवाद छ झकासजी तपाईँले पनि। अनि अर्को साथीको कमेन्ट रहेको छ, दर्शन नमस्कार हजुर, म टिक राम सुनवार भन्नुभएको छ, तिनजोरे मिडिया ग्रुपको मेम्बर, रामेश्वर घर भई हाल काठमाडौँबाट प्रोग्राम सुन्दैछु भन्नुभएको छ। र प्रोग्राम मार्फत साथीहरू सम्झिनु पर्दा सोना कन्दङवा मिडिया प्रेमी निर्मला वानेम, कमला श्रेष्ठ, कमल श्रेष्ठ, जीवन सुब्बा, भूमिका राई, अभिमान सुनवार, पलपल अपेक्षा सिन, अनि टिकाको लागि, अनि रमला साम्पाङ राई, देव बास्कोटा, अधिकारी अनिसा, रमला रामलाल सुमन, प्रेमकला आचार्य, बेली लक्ष्मीको लागि, अनि त्यसै गरी समर्पित सुनवार, सपना तामाङ, रुबिना अभागी, युनिसा बाराह पोखरी, उमेश सरस्वती खत्री, कोपिला सामलिङ, मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूको लागि भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। अनि अर्को साथीको नमस्कार हजुर, चितवनबाट है भन्नुभएको छ, रामजी घिमिरे, रामजीजीलाई पनि धन्यवाद छ, अनि सानो माया शेर्पाजीलाई पनि धन्यवाद, अनि सुन्दैछु है शङ्खुवा सभाबाट भन्नुभएको छ, मनकुमारी कान्छी कुलुङ हुनुहुन्छ, धन्यवाद छ मनकुमारीजी तपाईँले पनि, आजको दिन शुभ रहोस्। अनि नमस्ते दादा हजुर, के छ हजुरको खबर, म पनि प्रोग्राम सुन्दैछु हजुरहरूको भन्नुभएको छ, धनमाया लामा, सो धन्यवाद छ धनमायाजीलाई पनि। अनि हेलो हाई नमस्ते हजुर, म लाइभ सुन्दैछु है रामेछाप डडुवाबाट, सुमी थानी भन्नुभएको छ, मिस यु सबैजनालाई भन्नुभएको छ, सुमीजीलाई पनि धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्ट गरिदिनु भएकोमा, अनि मिस यु है सबै सबैलाई भन्नुभएको छ। ईश्वरी मेङवाङ राई हुनुहुन्छ, ईश्वरीजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि नमस्ते सम्झना सबैमा, फ्रम पाँच थर भन्नुभएको छ, कुमारी योङहाङ लावती हुनुहुन्छ,
कुमारीजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र अब भने हामी कार्यक्रमबाट बाहिरिनुपर्ने बेला भएको छ। श्रोता, आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि तीनजेलसम्म तपाईँहरूले मेसेज गर्नुभयो फेसबुकको पेजबाट, मिठा मिठा अनि रमाइला रमाइला कमेन्ट गर्नुहुने हाम्रो सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि यो दिउँसोको समयमा हामी सँगै प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत सबै सबैमा आजको दिन एकदमै शुभ रहोस्, शुभ दिनको कामना व्यक्त गर्दै प्राविधिक मित्र राघव तामाङसँगै म कार्यक्रम प्रस्तुत आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, शुभ दिन।

0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यू
1: रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।

0: रोगको रोकथामका उपायहरू:
1: लामखुट्टीको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: एभा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो, बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
5: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51, 98-41-51-67-84, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
6: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: minute, just a minute, we will return back.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक.
2: हाम्रा सेवाहरू:
1: स्टेसनरीका सम्पूर्ण सामानहरू,
2: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
2: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
2: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
2: ट्रफी,
1: मायाको चिनो,
2: मेडल,
1: फ्रेम,
2: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
2: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
2: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स.
2: कन्ट्याक्ट नम्बर 9841924274.
3: बा
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि. ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि. हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ. विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्. घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि. प्रोप्राइटर नारायण घले. मोबाइल 9843940667 र 9818779908. मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस.
0: हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज.

Elembu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट माथिल्लो त्रिशुली 3A को टनेलबाट 6 वटा शव निकालियो। जीएनजी सांसदहरूलाई उदाहरण बनेर काम गर्न प्रधानमन्त्रीको आग्रह। सरकारका गलत काम विरूद्ध आन्दोलन गर्ने नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डको चेतावनी। एन्फामा सीआईबीको छापा, कागजातहरू नियन्त्रणमा लिइयो। 13 देशका लागि राजदूत सिफारिश। भारतमा निश्चल नाथ र चीनमा कल्याण राज। युक्रेनको युद्धपछि रूसमा पहिलो पटक संसदीय निर्वाचन। कब्जा गरेको भूभागमा पनि मतदान हुँदै र T20 अन्तर्राष्ट्रिय श्रृंखलामा श्रीलंकामाथि इंग्ल्याण्डको सहज जीत। मेलम्बु खबरको शुरूमा स्थानीय खबर। मेलम्ची नगरपालिकाको स्वास्थ्य शाखाले आर्थिक वर्ष 2082-83 सञ्चालन गरेका स्वास्थ्य सम्बन्धी कार्यक्रम तथा गतिविधिको वार्षिक समीक्षा सम्पन्न गरेको छ। बिहिबार र शुक्रबार आज 2 दिन सञ्चालन भएको समीक्षा कार्यक्रममा मेलम्ची नगरपालिका तथा नगर अन्तर्गतका 13 वटै वडाका स्वास्थ्य संस्था र विभिन्न गैर सरकारी संस्थाले वर्षभरि गरेका काम, उपलब्धि, चुनौती र समस्या तथा नवीनतम अभ्यासका बारेमा समीक्षा गरिएको स्वास्थ्य शाखाका प्रमुख परशुराम श्रेष्ठले जानकारी दिएको हो। कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताएको छ। वहाँले स्वास्थ्य नागरिक बिना समृद्ध नगर निर्माण सम्भव नहुने भन्दै स्वास्थ्य कर्मीको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभएको छ। समापन कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले नसर्ने रोग, मानसिक स्वास्थ्य र पोषण लगायतका विषयमा आगामी दिनमा पनि थप प्रभावकारिताका साथ अगाडि बढ़ाउन आग्रह गर्नुभएको छ। निजी स्वास्थ्य संस्थाहरूले प्रचलित कानूनी व्यवस्था अनुसार सेवा सञ्चालन गर्नुपर्ने बताउनुहुँदै वहाँले स्वास्थ्य संस्थाको अनुगमनलाई तीव्र बनाएको पनि जानकारी दिनुभएको छ। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुषा कोइराला सहित नगरपालिकाका कर्मचारी तथा स्वास्थ्य कर्मीहरूको पनि सहभागिता रहेको थियो। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ कारागारमा चलान भएका छन्। उनलाई केन्द्रीय कारागार सुन्धारामा पठाएको छ। काठमाडौँ जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा 22 लाख धरोटी माग गरेको थियो। धरोटी नबुझाएपछि उनी कारागार चलान भएको प्रहरीले बताएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले छलफल गरिएका थिए। छलफल सकेर निस्किए लगतै सिंहदरबार अगाडिबाट उनी पक्राउ परेको थियो। उनी विरूद्ध 10 वटा बैंकिङ कसुरको मुद्दा रहेको खुलेको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। माथिल्लो त्रिशुली 3A को टनेलबाट 6 वटा शव निकालिएको छ। भोटेको सीमा आएको विनाशकारी बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा रसुवा स्थित माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 3 सुरुङबाट 6 वटा शव निकालिएको हो। खोजी गर्ने क्रममा सुरुङभित्र ढलानका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको सैनिक मुख्यालयका जंगी अड्डाले जनाएको छ। उद्धार टोलीले ग्राइन्डर, ग्यास कटान र रेटोरी रेस्क्यू उपकरणको प्रयोग गरी सुरुङबाट 6 वटै शव निकालिएको जनाएको छ। टनेलका भित्री भागमा समेत अन्य शव जस्तो आकृति देखिएको बताएको छ। उक्त क्षेत्रमा थप खोजी र उद्धार कार्य जारी रहेको छ। सो टनेलको खोजीका लागि सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू समेत खटिएका थिए र गत भदौ 10 गते रसुवाको भटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनासँग सम्बन्धित केही व्यक्तिहरू पनि सम्पर्कविहीन भएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले जेएनजी उमेर समूहका सांसदहरूलाई आफै उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमा नै रोजगारी सृजना गर्न आग्रह गर्नुभएको छ। वहाँले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज जेएनजी उमेर समूहका सांसदहरूसँग अन्तर्क्रिया कार्यक्रमका साथमा जनजीविकाका आधारभूत समस्या समाधानसँगै

त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन पनि आह्वान गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्थगल अध्ययन गर तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार बनाउने र पुरानो तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिनुभएको थियो। साथै राजनीतिलाई पनि पेशा नबनाई आमदानीको छुट्टै व्यवसायका आधार खड़ा गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत प्रधानमन्त्री शाहले बताउनु भएको हो। अन्तर्क्रिया कार्यक्रममा सहभागी जेएनजी उमेरका सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई अभिभावकीय मार्गदर्शनको रूपमा लिँदै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमा नै अवसर सृजना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता भनी व्यक्त गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि सरकारका गलत काम विरूद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। आज ललितपुरमा अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ भनिएको सरकारले दमन ज्यादती र अत्याचार शुरू गरेको टिप्पणी गरिएको छ। उनले संसदभित्र प्रतिपक्षहरूलाई एकताबद्ध गर्ने र सड़कमा सुकुम्बासी मजदूर किसान विद्यार्थी र ट्रेड युनियनलाई समेटेर चाडपर्वपछि सड़क संघर्ष गर्ने बताएको छ। र दी प्रचण्डले देशमा उत्पन्न राजनैतिक चुनौती, वैदेशिक हस्तक्षेप र क्रान्तिको खतरा सामना गर्न कम्युनिष्ट पार्टी र वामपन्थी शक्तिहरूको व्यापक एकता र ध्रुवीकरण आवश्यक रहेको पनि बताएका छन्। पुरानो पार्टी र नेताहरूले विगतमा 35 वर्षमा केही गरेनन् भनी फैलिएको भविष्यको खण्डन गर्दै आफ्नो नेतृत्वमा भएका प्रमुख विकास र पूर्वधारका कामहरू भएको प्रचण्डले जिकिर गरिएको छ। कार्यक्रममा नेकपाका सहसंयोजक माधव कुमार नेपालले देश हाल ठूलो संकटमा रहेको र विदेशीहरूको विभिन्न चालखेलका कारण राष्ट्रिय जोखिममा परेको पनि उल्लेख गरिएका छन्। बागमती प्रदेश सरकारमा थप एकजना मन्त्री नियुक्त भएसँगै सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री किरण थापाले प्रदेशको 8 मन्त्रालयमा 8 मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन्। उहाँले मन्त्री परिषद विस्तार गर्दै मौजूदा मन्त्री परिषदमा एकजना मन्त्री थप गरेको छ। मुख्यमन्त्री किरण थापाले सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट रमा आले मगरलाई मन्त्री नियुक्त गरिएको छ। आले मगरलाई कृषि, पशुपक्षी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ। यसअघि उनी शालिकराम कटेलको नेतृत्वमा सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका थिए। नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संयुक्त सरकारमा नेकपाबाट सरल सहयात्री पौडेलले अर्थमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् भने एमालेबाट भरत केसी भौतिक पूर्वाधार विकास मन्त्री र ज्ञान बहादुर तामाङलाई बिना विभागीय मन्त्री नियुक्त गरिएको थियो। राप्रपाबाट गिरबहादुर तामाङ स्वास्थ्य मन्त्री र सामाजिक विकास मन्त्री, राजु विश्व खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री र राजेन्द्र प्रजापति उद्योग पर्यटन र श्रम तथा यातायात मन्त्री गरेका छन्। प्रदेशको रिक्त 2 मन्त्रालय मध्ये कृषि, पशुपक्षी, वन तथा वातावरण मन्त्रालयमा आले मगरलाई नियुक्त गरिएको थियो। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फाको कार्यालयमा छापा मारेको छ। सीआईबीका एसएसबी तथा प्रवक्ता अनुपम शमशेर जबराले आज एन्फा मुख्यालयमा साध्य बाटोमा छापा मारेको पुष्टि गरेको छ। सीआईबीले अनुसन्धानका लागि आवश्यक पर्ने कागजातहरू पनि नियन्त्रणमा लिएको छ। सरकारले भारत, चीन र अमेरिका सहित 13 मुलुकका लागि राजदूत सिफारिश गरेको छ। विभिन्न क्षेत्रमा विज्ञता, अध्ययन, अनुसन्धान, नेतृत्व तथा अनौकार्य अनुभव भएका व्यक्तिहरूलाई राजदूतको रूपमा सिफारिश गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार आज बसेको मन्त्री परिषदको बैठकले 13 मुलुकका लागि प्रस्तावित राजदूतको नाम सिफारिश गरेको परराष्ट्र मन्त्री सुशील खनालले जानकारी दिनुभएको हो। मन्त्री खनालको अनुसार विभिन्न क्षेत्रका अब्बल व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि सिफारिश गरिएको हो। अब प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनवाईका लागि पठाइनेछ। सरकारले भारतका लागि डाक्टर पाण्डे, चीनका लागि डाक्टर कल्याणराज शर्मा र संयुक्त राष्ट्रिय राज्य अमेरिकाका लागि चिरञ्जन थापा मगरलाई प्रस्तावित राजदूतको रूपमा सिफारिश गरेको हो। र यसै गरी संयुक्त अधिराज्य युकेका लागि अवकाश प्राप्त पूर्व प्रधान सेनापति गौरव शमशेर जंगबहादुर राणा, त्यसै गरी जापानका लागि जिगनारायण कुमार थापा, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्रप्ति शेरसन र जर्मनीका लागि सारू जोशीलाई राजदूतमा सिफारिश गरिएको छ। ओमानका लागि डाक्टर पद्मासी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि प्रवक्ता डाक्टर संगम श्रेष्ठ, श्रीलंका लागि मञ्चल झा र साउदी अरबियाका लागि गिरबहादुर सुनारलाई प्रस्तावित राजदूतको रूपमा सिफारिश गरिएको छ।
रसुवाको भटेको सीमा आएको बाढ़ीपछि प्रभावित क्षेत्रमा संक्रमण रोगको जोखिम बढ़ेको छ। पछिल्लो तीन सातामा मात्रै विभिन्न होल्डिङ सेन्टरका 81 जना झाडापखला देखिएको छ। अस्थायी आवास र होल्डिङ सेन्टरमा खानेपानी तथा सरसफाईको समस्या, व्यवस्थित शौचालयको अभाव र मानिसहरूको भीड़भाड़का क्रममा संक्रमणको जोखिम बढ़ेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर अधिकारीले जनाएको छ। झाडापखलासँगै विभिन्न होल्डिङ सेन्टरमा ज्वरो समेत देखिएको छ। रसुवाको उत्तर गया गाउँपालिका स्थित शिवालय आधारभूत विद्यालयमा बसिरहेका केही बाढ़ी प्रभावितहरूमा ज्वरो देखिएको छ। केही दिन यता ज्वरोको बिरामी बढ़ेको नीलकण्ठ माध्यमिक विद्यालयका शिक्षक प्रकाश नेपालले बताएको छ। प्राकृतिक विपत्तपछि बाढ़ी प्रभावित क्षेत्रमा महिनौसम्म पानीजन्य रोगको प्रकोप फैलिने सरोवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताएका छन्। खेलम्बु खबरमा अब विदेशको खबर। रूसको तीन दिने निर्वाचनको शुरूआतका रूपमा सुदूरपूर्वी क्षेत्रहरूमा हुने संसदीय निर्वाचनका लागि मतदान आज बिहानबाट शुरू भएको छ। युक्रेनसँगको युद्ध 5 वर्षमा यो चुनाव भइरहेको छ। 2022 फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएपछि भाइरल यो रूसको पहिलो संसदीय चुनाव हो र निर्वाचन पूर्ण नियन्त्रित भएको अवस्थामा राष्ट्रपति भ्लादिमिर पुटिनको दलको विजय लगभग सुनिश्चित देखिएको छ। पुटिन र क्रेमलिनको लामो सैन्य अभियानलाई समर्थन गर्ने दलहरू मात्र दर्ता भएका छन्। मस्कोले कब्जा गरेको युक्रेनमा पनि मतदान आयोजना गरिएको छ। रूसमा

0: पहिला हिलम्बु खबरका मुख्य मगे शीर्षकहरु पुनःपटक माथिल्लो त्रिशुली 3A को ट्वानेलबाट 6 वटा सप निकालियो। जेन्जी सांसदलाई उदाहरण बनेर काम गर्न प्रधानमन्त्री शाहको आग्रह। सरकारका गलत काम विरूद्ध आन्दोलन गर्ने नेपाली नेकपाका संयोजक प्रचण्डको चेतावनी। एनफामा सीआईबीको छापा, कागजात नियन्त्रणमा लियो। बेलादेशका लागि राजदूत सिफारिश, भारतमा निशलनाथ र चीनमा कल्याणराज। युक्रेनसँगको युद्धपछि रूसमा पहिलो पटक संसदीय निर्वाचन, कब्जा गरेको भूभागमा मतदान हुँदै। टी20 अन्तर्राष्ट्रिय श्रृंखलामा श्रीलंकामाथि इंग्ल्याण्डको सहज जित। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। तीनजेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: खेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: यो हो हेलम्बु FM 89.6 MHz।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशु ख्रीष्टको पवित्र पवित्र पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट कलसीको पत्र 2:6-23 यहाँहरूको बीचमा म पाठ गर्न गइरहेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ त्यसरी नै उहाँमा जीवन बिताओ। धन्यवाद दिनमा प्रशस्त हुँदै तिमीहरूलाई शिक्षा दिए बमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्वासमा दरिला भएका हौ। ध्यान देऊ कि कसैले दर्शन शास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस् जो ख्रीष्टका अनुसार होइनन् तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अडिएका छन्। किनकि ख्रीष्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा बास गर्दछ र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। उहाँ नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ। ख्रीष्टको खतनामा पापमय स्वभावको देहलाई त्यागेर हात बिना गरिएका खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो। बप्तिस्मामा तिमीहरू उहाँसँगै गाडिएको थियो। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नले यही बप्तिस्मा तिमीहरू पनि उहाँसँगै जीवित पारियो। तिमीहरू आफ्नो अपराध र शरीर अनुसार बेखतनामा मरेको थियो, तर परमेश्वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो र हाम्रो विरुद्धमा रहेको तमसुक र त्यसका सबै कानूनी दावीहरूलाई क्रूसमा किल्ला ठोकी रद्द गरिदिनुभयो। उहाँले प्रधानताहरू र शक्तिहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रूसमा विजय प्राप्त गर्नुभयो र तिनलाई खुल्लम खुल्ला तमासा बनाइदिनुभयो। यसकारण खान र पिउनमा वा पर्वको दिन वा औंसी वा साबत दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्। यी चाहिँ आउने कुराको छाया मात्र हुन्, तर वास्तविकता चाहिँ ख्रीष्टमा हुन्छ। आफ्नै शरीरलाई शास्ति दिने कुरामा जिद्दी गरेर स्वर्गदूतलाई पूजना लाएर आफ्नो दर्शनमा अडिएर आफ्नो अभिलाषी मनले कारण बिनाको घमण्डले फुलेर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्याओस्। यस्ताहरूले ख्रीष्ट अर्थात शरीर शिरलाई समाधि राख्दैन जसबाट पोषण पाई जोर्नी र ग्रन्थीहरूद्वारा एकसाथ गाँसेर सारा शरीर परमेश्वरले दिनुभएको वृद्धि अनुसार बढ्दै जान्छन्। यदि संसारका आधारभूत सिद्धान्तहरूप्रति ख्रिस्टसँग तिमीहरू मरेका छौ भने यस संसारका जस्ता भई किन तिमीहरू बाँचिरहन्छौ? नियमहरूको अघि किन झुक्छौ? नसमात नछौ, नसमात नचाख नछौ, यी जम्मै कुराहरू व्यवहार गर्दा गर्दा नष्ट भएर जान्छन्। यी कुराहरू मानिसका आदेशहरू र सिद्धान्तहरूमा आधारित छन्। उपासनालाई कष्टदायी बनाएर आफैलाई हियाएर र शरीरलाई शास्ति दिएर तिनीहरूले बुद्धिका स्वाङ त पार्छन् तर शरीरको अभिलाषालाई काबुमा ल्याउन यी कुराहरू कुनै मूल्यका हुँदैनन्। यीशुलाई ग्रहण गर्नेहरूले त्यस अनुसारको जीवन पनि बिताउँछ भन्ने कुरा यो ठाउँमा हामी विशेष पाउन सक्छौ। यीशुलाई ग्रहण गर्नेहरूले, यीशुलाई विश्वास गर्नेहरूले त्यस अनुसारको जीवन पनि बिताउँछ। यहाँ हामी देख्छौ पावलले भनेका कुराहरूलाई, यीशुलाई ग्रहण गरे अनुसारको जीवन पनि बिताउनु पर्छ। किन यहाँ यसरी बताउँछ भन्दा, यसकारण जसरी ख्रिस्टलाई तिमीहरूले ग्रहण गर्यौ त्यसरी नै उहाँमा जीवन बिताऊ। यीशुलाई विश्वास गर्नेहरूले, यीशुलाई विश्वास गर्नेहरूले यीशुमा जिउनु पनि पर्छ। यीशु ख्रिस्टलाई विश्वासद्वारा अनुग्रहबाट एउटा व्यक्तिले उद्धार पाएको हुन्छ र त्यो व्यक्ति धर्मी ठहरिन्छ, त्यो व्यक्ति परमेश्वरको सन्तान ठहरिन्छ र उनी ख्रिस्टको सन्तान बनेको हुन्छ, परमेश्वरको सन्तान बनेको हुन्छ र परमेश्वरको सन्तान भइसकेपछि परमेश्वरको सन्तान जस्तै भएर जिउनु पनि पर्छ। त्यसकारण यीशुलाई विश्वास गर्नेहरूले त्यस अनुसारको जीवन पनि बिताउनु पर्छ भन्ने कुरा हो। र यहाँ धन्यवाद दिनमा प्रशस्त हुँदै तिमीहरूलाई शिक्षा दिए बमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएको र विश्वासमा दरिलो भएको हो। ख्रिस्टियन जीवन जिउँदाखेरि, ख्रिस्टियन भएर जिउँदाखेरि विश्वासमा दरिलो भएर जिउनु पर्छ पनि भनिएको छ, दरिलो भएर जिउने। अनि अर्को कुरो ध्यान देऊ पनि भनिएको छ। यसरी दरिलो भएर विश्वासमा जिउने क्रम गर्दै गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि यहाँ पावलले बताएका छन् कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनोस् जो ख्रिस्टको अनुसार होइनन् तर मानिसहरूको परम्परा र विश्वको आधारभूत सिद्धान्तहरूमाथि अडेका हुन्छन्। विश्वासमा जिउँदै गर्दाखेरि पनि एउटा अवरोधहरू खडा हुन्छन्, जुन कुरा भनौं पावलको समयमा जुडाइजरहरू जो यहुदी मत मान्नेहरूले विशेष गरेर समस्या दिइराखेको थियो कि विश्वासद्वारा अनुग्रहबाट तिमीले उद्धार पाएका छौ भन्ने सन्देश दिँदै गर्दाखेरि त्यही विश्वासमा दरिलो भएर जिउनु पर्ने अवस्थामा जिउँदै गर्दै जिउने क्रममा एउटा शिक्षा आउँछन् कि होइन, तिमीहरू यीशुलाई विश्वास सिधै गरेर उद्धार र मुक्ति पाउँदैन, बरु तिमीहरू चाहिँ पहिला यहुदी मतमा आउनुपर्छ, यहुदी धर्ममा प्रवेश गर्नुपर्छ अनि मात्र तिमीहरूले उद्धार र मुक्ति पाउँछ भन्ने कुराहरू सिकाइराखेको अवस्थामा त्यो कुरामा आफूलाई होस गर्नुपर्ने, ध्यान दिनुपर्ने, त्यसलाई बुझेर त्यसबाट होसियारी हुनुपर्ने कुरा यहाँ छ। किनकि ख्रिस्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा बास गर्दछ र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ, उहाँ नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ। ख्रिस्टको खतनामा पापमय स्वभावको देहलाई त्यागेर हात बिना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो, वास्तवमा तिमीहरू उहाँसँग गाडिएको थियो र मरेकोबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नाले यही बप्तिस्मा तिमीहरू पनि उहाँसँग जीवित पारियो र यीशु ख्रीष्टलाई विश्वास गरेर दरिलो भएर त्यसै अनुसार जिउनका लागि यहाँनिर पावलले जोड दिइराखेको छ भने यो विश्वास यीशु ख्रीष्टमा विश्वास गरेका व्यक्तिहरूको भित्रीय आत्मिक रूपमा नै उसको खतना भएको हुन्छ। शरीरको खतनाले उद्धार र मुक्ति पाउँदैनन् भन्ने कुरा नै पावलको प्रचार हो, तर यीशु ख्रीष्टमा विश्वास गरेपछि उद्धार र मुक्ति त्यसमै छ, किनभने खतना गर्नु पर्दैन। शरीरको खतना विश्वासद्वारा नै एउटा व्यक्तिले यीशु ख्रीष्टलाई गरेको विश्वासद्वारा नै एउटा व्यक्तिको भित्रपट्टि खतना हुन्छ र उसको हृदय परिवर्तन हुन्छ, मन परिवर्तन हुन्छ, जसले गर्दा उसको जीवनमा नयाँ भएर ऊ जीवित पारिएको हुन्छ। विश्वासैद्वारा उसले जीवित भएर उसले आनन्द जीवन पाएको हुन्छ भन्ने कुरा यहाँ प्रकट गरिएको छ। र यहाँ यसरी पनि भनेको छ, तिमीहरू आफ्नो अपराध र शरीर अनुसार बेखतनामा मरेको थियो। एकपटक शरीरको पाप अनुसार अथवा बेखतनामा मरेको थियो, तर परमेश्वरले हाम्रो सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो। हामी किन हामी ख्रीष्टमा हामीले विश्वास गर्यौं र त्यस अनुसार नै जिउनु किन पर्छ भन्दाखेरि यहाँनिर हाम्रो पाप अधर्मलाई हामी जुन मरेकै अवस्थामा हामी थियौं, तर यीशु ख्रीष्टलाई विश्वास गरेपछि हाम्रो पाप अपराधहरू क्षमा गरिदिनुभयो र हामीलाई पूर्ण रूपमा हामीलाई जीवित पार्नुभयो। हाम्रो विरोधमा रहेका तमसुक र त्यसका सबै कानूनी दावीहरूलाई क्रूसमा किला ठोकी रद्द गरिदिनुभयो। हामीले पापको ज्याला जो मृत्यु हामीले भोग्नु पर्थ्यो, मानव जातिले भोग्नु पर्थ्यो, र पाप गरेको कारणले गर्दा मानिस पापको ज्याला मृत्युमा मृत्युको भागीदार बनेको थियो, तर येशु प्रभुले हाम्रो पापहरू क्षमा गरिदिएर अब हामीलाई उहाँले आफ्नै सन्तान बनाउनु भएको छ। हाम्रा पापहरूलाई, हाम्रो मुद्दालाई उहाँले क्रूसमा टाँगिदिनु भएको छ, अब सिद्धिएको छ। उहाँले प्रधानहरू र शक्तिहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रूसमा विजय प्राप्त गर्नुभयो र तिनलाई खुब्लाम खुल्ला तमासा बनाइदिनुभयो। अब यीशु ख्रीष्टमा विश्वास गर्नु र यीशु ख्रीष्टमा विश्वास गरिसकेपछि भित्रीय खतना हुनु, पाप अधर्महरू क्षमा हुनु र सबै पापका जुन पापको जुन मुद्दा थियो त्यो सबै क्रूसमा उहाँले ठाँगिदिएर अब पापै नगरेको जस्तो सबै पापीहरूलाई क्षमा दिने काम गर्नुभयो र कुनै खतनाद्वारा होइन, यो येशूलाई विश्वास गरेपछि प्राप्त हुने कुरा हो। यसकारण खाना र पिउनमा वा पर्वका दिन वा औंसी सावत दिन मान्ने विषयमा कुनै मानिसहरूले तिमीहरूलाई दोष नदियोस्। अब यो चाड मानेन, यो कुरा तिमीहरूले गरेन, यो नियमहरू तिमीहरूले पालन गरेन, त्यसकारण तिमीहरू चाहिँ दोषी छौ भनेर कसैले भन्यो भने पनि त्यसमा पीर गर्नु पर्दैन, किनभने येशूलाई एउटा व्यक्तिले हृदयले नै विश्वास गर्यो भने परमेश्वरको अनुग्रहबाट त्यो व्यक्तिले उद्धार पाउँछ, किनभने उसको पापलाई कल्वरी क्रूसमा येशू प्रभुले टाँगिदिनु भएको छ। यी चाहिँ आउने कुराको छाया मात्र हुन्, तर वास्तविकता चाहिँ ख्रीष्टमा हुन्छ। ख्रीष्ट येशूमा विश्वास गरिसकेपछि अब यो दोष कसैलाई पनि लाग्दैन। आफ्नो शरीरलाई शास्ति दिने कुरामा जिद्दी गरेर स्वर्गदूतहरूलाई पूज्न लाएर आफ्नो दर्शनमा ओढिएर आफ्नो अभिलाषी मनले कारण बिनाको घमण्डले फुलेर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्याओस्। यस्ताहरूले ख्रीष्ट अर्थ शरीरलाई समाधि राख्दैन जसबाट पोषण पाई जोड्ने र ग्रन्थीद्वारा एकसाथ गाँसिएर सारा शरीर परमेश्वरले तिमीहरूको वृद्धि अनुसार बढ्दै जानुहुन्छ। यदि संसारका आधारभूत सिद्धान्तहरूप्रति ख्रीष्टसँग तिमीहरू मरेका छौ भने यस संसारग जस्ता भई किन तिमीहरू बाँचिरहन्छौ? अब यो संसारको आधारभूत सिद्धान्त प्रति त ख्रिससँग हामी मरेका छौं। ख्रिस येशूलाई विश्वास गर्नेहरूले आनन्द जीवन पाइसकेका छन्। अब त्यो खतना गर्नु पर्दैन, अब त्यो नियमहरूमा बस्नु परेन, किनभने येशूलाई विश्वास गरेरै एउटा व्यक्तिले उद्धार र मुक्ति पाएको छ भने किन फेरि अरू नियम कानून अरू सिद्धान्तहरूमा बसिराख्ने? त्यसमा बस्नु पर्दैन। त्यस कारण यहाँ भन्छ न समात अनि न चाक न छौ। ती नियमहरू, ती कानूनहरू, ती व्यवस्थाका कुराहरू, जति कुराहरू छ उद्धार र मुक्तिको लागि हुनुपर्छ गर्नुपर्छ भनेर भनेका छन्, ती सबै केही पनि गर्नु पर्दैन। त्यसको लागि छुनु परेन, त्यसको लागि समात्नु परेन, त्यसको लागि चाख्नु पनि परेन, किनभने येशूलाई विश्वास गरेर नै एउटा व्यक्तिले उद्धार र मुक्ति पाउँछन् भने अब फेरि उद्धार र मुक्ति पाउनको लागि अरू कुराहरू गर्नु पर्दैन, चाख्नु पर्दैन, समात्नु पर्दैन र त्यसलाई छुनु पनि पर्दैन, किनभने यी सबै कुराहरू व्यवहार गर्दा गर्दै नष्ट भएर जान्छन्। यिनीहरू यी कुराहरू मानिसहरूको आदेशहरू र सिद्धान्तहरूमा आधारित छन्। त्यसकारण पौलले जुन कुराहरू गरिराखेका छन् सुसमाचार येशू ख्रिस्टमा विश्वास गरेर विश्वासको अनुसार नै जिउनु पर्छ भन्ने कुरा पौलले जुन जोड दिँदै गर्दाखेरि यहाँ झुटा कुराहरू पनि भित्र आएको कारणले गर्दा यी सबै कानूनहरू नियमहरू जति पनि खानु हुने खान नहुने भन्ने कुराहरू ल्याएर अल्झाउन खोजिराखेको छ उद्धार र मुक्तिको लागि, अब केही पनि गर्नु पर्दैन, किनभने येशूलाई विश्वास गर्नु मानै सबै कुरा सम्भव छ। उपासनालाई कष्टदायी बनाएर आफैलाई हियाएर शरीरलाई शास्ति दिएर तिनीहरूले बुद्धिको स्वाङ्द पार्छन्, तर शरीरका अभिलाषालाई काबुमा ल्याउन यी कुराहरू कुनै मूल्यका हुँदैनन्। किन समात्नु हुँदैन, किन चाख्नु हुँदैन, किन छुनु हुँदैन भन्दाखेरि यिनीहरूबाट हुने कुरा केही पनि छैन, किनभने यिनीहरूले शरीरलाई खतना गरेर जुन उद्धार र मुक्ति पाउँछ भनेर जुन किसिमले धेरै मेहनत गर्न खोजिरहेको छ, यो कार्यलाई अगाडि बढाउन खोजेको छ, वास्तवमा यो सत्य छैन। त्यसैले गर्दा पावलले के भन्दछन् भन्दाखेरि यस्ता खालका शिक्षाहरूमा तिमीहरू लाग्नु पर्दैन भनिकन यहाँ भनेका छन्। त्यसकारणले मुख्य कुरा चाहिँ पावलले भनेको कुरा चाहिँ यीशुलाई ग्रहण गर्नेहरूले अथवा यीशुलाई विश्वास गर्नेहरूले त्यही विश्वास अनुसार नै जिउनु पर्छ र अरू कुनै विधि विधान अरू कुनै खतनाका कुराहरू अरू नियमहरू पालन गर्नुपर्ने यो खानु हुने यो नखानु हुने भन्ने कुराहरू यहाँनिर ल्याएर उद्धार र मुक्तिको बारेमा कसैले कुरा ल्यायो भने त्यो कुरातर्फ अगाडि नबढ्नु भन्ने नै कुरा हो। त्यसकारणले अब जुन विश्वासमा व्यक्तिहरू उद्धार र मुक्ति पाएको छ, यीशूलाई विश्वास गरेर जुन मुक्ति पाएको छ त्यो मुक्ति पाए अनुसार अब जिउनु पनि पर्छ, अनि जिउँदाखेरि चाहिँ ख्रिस्ट येशूमा विश्वास गरेर त्यही विश्वासको जीवन लिएर अगाडि बढ्नु पर्छ, किनभने येशू प्रभु जसरी मरेर तेस्रो दिनमा बौरी उठ्नुभयो, उहाँ जीवित हुनुभयो, उहाँले विश्वास भनौँ उहाँको मृत्युले उहाँलाई छेकेन, उहाँको मृत्युबाट उहाँ विजय हुनुभयो, त्यसकारण उहाँको जीवनमा सत्य छ, उहाँ जीवित हुनुहुन्छ, उहाँ फेरि जी उठ्नुभयो र त्यसरी उहाँले अचम्मका कामहरू गर्नुभयो र सदाको लागि उहाँ जीवित हुनुभयो र आज प्रत्येक क्रिस्चियनहरूले येशूलाई विश्वास गरेर मात्र होइन अब विश्वास अनुसार जिउनु पनि पर्छ। येशूलाई विश्वास गरेर जिउँदाखेरि उहाँको आज्ञाहरू पालन गर्नु पर्छ, किनभने यहाँ त्यही कुरा स्पष्ट छ, किनभने यो संसारमा येशू ख्रिस्टलाई विश्वास गर्नेहरूले उहाँको शिक्षामा उहाँको वचनमा जिउनु अति आवश्यक छ र विश्वासमा दरिलो भएर जिउनु पर्दछ किनभने यीशु ख्रिस्टमा विश्वास गर्ने मानिसहरूको जीवनमा चाहिँ पूर्ण के छ भने ख्रिस्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा बास गर्छन् उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ उहाँ नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ है त्यसकारण ख्रिस्टको खतनामा पापमय स्वभावको देहलाई त्यागेर हात बिना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो बप्तिस्मामा तिमीहरू उहाँसँगै गाडिएका थियो मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नाले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियो र यही बप्तिस्मामा यही विश्वासमा आज हामीहरू जिएका छौं र दायाँ बायाँ अब नलागिकन येशु ख्रिस्ट नै प्रभु हुनुहुन्छ उहाँ नै यो संसारमा मानव चोलामा आउनुभएको परमेश्वर हुनुहुन्छ परमेश्वर भइकन पनि उहाँ मानव चोलामा आउनुभएको र मानव जातिको लागि कलवरी क्रुसमा मर्नुभएको र उहाँ फेरि गाडिएर तेस्रो दिनमा जीवित हुनुभएको कुरालाई हरेकले विश्वास गरेर अब यही विश्वास अनुसार हरेक व्यक्ति अगाडि जिउनुपर्छ र जिउने क्रममा विश्वासलाई दरिलो बनाएर जिउनु पर्दछ दरिलो विश्वास आज चाहिएको छ विश्वास गरेर मात्र होइन विश्वासमा दरिलो भएर अगाडि बढ्नु पर्ने हुन्छ यही सन्देशलाई मानिसहरूको बीचमा सुनाउनु पर्ने हुन्छ मानिसहरूलाई भन्नुपर्ने हुन्छ येशु ख्रिस्टलाई विश्वास गर्नेहरूले आनन्द जीवन पाउँछन् उनीहरू जीवित हुन्छन् किनभने येशु ख्रिस्ट मरेर फेरि तेस्रो दिनमा जीवित हुनुभयो भने उहाँलाई विश्वास गर्नेहरू पनि जीवित हुन्छन् र येशु ख्रिस्टको शिक्षामा येशु ख्रिस्टको पाइला पाइलामा टेकेर हरेक व्यक्तिले जिउनुपर्छ अनि येशुले जस्तै सोच्नुपर्छ येशुले जस्तै काम गर्नुपर्छ येशुले जस्तै आफ्नो जीवनशैली बनाउनुपर्छ आदरणीय श्रोता आजको यो प्रवचन सेवालाई सुन्दै गर्नुहुँदाखेरि मुख्य कुरा चाहिँ यही कुरा हो कि येशुलाई विश्वास गर्ने व्यक्तिहरूले येशुको विश्वासमा दरिलो भएर जिउनुपर्छ यही विश्वासलाई दरिलो भएर जिउनुपर्छ किनभने यो विश्वास भनेको येशु ख्रिस्टलाई विश्वासद्वारा अनुग्रहबाट एउटा व्यक्तिले उद्धार पाएको हुन्छ र यही उद्धार र मुक्तिले आनन्द जीवन प्राप्त हुन्छ र यही आनन्द जीवनमा रहेर दिनदिनै येशु जस्तै भएर जिउनु पर्दछ यदि यहाँहरूले येशुलाई आजसम्म विश्वास गर्नुभएको छैन भने येशु ख्रिस्टको बारेमा राम्रोसँग बुझ्नुहोला र येशु ख्रिस्टलाई येशु ख्रिस्ट को हुनुहुन्छ भन्ने कुरा जान्नुहोला र येशु ख्रिस्टलाई विश्वास गरेर यहाँहरूले पनि आनन्द जीवन प्राप्त गर्न सकुन् भन्ने यही अनुरोध गर्न चाहन्छु जतिजनाले येशु प्रभुलाई विश्वास गर्नुभएको छ त्यही विश्वासको कदमलाई दरिलो भएर अगाडि बढ्दै जानुहोला र आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि अर्को सन्देश अर्को प्रवचनको सेवा लिएर आउने नै छु त्यति जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस् धन्यवाद
0: हवस् त श्रोता तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349 हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ हवस् त आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्

0: Time check. It's 7 PM.
1: अहिले साँझको 7 बजेको छ।

0: वर्षा बढ्दो, गत वर्ष भन्दा 21% बढ़ी भित्रियो रेमिटेन्स, तर महँगीको मार भने चर्किँदै घिउ तेल र फलफूलको मूल्य 15% भन्दा बढ़ी, बजार असन्तुलित हुने जोखिम।
1: 60% भन्दा बढ़ी खर्च गर्नुपर्ने वस्तु र सेवामा खाद्यान्नमा बढ़ेको छ, यातायातमा बढ़ेको छ।
0: काभ्रेमा डेंगूको जोखिम बढ़दै संक्रमितको संख्या 32 पुग्यो। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त, 13 देशका लागि नयाँ राजदूत सिफारिश, संसदीय सुनवाईका लागि नाम पठाइँदै।
2: तपसुल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिश गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने। नम्बर 1, डाक्टर निश्चल नाथ पाण्डे, भारत।
0: माथिल्लो त्रिशुली एकको सुरुङबाट 6 शव निकालियो। उद्धार टोलीद्वारा खोजी जारी। पहिरो हटेपछि बेसी शहर चामे सड़क खुल्यो। ठूला गाड़ीलाई भने अझै प्रतीक्षा गर्नुपर्ने। खानी तथा खनिज विधेयक राष्ट्रिय पूँजी निर्माणसँग जोड्न सभापति अन्सारीको जोड़।
3: खानीमा यदि लगानी गर्न खोज्छ भने उसलाई सहज तरिकाले राज्यलाई नोक्सान नहुने गरी सम्भावनालाई हामीले कसरी व्यवस्थापित गर्न सक्छौ।
0: र एसियन गेम्स महिला क्रिकेटको सेमी फाइनलको समीकरण पूरा। नेपाल, भारत र बंगलादेश तथा पाकिस्तान र श्रीलंका भिड्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: दुई तीन वर्ष यता नेपालमा विज्ञान र प्रविधिबाट उत्पादनतर्फ उन्मुख हुँदै गएको संकेत दिएको देखिन्छ। अब विज्ञानलाई सिद्धान्तमा सीमित नराखिकन उत्पादन, रोजगारी र आर्थिक समृद्धिसँग जोड्नुपर्दछ। साथै आधुनिक विज्ञानसँगै परम्परागत रूपका ज्ञान र स्थानीय प्रविधिलाई समेत परिष्कृत गर्दै दिगो विकासको आधार निर्माण गर्नु आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
5: पोहोरको तुलनामा अहिले महँगीको दर करिब 2.5 गुणाले बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो महिनामै वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% पुगेको छ। गत वर्षको साउनमा यस्तो मुद्रास्फीति 1.68% मात्रै थियो। अर्थात एक वर्षको अवधिमा मुद्रास्फीति 4.28% बिन्दुले बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार महँगीको मुख्य दबाव खाद्यान्न तथा यातायात क्षेत्रमा देखिएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेलमा 15.62% मूल्य बढ़ेको छ। त्यस्तै खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति समग्रमा 6.77% छ। गैर खाद्य तथा सेवा समूहको 5.52% छ। गैर खाद्यतर्फ सबैभन्दा धेरै महँगी यातायातमा 13.17%, मदिरा 7.20%, कपड़ा तथा जुत्ता चप्पल 5.52% र सुर्ती जन्य पदार्थमा 4.97% छ। बजारमा मूल्य वृद्धि हुँदा दैनिकीमा कस्तो प्रभाव पर्छ? हामीले अर्थविद डाक्टर चन्द्रमणि अधिकारी सोधेका छौं।
1: व्यापारीले चाहिँ मुनाफा थप लिनको लागि त्यसलाई लुकाउने अथवा मूल्य बढाउने काम गरेका छन्। यो यी कारणले गर्दाखेरि मूल्य बढेको छ। अब यसले गर्दा मान्छेमा के प्रभाव पर्यो भने, अब मान्छेको त कतिपय मान्छेको आय सीमित आय हुन्छ र जुन पारिश्रमिक लिन्छन् उनीहरूको आयमा बढोत्तरी हुँदैन। त्यस कारण यता मूल्य बढ्न साथ त्यो उनीहरूको आय प्रभावित हुन्छ, वार्षिक उनीहरूको बजेट प्रभावित हुन्छ, पारिवारिक बजेट प्रभावित हुन्छ। अर्को कुरा सँगसँगै के पनि भएको छ भन्दा, मूल्य केमा बढेको छ बढी भन्दा, मध्यम र तल्लो वर्गले आफ्नो बजेटको अधिकांश 60% भन्दा बढ़ी खर्च गर्नुपर्ने वस्तु र सेवामा खाद्यान्नमा बढ़ेको छ, यातायातमा बढ़ेको छ र चाहिँ शैक्षिक कुराहरूमा बढ़ेको छ, तरकारीमा बढ़ेको छ, फलफूलमा बढ़ेको छ, अन्नामा बढ़ेको छ, नुन तेलमा बढ़ेको छ, दलहन तेलन चामलमा त निकै बढ़ेको देखिन्छ। त्यस कारणले गर्दा यसरी मध्यम र तल्लो वर्गले बढ़ी त्यो मूल्य वृद्धिको अनुभूति त्यस कारणले पनि गर्ने भयो। अर्को यसरी भएपछि व्यवसाय गर्ने, आय आर्जन गर्ने, स्व आर्जन गर्ने, स्वरोजगारी हुनेहरूको पनि व्यवसाय कम भयो, त्यसले गर्दा प्रभावित भए र नियमित आमदानी गर्नेहरू स्यालरी होल्डर भनेर भन्छौँ, पारिश्रमिक मासिक अथवा आवधिक हिसाबले प्राप्त गर्नेहरूलेको पनि त्यो आमदानी चाहिँ बढेन तर खर्च चाहिँ बढ्यो। हिजो एउटै कुरालाई जति कुरा तिर्नुपर्छ त्यसमा 10% 15% थप तिर्नुपर्ने भएपछि उनीहरूको त्यो बजेट पनि प्रभावित भएर यसरी दैनिकी पनि प्रभावित भयो, व्यवसाय पनि प्रभावित भयो।
5: तथ्याङ्कका अनुसार शहरको तुलनामा गाउँमा महँगी बढ़ेको छ। ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचाङ्क 6.18% वृद्धि भएको छ। शहरी क्षेत्रमा 5.88% महँगी बढ़ेको तथ्याङ्कमा रहेको छ। चालू आर्थिक वर्ष पहिलो महिना साउनमा 2,15,05,00,00,000 रूपियाँ बराबर रेमिटान्स भित्रिएको छ। यो परिणाम गत आर्थिक वर्ष सोही अवधिको तुलनामा 21.2% धेरै हो। गत आर्थिक वर्ष साउनमा 1,77,41,00,000,00,000 बराबर रेमिटान्स भित्रिएको थियो। त्यसै गरी गत आर्थिक कुल 23,63,00,00,000,00,000 रूपियाँ बराबर रेमिटान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाली राजदूत नियुक्तिका लागि सिफारिस सहित विभिन्न चारवटा निर्णय गरेको छ। बैठकले राजदूतमा सिफारिश नामहरू संसदीय सुनवाईका लागि संघीय संसद समक्ष पठाउने निर्णय समेत गरेको छ। सरकारले भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर, जंगबहादुर राणा, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन्द, जापानका लागि विज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पदमाक्सी राणा, मलेसियाका लागि चुडामणि पोखरेल, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, श्रीलंकाका लागि डाक्टर मञ्चला झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनालाई राजदूत पदमा नियुक्त गर्न सिफारिश गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: तपसुल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिश गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने, नम्बर एक डाक्टर निश्चल नाथ पाण्डे भारत, नम्बर दुई डाक्टर कल्याण राज शर्मा चीन, नम्बर तीन श्री चिरञ्जन थापा संयुक्त राज्य अमेरिका, चार श्री गौरव शमशेर जंगबहादुर राणा संयुक्त अधिराज्य बेलायत, पाँच श्री सरु जोशी जर्मनी, छ श्री सुरेश कुमार कर्ण इजरायल, सात श्री प्राप्ति शेरचन स्पेन, आठ श्री जिज्ञान कुमार थापा जापान, नौ डाक्टर पदमाक्षी राणा ओमान, दस श्री चुडामणि खरेल मलेसिया, एघार प्राध्यापक डाक्टर संगम श्रेष्ठ कोरिया गणतन्त्र कोरिया, बाह्र डाक्टर मञ्चला झा श्रीलंका, तेह्र श्री गिरिबहादुर सुनार साउदी अरेबिया।
5: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहनुभएका श्रेष्ठले कार्यकारी निर्देशकको जिम्मेवारी पाउनु भएको हो। यसअघि सरकारले ल्याएको सार्वजनिक पदाधिकारीहरूको पदमुख ती सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश 2083 मार्फत हितेन्द्र देवसाक्य स्वतः पदमुक्त भएपछि वरिष्ठताका आधारमा श्रेष्ठले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउनु भएको थियो।
2: नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा श्री दीर्घायु कुमार श्रेष्ठ काठमाडौँलाई नियुक्ति गर्ने र अन्तिममा सहसचिव श्री रुद्र सिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने, नेपाली नागरिकता 5 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, तीन साबिकमा कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार कार्य विभाजन नियमावली 2083 संशोधन गर्ने,
5: भोटेको सीमा आएको बाढ़ी पछि खोजीका क्रममा आज माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङभित्र 6 शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहित संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुली एकको अडिट 3 सुरुङभित्र ढलान गर्नका लागि बनिएको डोण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र सुरुङभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। पहिरोले अस्ति बुधबार बिहानदेखि अवरूद्ध लमजुङको विशेष शहर मनाङको चामे सड़क खण्ड खुलेको छ। मनाङको नासो गाउँपालिका तीन खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गरी ढुङ्गा फुटाउनुका साथै पहिरो हटाएपछि आज बिहानदेखि सञ्चालनमा आएको डुम्री विशेष शहर चामले सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खानी तथा खनिज पदार्थ विधेयक 2083लाई राष्ट्रिय पूँजी निर्माण रोजगारी सिर्जना र औद्योगिक विकाससँग जोडेर अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। आवाज समितिमा विधेयकमाथि भइएको सैद्धान्तिक छलफलमा सभापति अन्सारीले नेपालमा उपलब्ध खानी तथा खनिज स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्दै राज्यलाई लाभ हुने गरी राष्ट्रिय पूँजी निर्माण गर्नुपर्ने बताउनुभयो।
3: राज्यले अहिले कुन पोलिसीमा कुन स्पिरिटमा राज्य चलिरहेछ भन्ने कुरालाई एकदम गम्भीर रूपमा लिएको छ। आउने दिनमा अब यो विधेयकमा दफावार छलफल हामी गर्छौं। हाम्रो एउटै उद्देश्य के भन्दाखेरि कुनै पनि उद्योगीले खानीमा यदि लगानी गर्न खोज्छ भने उसलाई सहज तरिकाले राज्यलाई नोक्सान नहुने गरी सम्भावनालाई हामीले कसरी व्यवस्थापित गर्न सक्छौँ।
5: काभ्रेमा डेंगू संक्रमितको संख्या 32 पुगेको छ। जिल्ला स्थित जनसंख्या कार्यालयले सार्वजनिक गरेको अत्यावधिक विवरण अनुसार गत साउन 1 गतेदेखि असोज 1 गतेसम्म जिल्लामा 32 जनामा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य अधिकृत शिशिर पुरा सैनिका अनुसार सबैभन्दा बढ़ी बनिपा नगरपालिका 13 र पाँचखाल नगरपालिका 13 जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो 24 घण्टामा 3 जना संक्रमित फेला परेको उहाँले बताउनु भएको छ। पाँचखालमा 1, नवबुद्ध नगरपालिकामा 1 र मण्डन देवपुर नगरपालिकामा 1 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। धुलीखेल र पनौती नगरपालिका तथा भुलमु रोशी तेमाल खानी खोला बेथानचोक महाभारत र चौरी देउराली गाउँपालिकामा हालसम्म डेंगू संक्रमित नरहेका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेन्द्र काज श्रेष्ठले जानकारी दिनुभयो। कृषि तथा वन वातावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा देखिएका समस्याहरूको समाधान र किसानको हितका लागि मन्त्रालयले विभिन्न नीतिगत व्यवस्था गरिरहेको बताउनुभयो। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री चौधरीले बीमा र राहत वितरणलाई थप व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साझा खबरमा अब खेल खबर। जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमीफाइनल समीकरण पूरा भएको छ। 8 टोली मात्र सहभागी महिला क्रिकेटमा सोझै क्वार्टर फाइनलका खेलहरू भएका थिए। बंगलादेश र चीन बीचको पहिलो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द हुँदा वरियताका आधारमा बंगलादेश सेमीफाइनलका लागि छनौट भएको थियो। दोस्रो क्वार्टर फाइनलमा पाकिस्तानले थाइल्याण्डलाई हराउँदै सेमीफाइनलमा स्थान बनायो। त्यस्तो क्वार्टर फाइनलमा श्रीलंकाले मलेसियालाई हरायो भने चौथो क्वार्टर फाइनलमा भारतले जापानलाई हरायो। अब फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्नेछन्। सेमी फाइनलमा पराजित हुने टोलीले कास्य पदकका लागि खेल्नेछन्। भारत यसअघिको स्वर्ण पदक विजेता बनेको हो।
0: नुवाकोटको विदुर नगरपालिकाद्वारा बाढ़ीमा अभिभावक गुमाएका बालबालिकालाई पढ़ाउन छुट्टै विद्यालय सञ्चालन,
6: ड्रेसदेखि लिएर गएर स्टेसनरी मटेरियल खाना बस्न सबै कुरा हामीले निशुल्क गरेका छौँ। विदुर नगरपालिकाको मात्रै नभएर नुवाकोटका अन्य स्थानीय तह र बाढ़ी प्रभावित क्षेत्रका जनसुकी क्षेत्रका पनि बालबालिकाहरूले त्यो अवसर प्राप्त गर्नुहुन्छ।
0: आश्रय स्थलमा रहेका सुत्केरीको विशेष ध्यान दिनुपर्ने मिलिजुली नेपालीसँगै मधेसमा कुपोषणको समस्या समाधान विशेष कार्यक्रम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
9: म मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
10: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
11: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
10: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
13: नुवाकोटको विदुर नगरपालिकाले बाढ़ीमा बा आमा गुमाएका बालबालिकालाई पढ़ाउन छुट्टै विद्यालय सञ्चालनमा ल्याएको छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकालाई बस्ने र खाने सुविधा सहित यो विद्यालयमा पढ़ाउन पैसा तिर्नु पर्दैन। नगरपालिकाका विद्यालय निरीक्षक नवराज सापकोटा:
6: यो बाढ़ीबाट प्रभावित विद्यार्थीहरू जसका चाहिँ आमा बाबु गुमेका छन्, जो घरबारविहीन भएका छन्, त्यस्ता विद्यार्थीहरूको लागि हामीले विदुर नगरपालिका अन्तर्गतकै वडा नम्बर 2 अन्नपूर्ण पञ्चकन्या आवि भन्ने छ, उक्त विद्यालयमा आवासीय सुविधा सहितको एउटा छात्रावास सञ्चालन गरेका छौँ। शुरूआत पनि भइसकेको छ। केही विद्यार्थी भाइ बहिनीहरू त्यहाँ बस्न पनि थालिसक्नु भएको छ र विद्यार्थी भाइ बहिनीहरू उहाँहरूको लेभल अनुसार ECD पढाइ त्यही विद्यालयमा हुन्छ। त्योभन्दा बाहेकका माथिल्लो लेभलका पढाइहरू उहाँहरूको लागि नजिक रहेको विद्यालयसम्म उहाँहरूको पढाइको सुनिश्चित नगरपालिकाले गर्छ। ड्रेसदेखि लिएर गएर स्टेसनरी मटेरियल, खाना बस्न सबै कुरा हामीले निशुल्क गरेका छौँ। विद्युत नगरपालिकाको मात्रै नभएर नुवाकोटका अन्य स्थानीय तह र बाढी प्रभावित क्षेत्रका जनसुकी क्षेत्रका पनि बालबालिकाहरूले त्यो अवसर प्राप्त गर्नुहुन्छ।
13: तपाईको वरपर पनि बाढ़ीमा बा आमा गुमाएका बालबालिकालाई पढ़ाउनु पर्नेछ भने विदुर नगरपालिकाको शिक्षा शाखा र वडा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ। आश्रयस्थलमै बसिरहेका गर्भवती महिलाहरूलाई अझ बढ़ी ख्याल गर्न चिकित्सकहरूको सुझाव छ। गर्भवती भएका बेला गरिने नियमित गर्भ जाँच छुटाउनु हुँदैन। तपाई नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउन सक्नुहुन्छ। जनस्वास्थ्यविद यीशु श्रेष्ठ:
14: बच्चाको चाल थाहा भएन त्यो इमिडिएट हामीले भनिहाल्नु पर्यो, कारणवश ब्लिडिङ भयो त्यो पनि रिपोर्ट गरिहाल्नु पर्यो। ब्लिडिङ भनेको राम्रो कुरा होइन प्रेग्नेन्ट वुमेनको, होइन। अत्याधिक मात्रामा सेतो पानी बग्यो या पानी बग्यो, अनि अर्को चाहिँ पिसाब हेर्ने ठाउँबाट प्रेसर जस्तो भयो, हुन्छ नि कन्स्टिपेसन भएको बेलामा एकदम प्रेसर भएको हुन्छ नि, त्यस्तो कुराहरू चाहिँ एकदमै याद गर्नुपर्ने हुन्छ प्रेग्नेन्ट वुमेनले। अनि एकदमै पिसै सहने नसक्नु गरी पेट दुख्यो, तल्लो पेट या पेटमै दुख्यो भने पनि डर मर्दै कुरा आउँछ, त्यो रिपोर्ट गर्नु पर्यो। अनि भमिटिङ भयो, एकदमै धेरै एक्सेसिभ मात्रामा भमिटिङ भयो, त्यो कुराहरू रिपोर्ट गर्नुपर्ने हुन्छ।
13: गर्भवती महिलाले आफूलाई परेको स्वास्थ्य समस्या आश्रयस्थलमा रहेका स्वास्थ्य कर्मीलाई भन्न सक्नुहुन्छ। परिवार अनि नजिक रहेका व्यक्तिहरूले सहयोग गरिदिनुपर्छ। भोटेकोशीमा बाढ़ी आएको भोलिपल्टै नुवाकोट दरबार क्षेत्रका स्थानीय मिलेर प्रभावित क्षेत्रका बालबालिकाका लागि अस्थायी आश्रयस्थल बनाए। बालबालिकाको रेखदेख गर्न पनि स्थानीय आफै खटिरहेका छन्।
15: 11 बिहान ससुराई गरेर यहाँ अलरेडी बेड चाहिँ भएको कारणले गर्दा हामीले चाहिँ पकाउने भाँडाकुँडा आदि सामान चाहिँ बन्दोबस्त गरेर तुरन्त हामीले चाहिँ यो ठाउँलाई चाहिँ बस्न लायकको बनायो। अब हाम्रो यहाँभित्र इन्ट्रीको लागि सामान चेक्न दुईटा प्रहरी भाइहरू स्ट्यान्ड बाई हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि सुरक्षामा एकदम राम्रो छ अहिलेसम्म। नर्मली अब यहाँ आउँदाखेरि अब जस्तै आर्मी हाम्रो पुलिसहरू भाइहरू चाहिँ 6 बजे पछाडि चाहिँ बाहिर आउने जाउने हाम्रो चाहिँ एलाउडै छैन। बाहिरको मान्छेहरूलाई अब सुविधा दिनु छ भने त्यो दिउँसै आउने गर्छ, नत्र भने गेटको यो जुन हाम्रो प्रहरी भाइहरू हुन्छ उहाँसँग समन्वय गरेर चाहिँ उहीँ छोडेर चाहिँ जाने गरिनु भएको छ। अब त सेन्सिटिभ पनि हुन्छन्। अब यस्तो बेलामा हामी चाहिँ एउटा कुनै सरकारी निकाय लोकल व्यक्तिहरू र लोकल हाम्रो चाहिँ क्लबले अर्गनाइजेसन गरेको र यो हाम्रो जिम्मेवारी र चुनौती भएको कारणले पनि हामीले चाहिँ यस चिजलाई चाहिँ अलिकति वाच गरिरहेका छौँ।
13: नुवाकोटका गौतम मानसिंह प्रभावित बालबालिकाका लागि खानपान र सुरक्षामा विशेष ध्यान दिएको कुरा बताउनुहुँदै, तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पोषण सुधारका लागि मधेस प्रदेशमा छुट्टै अभियानको आवश्यकता।
16: एकपल्ट नगरपालिकाले स्थानीय तहले होइन अनुगमन गर्छ कि गर्दैन भन्ने मलाई चाहिँ अलिक चासो लागेको छ।
0: समुदायको मुद्दालाई स्थानीय सरकारले उठाउनु पर्ने, पोषण संवाद लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: शीतल जाउ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
18: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
17: ओहो, तिमी त घरको खाने भएछौ नि।
19: के को सरसल्लाह हो दुईजनाको?
18: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
19: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
17: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
19: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
20: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मधेस प्रदेशमा भएको पोषण संवाद।
21: सहबीजम् करवावहै तेजस्विनाम् अवधीतमस्तु मा विदविषावहै।
22: जनकपुर उपमहानगरपालिका भित्र मात्रै 154 जना बालबालिकामा अझै गम्भीर प्रकृतिको कुपोषणको समस्या रहेको नगरपालिकाले जनाएको छ। विज्ञ तथा सरोकार वालाहरू भन्छन् प्रदेशभर तथ्याङ्कलाई एकीकृत र अनुगमन गर्ने हो भने पोषणको क्षेत्रमा अझै काम गर्नुपर्ने देखिएको छ।
23: हाम्रो तथ्याङ्कले, मधेस प्रदेशको तथ्याङ्कले बताउँछ कि 16% बालबालिकाहरू कुपोषित छन्।
16: विद्यालयमा पनि के भएको छ, दिवा खाजा दिने गरेको छ यो, र त्यो खाजा कतिको पौष्टिक हुन्छ, कतिको पोषणयुक्त छ भन्ने एकपल्ट नगरपालिकाले, स्थानीय तहले होइन अनुगमन गर्छ कि गर्दैन भन्ने मलाई चाहिँ अलिक चासो लागेको छ।
24: समयमा भोजन गर्नु खालि एकै प्रकारको फल हाने हो त फलै खाएर सबै त शरीरलाई चाहिने आवश्यक तत्वहरू त पुग्दैन। त्यसकारण त्यसको लागि के चाहियो, सन्तुलित आहार चाहियो।
22: आज जनकपुर धाममा सामुदायिक सूचना नेटवर्कले आयोजना गरेको पोषण संवाद कार्यक्रमका सहभागीहरूले पोषणको क्षेत्रमा मध्य प्रदेशको अवस्था सन्तोषजनक नरहेको र सन्तुलित खानाको सन्दर्भमा जनचेतना आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रममा बोल्दै मध्य प्रदेश इन्सेकका प्रतिनिधि राजु पासवान,
1: मध्य प्रदेशमा चेतना र शिक्षाको अभावको कारणले गर्दाखेरि समस्या छ कि यहाँ चाहिँ गरिबी यही छ, अशिक्षा यही छ, बेरोजगारीको समस्या पनि यही छ र हामीले हेर्नुभयो भने दलितको जनसंख्या पनि विपन्न समुदायको जनसंख्या पनि सबभन्दा बढी मध्य प्रदेशमै छ र गाउँघरमा तपाईँहरू जानुभयो भने दलित कम्युनिटीमा जानुभयो भने देख्न सक्नुहुन्छ कि प्रत्यक्ष रूपमा तपाईँ आफ्नो एजको साथीहरूलाई हेर्नुहोस् त हुनुहुन्छ उहाँहरू हुनुहुन्न, उहाँहरू बितिसक्नु भएको छ, किन बित्नु भएको छ त्यही पोषणकै कारणले। अहिले पनि बच्चाहरू त्यहाँ देख्नुभयो भने सानोमा यत्रो मोटो हुन्छ, जब ऊ हुर्किँदै गएपछि ऊ बुढेसकाल लाग्दो रहेछ, 10-12 वर्ष 15 वर्ष 16 वर्ष भयो भने जिउ चाहिँ पुरै कमजोर भएको अवस्था छ। किन हुन्छ त्यो खानाको चाहिँ उनीहरूले बुझेकै छैन कि समस्या चेतनाकै अभाव छ कि उनीहरू बुझेको छैन कि मैले कस्तो खानुपर्छ के खानुपर्छ भन्ने कुरा हुन्छ। सन्तुलित खाना खाने कुराहरूमा अहिले पनि हाम्रो समाजमा विपन्न समुदायमा अहिले पनि त्यो समस्याहरू छ। हाम्रो तथ्याङ्कले मध्य प्रदेशको तथ्याङ्कले बताउँछ कि 16% बालबालिकाहरू कुपोषित छ।
22: कार्यक्रममा बोल्दै सहभागीहरूले पोषण अवस्था सुधारको लागि बाल बालिका र महिला लक्षित सचेतना लगायतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउनु भयो। उहाँहरूले विद्यार्थीको लागि दिवा खाजा लगायत बाल बालिका लक्षित कार्यक्रम निरन्तर चल्नु पर्ने र स्रोतको अभावमा रोकिन नहुने बताउनु भयो। यसको साथै खानाको गुणस्तरलाई पनि नियमित रूपमा अनुगमन गर्नुपर्ने बताउनु भयो।
16: विद्यालयमा पनि के भएको छ दिवा खाजा दिने गरेका छ यो पहिलेदेखि नै हो र त्यो खाजा कतिको पौष्टिक हुन्छ कतिको पोषणयुक्त छ भन्ने एकपल्ट नगरपालिकाले स्थानीय तहले होइन अनुगमन गर्छ कि गर्दैन भन्ने मलाई चाहिँ अलिक चासो लागेको छ। त्यो चाहिँ उहाँहरूलाई चाहिँ मैले रिक्वेस्ट गर्न खोजे जति पनि विद्यालय छन् हाम्रा यहाँ निजी पालिकाको तिनीहरूमा एकपल्ट गएर अनुगमन गरिदिनुहोस्, बाल बालिकाहरूले पोषणयुक्त खाजा खान्छन्।
22: कार्यक्रममा विभिन्न क्षेत्र तथा समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले पोषण सुधारको लागि सामाजिक संस्कृति तथा आर्थिक सबै पक्षबाट पहल र प्रयत्न हुनुपर्ने बताउनुभयो। कार्यक्रममा सहभागी अन्तर धार्मिक सञ्जालका शुभकान्त झाले धर्मले सन्तुलित र पोषिल्लो खानालाई उच्च महत्व दिएको बताउनुभयो।
2: यो पोषण शब्द जो छ त्यो सबैलाई आवश्यक छ, किन हामी जति पनि क्रियाकर्महरू गर्छौ त्यो सबको लागि स्वस्थ हुनुपर्छ। त्यसैले कालिदासले रघुवंशमा के भन्नुभएको छ कि शरीर माध्यम खलु धर्म साधन, धर्म कर्म पनि गर्नको लागि के चाहिन्छ शरीर स्वस्थ हुनुपर्छ। त्यो शरीर स्वस्थ कसरी हुन्छ युक्त आहार विहार उच्च भोजन चाहिए त युक्त आहार भनेको समयमा भोजन गर्नु त समयमा भोजन गर्नु खालि एकै प्रकारको फलहारी हो त फलै खाएर सबै त शरीरलाई चाहिने आवश्यक तत्वहरू त पुग्दैन। त्यसकारण त्यसको लागि के चाहियो सन्तुलित आहार चाहियो जसमा भिटामिन पनि होस् प्रोटिन पनि होस् कार्बोहाइड्रेट पनि होस् किनभने हामीलाई हड्डी पनि मजबुत गर्नु छ माइन्ड पनि फ्रेस राख्नु छ त त्यसको लागि स्वस्थ त्यो कसरी पाइन्छ त युक्त आहार विहारको लागि यदि आफैले उब्जाएर गर्न सक्यो भने किसानको लागि धन्यो गृहस्थाश्रममा।
22: यस्तै कृषि कार्यालयका प्रतिनिधि तथा सहभागीहरूले कृषि बालीमा उच्च विषादी लगायतका समस्या रहन नहुने बताउनु भयो।
3: कोदो खेती गर्न छोडिसकेको छ किसानहरूले तर अहिले चाहिँ हाम्रो मध्य सरकारको कार्यक्रममा चाहिँ रैखाने बालीलाई चाहिँ प्रवर्धन गर्ने अनि रैखाने बालीमा चाहिँ हाम्रो कोदो त्यसपछि सोइजन ओल खेतीहरू आउँछ त्यसपछि पोषणमा सुधारको लागि चाहिँ किसान वर्गहरूमा तरकारी खेती गेडागुडी त्यसपछि फलफूल खेती सानो सानो क्रेसाबारीहरूमा पनि आफ्नो फलफूल खेती गर्ने अनि तरकारीहरू लाउने साग सब्जीहरू गर्दा चाहिँ परिवारहरूमा चाहिँ त्यहाँबाट हरियो सागपात खान पाइन्छ। विषादीको प्रयोग चाहिँ धेरै भइरहेको छ र त्यो पोषणको कार्यक्रम चलाउँदाखेरि त्यसमा चाहिँ विषादीसँग पनि जोडेर किनभने जबसम्म हामी विषादी कन्ट्रोल गर्दैनौ तबसम्म चाहिँ हामी स्वस्थ खाना पाउँदैनौ।
0: पोहोरको तुलनामा अहिले महँगीको दर करिब 2.5 गुणाले बढ़ेको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा 2.15 अर्ब रूपियाँ रेमिटेन्स भित्रिएको छ। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। भोटेकोशीमा आएको बाढ़ीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङभित्र 6 वटा शव निकालिएको छ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा देखिएको समस्याको समाधान र किसानको हितका लागि मन्त्रालयले नीतिगत कार्य गरिरहेको बताउनु भएको छ। र जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: check. It's 9 p.m.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: डेंगु रोग लामखुट्टे
2: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु साथमा रात्रिकालीन विवादन टक्राउन चाहे सुन्दै हुनुहुन्छ हिलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु म कार्यक्रम प्रस्तुत आई सिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट मोबाइल सेट लगायतका विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ अनि साथमा प्रोग्राम सुनेर भरपूर साथ अनि सपोर्ट गर्दै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले यति बेला तपाईँहरूले हेलम्बा फ्याम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने हामीलाई तपाईँहरूले काठमाडौँ नुवाकोट धादिङ रसोवा मकवानपुर रामेछाप दोलखा सिन्धुली लगायतका विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट हेलम्बा फ्यामको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ र सुनिराख्नु भएको छ र यो सँगसँगै तपाईँहरूले हामीलाई यति बेला रेडियोको फ्रिक्वेन्सीबाट मात्र नभइकन देश विदेशका जुनसुकै स्थानबाट हरेक गाउँ बस्तीबाट हरेक कामको व्यस्ततामा रहनुहुने साथीहरूले पनि हेलम्बा एफएमलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि मजाले प्रोग्राम सुन्न पाउनुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ अनि यो सँगसँगै तपाईँहरूले हामीलाई सामाजिक सञ्जाल फेसबुक पेज अनि अनलाइनका मोबाइल गुगल क्रोमबाट पनि तपाईँहरूले हेलम्बा एफएम सुन्न सक्नुहुनेछ र हेलम्बा एफएम सुनेर मजाले रात्रिकालीन सन्देशमा तपाईँहरू पनि सहभागिता जनाउन सक्नुहुनेछ र सहभागिता जनाउनका लागि पनि सहज माध्यम बन्नेछ र विशेष गरी कार्यक्रम शुभरात्रि तपाईँहरूले हरेक सातौँको छ दिन सुन्न सक्नुहुनेछ रातिको 9 बजेबाट 10 बजेसम्म शनिबार बाहेक अन्य दिनहरूमा प्रोग्राम सुन्न सक्नुहुनेछ प्रोग्राममा आफ्नो घर परिवारजन आफन्त इष्टमित्र सबैजनालाई सम्झिन सक्नुहुनेछ यो रातिको समय छ धेरैजना श्रोता साथीहरू यति बेला आफ्नो चाहिँ अब सुत्ने तरखरमा हुनुहुन्छ कतिपय साथीहरू खाना खाएर मजाले सुतिसक्नु भयो होला कतिपय साथीहरू खाना बनाउँदै हुनुहुन्छ होला र कतिपय साथीहरू अब गृह कार्य गर्दै हुनुहुन्छ होला कतिपय साथीहरू प्रोग्राम कुन बेला आउँछ प्रोग्राम सुन्दै अब सुत्नु पर्ला आराम गरेर अब यो रात कटाउनु पर्छ प्रोग्रामको इन्जोय लिँदै यो रातमा अब सारथी बन्दै यो रातको समय बिताउनु पर्छ भनेर कतिपय साथीहरू मजाले प्रोग्रामको प्रतीक्षामा बस्नु भयो होला कतिपय साथीहरू यति बेला अब घराइसी काम गर्दै हुनुहुन्छ होला यो रातिको समयमा केही न केही कामहरू चलिराख्छ घरभित्र होइन सो कार्यहरू गर्दै हुनुहुन्छ होला अब कतिपय साथीहरू आफ्नो ड्युटी गर्दै हुनुहुन्छ रातिको ड्युटीमा ड्युटीको समयमा पनि प्रोग्राम सुनिराख्नु भएको छ प्रोग्राम आफ्नो काम एकतिर राखे

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ। उर्गेन दोङको आवाजमा रहेको यो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। र कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि तपाईँहरूले कल गर्नुपर्ने नम्बर रहेको छ 98 55 25 98 55 25 मा कल गर्दै तपाईँहरूले रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। आफ्नो घर परिवारजनमा मिठो निधेरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। यति बेला प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ र कार्यक्रममा कल गर्नका लागि नम्बर रहेको छ 98 60 52 55 25 को माध्यम हुँदै कार्यक्रममा कल गर्दै सहभागिता जनाउनु होला तपाईँहरू। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हेलो नमस्ते। हेलो नमस्कार। हजुर साथी हुनुहुन्थ्यो तर उहाँको फोन यति बेला कटिसकेको छ, सो धन्यवाद छ उहाँलाई कलको लागि। यति बेला कोही साथी अर्को साथी पनि लाइनमा जोडिनु भएको छ, अब उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: हजुर नमस्कार। नमस्कार
0: हजुर। नमस्ते नमस्ते। सेवा रु कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: नेपाल घर पास्टर फेरी मैले हाल चाहिँ कुवेतबाट जुनिता चामलिङ राई भन्नुपर्छ है।
0: हजुर कुवेतबाट जुनिता चामलिङ राई है।
1: हजुर पक्कै पनि।
0: हजुर जुनिता जी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा?
1: यतिखेरको समयमा चाहिँ म त्यतिकै प्रोग्राम सुन्दै बसिरहेको भन्नुपर्छ दादा। अनि हजुरको चाहिँ के छ खबर? अनि खानपिन भइसक्यो त हजुरको?
0: हजुर खबर एकदमै ठिकै छ, एकदमै ठिकै छ। मजाले हामी सन्चै आरामै छौ र खाना भर्खरै भएको भन्नुपर्छ। अनि तपाईँको के भयो खाना खाज?
1: मेरो खाना पनि भर्खरै भयो भन्नुपर्छ है।
0: हजुर भर्खर भर्खर लिनु भएको छ अनि सन्चै हुनुहुन्छ नि है?
1: एकदम म चाहिँ आरामै छु भन्नुपर्छ। हजुरलाई चाहिँ के कस्तो छ सुनाउनुहोस् न दादा।
0: हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै नै छु भन्नुपर्छ। अनि सुनाउनुहोस् न दिनहरू कस्तो हुँदैछ, कामहरू कसरी अगाडि बढाउँदै हुनुहुन्छ आजभोलि?
1: आजभोलि त त्यस्तै हो दादा, म ड्युटी गयो आयो होइन, काम गयो, प्रोग्रामतिर कलहरू मेसेजहरू गर्यो, त्यसरी नै बितिरहेछ भन्नुपर्छ है।
0: हजुर ड्युटी जाने आउने जाने कामहरू निरन्तर रूपमा चलिरहेको नै छ।
1: हजुर पक्कै पनि भन्नुपर्छ।
0: ओके ल ठिकै छ। अनि मौसमहरू के कस्तो छ नि, कतिको गर्मी हुन्छ आजभोलि?
1: गर्मीको त कुरै नगर्नु दादा, बाहिर निस्किनै सकिँदैन। हाम्रो त अब दुई दिन तिन दिनमा यसरी बाहिर निस्किन्छु, धेरै घाम लागेको हुन्छ होइन, अब त भित्र बस्ने बानी भएर होला। बाहिर त घाम त एकछिन 5 मिनट पनि टेक्न सकिँदैन, बस्न सकिँदैन, त्यति धेरै गर्मी हुन्छ बाहिर त।
0: गर्मी एकदमै छ है आजभोलि।
1: हजुर गरे पनि कोभिडतिर चाहिँ गर्मी नै छ भन्नुपर्छ। अब बाहिर काम गर्नेहरू चाहिँ कसरी काम गर्नुहुन्छ? अब हामी चाहिँ भित्रको भित्रै हुन्छौँ, अनि त्यही भएर बाहिर निस्किनु धेरै गाह्रो हुन्छ कि, गर्मीले बस्न सकिँदैन, हावा पनि तातो आउँछ।
0: पक्कै पनि अब यो परदेशी

0: काम सँगसँगै हामीलाई सम्झिनु भएको छ यो रातिको समयमा, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
1: ओके, मेरो रात्रिकालीन सन्देश राख्न पर्दाखेरि चाहिँ सबै हजुरहरूलाई चाहिँ गुड नाइट शुभ रात्रि मिठो मिठाको कामना भन्न चाहन्छु।
0: हजुर धन्यवाद, तपाईँले पनि शुभ रात्रि।
1: हुन्छ, अनि मेरो चाहिँ साथीहरू सम्झिनु पर्दाखेरि चाहिँ हुन्छ नेपालतिर हुने प्यारी बुन्नु दिलका राई भावनामा गएर दुरा कटेवालीमा थामेर पनि गुड नाच्छु धेरै मिठो कामना धेरै माया मिठो सम्झना बुनहरू भन्न चाहन्छु। अनि त्यसै गरी साउदीतिर हुनुहुन्छ जन्तरी छोरा कृष्ण तामाङ प्लस कल्पना तामाङलाई पनि गुड नाच्छु बरात्री धेरै माया मिठो सम्झना है सम्झिरहेको छु भन्न चाहन्छु। अनि त्यसै गरी मैले साथी हुनुहुन्छ फर्स्ट इयर जीवन भावेन बेस्ट कुशल चन्द्रीलाई थेम्बियानी सोनिया मवी नुडु छिम जीवन सुन्दास रामकुमार लिम्बु वसन्त श्रेष्ठ गगन ज्योतिमे अन्जन थुलुङ राजु राई काइला दाई लिम्बु विजय राज घले मगर राई पिकेलाई पनि गुड नाइट शिवरात्रि धेरै माया मिठो सम्झना है भन्न चाहन्छु। अनि त्यसै गरी कुबेतिरी हुने दिलकिया गङ्गारिया छेत्री सानुमाया छेत्रीबाट पनि गुड नाइट शिवरात्रि धेरै माया मिठो सम्झना भन्न चाहन्छु। अनि त्यसै गरी नेपालतिरी हुने प्यारी रञ्जना बाहिङ राई सुमिता याखाकिम लिम्बु युनिसल तामाङ सपना तामुक्तान बिना तामलिङ कल्पना साम्पाङ सुशीला विश्वकर्मालाई पनि गुड नाइट शिवरात्रि धेरै माया मिठो सम्झना भन्दै म त्यति हुन चाहन्छु है त। हस्त नमस्ते, बाई।
0: ओके बाई बाई, साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो है, सो धेरै धेरै धन्यवाद छ। अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु, साथी हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नुभएको थियो जुनिता सामलिङ राई दुबईबाट हुनुहुन्थ्यो, सो उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बाहिरिनु भएको छ, धन्यवाद व्यक्त गर्दछु उहाँले पनि शुभरात्रि अनि मिठो निद्राको कामना व्यक्त गरे। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि, तपाईँहरूले कार्यक्रममा कल गर्नुपर्ने हुन्छ, कार्यक्रममा कल गर्नका लागि 9860525525 कल गर्दै आउन सक्नुहुनेछ। परदेशी साथीहरूले हामीलाई वाट्सएपबाट जोडिन सक्नुहुनेछ, वाट्सएपको माध्यमबाट खुला गरिएको छ। र स्वदेशमा हुने साथीहरूले कल गर्नका लागि नम्बर एकदमै खुला छ, र तपाईँहरूले पनि सजिलो हुन्छ भने वाट्सएपबाट पनि जोड्न पाउनुहुनेछ। 9860525525 कार्यक्रममा कल गर्न सक्नुहुनेछ। रातिको समय, खाना खाने समय, खाना खाएर मजाले सुत्ने समय, आराम गर्ने समय, होइन गफगाफ गर्दै यो रात बिताउने समय पनि हो। र सँगसँगै साथमा यो रातिको समयमा कतिपय साथीहरू निदाइसक्नु भएको छ, कतिपय साथीहरू अझै पनि आफ्नो ड्युटी गर्दै हुनुहुन्छ, होइन अब नाइट ड्युटीहरू चलिरहेको छ। विशेष गरी त अब विस्तार विस्तारै चाडहरू नजिकिँदैछ, गाउँघरमा विभिन्न कामहरू चलिरहेको छ, कामहरू हुँदैछ, कामहरू लाग्दैछ, होइन अब यसो कारणले गर्दा दिनभरि थकान छ। थकानका बावजुद पनि यो रातिको समयमा प्रोग्राम मजाले सुनिराख्नु भएको छ, हामी प्रोग्राम सुन्नु भएको छ, यहाँहरूको साथ सपोर्ट हामीलाई अझै पनि छ। र सँगै कार्यक्रममा कल गर्नका लागि तपाईँहरूले पनि रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ, त्यसको लागि नम्बरहरू एकदमै खुला छ। अनि फेसबुक पेजबाट पनि तपाईँहरूको लागि हामीले एकदमै विभिन्न माध्यमहरू खुल्ला गरिएको छ, उक्त माध्यमबाट तपाईँहरूले कमेन्टहरू पनि गर्दै गर्नुहोला। र यति बेला हामीले म्यासेज प्राप्त भएको छ र साथीहरूको म्यासेजलाई पनि हामी रिसिभ गर्नेछौ, सो साथीहरूको म्यासेजलाई पनि हामी लिनेछौ। र म्यासेज गर्नुभएको छ साथीले है, लेख्नु भएको छ, हेलो दादा गुड नाइट, आई एम रमेश लामा, म चाहिँ कार्यक्रम सुनिरहेको छु भन्नुभएको छ। सो धन्यवाद छ रमेशजी, तपाईँले पनि शुभरात्रि र यति बेला प्रोग्राम सुन्दै हुनुहुन्छ भनेर उहाँले जानकारी गराउनु भएको छ हामीलाई है। र त्यसै गरी यति बेला कमेन्टतर्फ पनि लागौं, साथीहरूको कमेन्टहरू पनि हामीलाई एकदमै कमेन्टहरू प्राप्त भइरहेको छ, साथीहरूको कल कमेन्टहरूलाई हामी लिने नै हो, होइन साथीहरूको कमेन्टलाई। अनि जुनिता चामलिङ राई हुनुहुन्छ, उहाँको कल हामीले भर्खरै रिसिभ गरिएको थियो। र यस्तै गरी गुड नाइट सबैजना साथीहरूको लागि, म काठमाडौँबाट नवीन बास्टकोटी भन्नुभएको छ, नवीनजी हुनुहुन्छ काठमाडौँबाट, उहाँले यति मिठो कमेन्टको लागि धन्यवाद छ, तपाईँले पनि शुभरात्रि अनि मिठो निन्द्राको कामना गरे। अनि अर्को साथीको कमेन्ट रहेको छ, हेलो दर्शन नमस्ते हजुर, आरामै हुनुहुन्छ भन्नुभएको छ, नमस्कार, एकदम आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला। र म पनि प्रोग्राम

0: सुन्दैछु यति बेला पोखराबाट नाइस र प्रोग्राम गुड नाइट अल मिस यू भन्नुभएको छ। धन्यवाद छ जसबिन मगर्नी हुनुहुन्छ, जसबिनजीले पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्री व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, सेवारो नमस्कार आरजे सर हजुर कार्यक्रम सुन्दैछु आज तेह्रथुमबाट भन्नुभएको छ। सोना कन्दङवा हुनुहुन्छ र नाइडु विशेषमा अप्सरा खड्का, सबिना कन्दङवा, सुनिता भण्डारी, सोस्थानी भुजेल आमा, अप्सरा बस्नेत, अप्सरा थापा, अन्जिता मल्ल, सम्झना सुनवार, सृजला सापकोटा, कल्पना साम्पाङ, विनिता गिरी, सरिता राई, बिना मगर, रन्जु मगर, सुविता थारू, लक्ष्मी चौधरी, रूपा चौधरी, मनसुन तामाङ, उर्मिला दियाली, श्रीराज महद, टीकाराम सुनवार, हिरबहादुर लकाई, लीलराज काम्बाङ, बसन्त श्रेष्ठ, क्रिस ढुङ्गाना, समीर सहयोगी, भरत रावत, देवमान देवान, मनिषा छेत्री, सरस्वती खत्री अनि लगायत सबै सबै सबै साथीहरूको लागि गुड नाइट भन्नुभएको छ। पूर्वबाट कमेन्ट गर्नुभयो सोनाजीलाई पनि धेरै धेरै धन्यवाद छ, सोनाजीलाई शुभरात्री गर्दछु। अनि अर्को साथीले पनि नमस्ते हजुर गर्नुभएको छ, सरस्वती श्रेष्ठ, सरस्वतीजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, सो कमेन्टलाई पनि म लिन चाहन्छु। कमेन्ट गर्नुभएको छ विकास तामाङ हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, नमस्ते तपाईँले पनि शुभरात्री अनि मिठो निजरीको कामना व्यक्त गर्दछु। र अर्को साथीको कमेन्ट रहेको छ, सो कमेन्टलाई पनि म लिन चाहन्छु। कमेन्ट गर्नुभएको छ उहाँले, गुड नाइट स्विट ड्रीम टु अल माई फ्रेन्ड दोहा कतार भन्नुभएको छ। मिलन घायल मुटु हुनुहुन्छ यति बेला कतारबाट, उहाँले प्रोग्राम सुन्दै हुनुहुन्छ र सबैजना साथीहरूलाई गुड नाइट विशेष कमेन्ट मार्फत हामीलाई पठाउनु भएको छ, सो धेरै धेरै धन्यवाद छ। उहाँले पनि शुभरात्री व्यक्त गर्दछु। अनि लेख्नु भएको छ अर्को साथीको कमेन्ट रहेको छ, नमस्कार हजुर भन्नुभएको छ, मुना मुखिया हुनुहुन्छ, मुनाजीले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री। अनि अर्को साथीको कमेन्ट छ, लसु फ्याफुल्ला झिजू, म चाहिँ आशिक तामाङ उदयपुरबाट, नाइट विशेष प्यारी बान्तवा अनि त्यसै गरी गुड नाइट भन्न चाहन्छु सोफिया राई लगायत सबैजनाको लागि शुभरात्री भन्नुभएको छ। आशिका तामाङ हुनुहुन्छ, आशिकाजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
1: हेलो नमस्ते, नमस्कार दर्शन।
0: हजुर नमस्ते, हजुर नमस्ते दर्शन, सरस्वतीजी बोल्दै हुनुहुन्छ कि क्या हो?
1: हजुर
0: एकदमै भन्ने गर्छ। हजुर अनि सरस्वतीजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा?
1: हजुर
0: हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि खाना खानु भयो कि छैन नि?
1: खाना
0: खाइसक्यो भन्नुपर्छ। हजुर एकदमै, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ, खाना भएर नै कार्यक्रममा जोडेका छौँ है। अनि रुगाले कस्तोसम्म अवस्थामा पार्नु भएको छ तपाईँलाई?
1: मलाई त रुगाले त नछोला जस्तो छ,
0: तपाईँ अलिकति दयालु स्वभावको हुनुहुन्छ अनि त्यो हुनाले अलिकति छोडेर जान पनि धेरै गाह्रो भए जस्तो छ कि। ओके ल पक्कै पनि ठिक हुन्छ, अब छिटै नै ठिक हुनेछ, निको हुनेछ, हामी आशा गरौँ अपेक्षा गरौँ। अलिकति केयर गर्नुहोस्, तातो पानीहरू औषधिहरू लिने गर्नु होला, आराम पनि गर्ने गर्नुहोस् है। हजुर ल ठिकै छ, केयर गर्दै काम गर्नु होला। अनि आजको दिन कस्तो भयो?
1: आजको दिन त त्यस्तै हो, बुढालाई खाजा दिन गए, घरमै
0: बस्नु त्यस्तै गर्नुपर्छ। हजुर हजुर अब घर आइसी कामहरू
1: चलिराखेको
0: छ। हजुर निरन्तर रूपमा लागि परिराख्नु पनि भएको छ र चलिरहेको पनि छ। हजुर खबर हाम्रो त एकदमै ठिकै छ, राम्रो छ, रमाइलो छ, हेर्नुहोस् मजाले दिनहरू चलिरहेको छ हाम्रो पनि, सहज तरिकाले रमाइलो तरिकाले। अब विस्तार विस्तार असोज लागिएको छ, अब विस्तारै विभिन्न चाडहरूले अगाडि अब लाग्ने बाटो मार्ग अगाडि बढाउँदैछन्। अरू त सबै ठिकै छ, राम्रो छ, विस्तार विस्तार राम्रो हुँदैछ पनि है। ल अनि मौसमको अवस्था के छ आज?
1: मौसम त अब के भन्छ, त्यो छिनमै पानी पर्ने, छिनमै घाम लाग्ने, मौसमको त कुरै नगरौँ होइन,
0: हजुर भनेपछि अब
1: भइराखेको छ, कहिले घाम बेसी चर्को छ, चर्को टाउकै फुट्ने जस्तो घाम लाग्छ, एकैछिनमा फेरि पानी पर्छ, त्यस्तै छ
0: हजुर हजुर एकदमै। आजभोलि त रमाइलो नि भइरहेको छैन, अब एकैछिनमा बेसरी पानी पर्छ भने एकैछिनमा चर्को घाम लागिहाल्ने, अनि एकैछिनमा अब बेसरी चट्याङ लाग्छ भने एकैछिनमा हावा हुरी आएर त्यो चट्याङ पानी सबै उडाएर लगिहाल्ने, हेर्नुहोस् अनि त्यसो हुनाले
1: के भएको नि मौसम पनि पुरै बौलाउनलाई छ।
0: हजुर एकदमै हो नि, अब चाडपर्व आएको भनेर मौसम पनि गडबडी भएको हो कि के हो क्या बुझ्नै सकिरहेको छैन आजभोलि त झनै।
1: पोहोर पर्वतिर त यस्तो हुँदैन जस्तो लागिरहेको थियो, अहिले त अनि अब चट्याङ भनेपछि त्यो फागुन चैत वैशाखतिर मात्र हान्थ्यो, अहिले त अनि आमा पुरै चट्याङ हान्ने हावा उरी के हो क्या हो पारा।
0: हजुर एकदमै पक्कै पनि अब यो बिस्तारै ठिक हुने होला हामी यही आशा गरौँ र केयर गर्दै अब अगाडि बढ्नुहोस्। यो अस्वस्थको बावजुद पनि कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
1: फर्स्टमा त हजुरको लागि शुभरात्री मिठो निन्द्राको कामना गर्न चाहन्छु, अनि टेक्निकल मित्रको लागि पनि शुभरात्री मिठो निन्द्राको कामना गर्न चाहन्छु, अनि जति पनि साथीहरूले मलाई चिन्ने नचिन्ने नहेर्ने बिनाले
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नु भएको थियो सरस्वतीजी हुनुहुन्थ्यो, सो उहाँलाई धेरै धेरै धन्यवाद अनि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्दछु। र यसै गरी आउन सक्नुहुनेछ पालो तपाईँ खोरको नै हो कार्यक्रममा कल गर्नका लागि नम्बर 9860525525 कार्यक्रममा कल गर्दै तपाईँले पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले जहाँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ र सुनिराख्नु भएको छ कल गरेर रात्रिकालीन सन्देश राख्नका लागि जोडिन सक्नुहुनेछ तपाईँ जो कोही व्यक्तित्वहरूले पनि हाम्रो यस कार्यक्रममा। र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर उदयपुरबाट मीना चामलिङ राई भन्नुभयो। हजुर मिनाजी, अनि खाना खानु भयो त? हजुर एकदमै, मेरो पनि खाना भइसकेको छ, खाना भएर नै कार्यक्रममा जोडेका छौ। अनि आरामै हुनुहुन्छ नि? हजुर म पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि मौसमको अवस्था के छ आजको तपाईँको गाउँ ठाउँतिरको सुनाइदिनुहोस् न। समग्रमा ठिकै छ, राम्रो छ। ओके ल, अनि आजको दिन कस्तो भयो, कसरी व्यतीत गर्नुभयो?
2: आजको दिन घरमै काम गर्दै।
0: हजुर घर आइसी काम गर्दै दिनहरूलाई बिताउनु भयो है? ओके ल, कार्यक्रममा जोडिनु भएको छ एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
2: सुन्छु भाइ, सर्वप्रथम तपाईँलाई शुभकामना र गुड नाइट शुभ सबै कामना भन्न चाहन्छु।
0: हजुर धन्यवाद।
2: तर अहिले म साथी जति छोरीको जन्मदिन परेको थिएँ, मलाई ढिलै भएको जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। साथीहरू हुनुहुन्छ दिलीप तामाङ, जीवन आवे, कृष्ण तामाङ, लिङ्गी विजय, सुरज भाइ पनि छ, गौरी राई चाहिँ बिरामी हुँदो रहेछ, मलाई शुभ सपनाको कामना भन्न चाहन्छु। र मलाई मिलो तामाङ भनेर सुन्नु नसुन्नु सोच्नु नाम सम्पूर्ण साथीहरू त्यही हो सम्झना भन्दा भन्छु।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो त्यति बेला मिना चामलिङ राई हुनुहुन्थ्यो, सो उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्री अनि मिठो निन्द्रको कामना भन्दै बाहिरिनु भएको छ र धन्यवाद छ उहाँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि, नम्बर एकदमै खुल्ला छ। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
3: हेलो हजुर नमस्ते
0: हजुर हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर मन्दिराज राई हुनुहुन्छ यति बेला इर्खोबाट है
3: हजुर यता इर्खु
0: हजुर हजुर पक्कै पनि अब माया मार्नु पनि भएन नि जसरी भए पनि माया त गर्नु पर्यो माया हुनु पर्यो है हजुर एकदम सन्चै आरामै छु तपाईँले के कस्तो हुनुहुन्छ हजुर हजुर खानपिन गर्नुभयो मजाले प्रोग्राम सुन्दै हुनुहुन्छ है
3: हजुर खानपिन गरी प्रोग्राम सुन्दै बसिरहेको अघि बाह्र फोन ट्राई गरिरहेको बल्ल बल्ल बल्ल लाग्न सफल भयो
0: ए ल ठिकै छ पक्कै पनि अनि सुनाउनुहोस् न आजभोलि दिनहरू कस्तो हुँदैछ कामहरू कसरी अगाडि बढिरहेको छ
3: कामहरू ठिकै चलिरहेछ बेला बेला पानीले दुःख दिइरहेछ त्यस्तै छ भने त्यस्तै बाधा अवरोध गर्दा हेर्छ नि धेरै ठिकै छ भन्नुहोस् कामहरू चलिरहेछ भनौँ न
0: हजुर जो समग्रमा कामहरू राम्रै तरिकाले चलिरहेको नै छ
3: ठिकै नै भनौँ न राम्रै पनि नभनौँ नराम्रो पनि नभनौँ ठिकै
0: लेखेर हुन्छ एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ
3: रात्रिकालीन सन्देश भन्नको लागि त सर्वप्रथम त हजुरहरूको लागि अब मिठो निजरीको कामना गर्न त है अनि सँगै यहाँ हुनुहुन्छ दाई धन्डर दाई कार्यक्रम सुनिराख्नु भएको छ उहाँको लागि पनि मिठो निजरीको कामना गर्न चाहे र घर फ्यामिलीको लागि मन बुवाको लागि अनि धारणतिर रहने नानी दिलासाको लागि भोजपुरतिर रहने टिएम बैंक टिङ्कीको लागि अनि भन्दै भन्दै बाँकी सम्पूर्णका लागि भन्दै छुट्टिन चाहन्छु है त हस्त
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो मन्दिराज राई हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नुभएको थियो उहाँले पनि हामीलाई कल गर्नुभएको थियो र धन्यवाद छ उहाँलाई यति बेला इर्खुबाट हुनुहुन्थ्यो सम्पूर्ण साथीहरूलाई शुभरात्री भन्दै बाहिरिसक्नु भएको छ र उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु र अहिलेको लागि भने हामी एकदमै मिठो अनि रमाइलो गीत राख्ने बेला पनि भइसकेको छ तपाईँहरूको माझमा हामी मिठो गीत राख्छौं गीतपछि रात्रिकालीन सन्देश अनि बाँकी कल फोन लिनको लागि आउनेछौ तपाईँहरू हेलम्बा फिल्म सुन्दै गर्नुहोला

0: हजुर, एकदमै मिठो अनि रमाइलो यो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो कार्यक्रममा। आफूलाई मनपर्ने गीत रोज्नका लागि नम्बर रहेको छ 98 60 52 55 25। 98 60 52 55 25 रात्रिकालीन सन्देश राख्नको लागि तपाईँहरू कार्यक्रममा जोडिन पाउनुहुनेछ अनि आफ्नो घर परिवारजनमा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। त्यसको लागि नम्बर रहेको छ श्रोता है, यो रातिको समयमा हामी तपाईँहरूको फोन कलहरू लिँदैछौ अनि रात्रिकालीन सन्देशहरू पनि लिँदैछौ। तपाईँहरूको फोन कल अनि रात्रिकालीन सन्देश लिने हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य र जमर्को पनि हो र सो कारणले तपाईँहरूले यो बसाईमा आफ्नो घर परिवारजनमा मिठो निधरीको कामना व्यक्त गर्न चाहनुहुन्छ, रात्रिकालीन सन्देशहरू राख्न चाहनुहुन्छ भने नम्बर रहेको छ, उक्त नम्बरमा तपाईँहरूले कल गर्दै रात्रिकालीन सन्देश राख्नको लागि जोडिनुहोला। तपाईँहरूलाई जुन माध्यम सजिलो हुन्छ उक्त माध्यमबाट आफूलाई तपाईँहरूले रात्रिकालीन सन्देश राख्नको लागि कार्यक्रममा कल गर्नुभयो भने तपाईँहरूको कलहरू मजाले लाग्नेछ, कल गर्दै गर्नुहोला। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर धनकुटाबाट मुना राई लिम्बू भन्नुभयो। हजुर मुनाजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि खाना खानु भयो कि छैन नि? हजुर एकदमै, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ, खाना भएर नै कार्यक्रममा जोडेका छौ। अनि सुनाउनुहोस् न, के छ खबर धनकुटातिरको नयाँ नौलो?
1: धनकुटाको नयाँ नौलो अब सबै ठिकै छ, राम्रै छ भनौँ न, त्यस्तो खासै केही छैन।
0: हजुर खासै केही छैन, राम्रो नै छ है।
1: हजुर
0: अनि के कामहरू चल्दैछ नि आज भोलि तपाईँको गाउँठाउँतिर?
1: आज भोलि धान गोर्ने अनि डालहरू गोर्ने त्यस्तै कामहरू चलिरहेछ है त।
0: हजुर धान गोर्ने कामहरू चल्दैछ है।
1: हजुर
0: ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
1: हजुर हुन्छ, रात्रिकालीन सन्देश राख्नुपर्दा सर्वप्रथम हजुरलाई नै रात्रिकालीन सन्देश शुभ गुड नाइट भन्न चाहन्छु अनि प्रविधि मित्रलाई अनि गुड नाइट शुभ सपनी साथमा मित्रमय सम्झना भन्न चाहन्छु अनि साथीहरू पनि पर्दा विमला याङ्फू सबिना मगर भूमिका राई तामाङ वीरेन्द्र लामा मनको साथी जीवन कार्की चन्द्र बस्नेत भूमिका राई तामाङ निर्सा राई लगायत अब धेरै साथीहरू हुनुहुन्छ गोगनतिर ठुने लगायत सम्पूर्ण साथीहरू गुड नाइट शुभ सप्तमी भन्दै हजुरबाट छुटिन्छु। नमस्कार, बाई बाई।
0: ओके बाई बाई। साथी हामीलाई फोन गर्नुभएको थियो है यति बेला, सो उहाँलाई धेरै धेरै धन्यवाद छ, साथमा शुभरात्री भन्न चाहन्छु। र कमेन्टतर्फ पनि लागौं, साथीहरूको कमेन्टहरू पनि हामीलाई धेरैजना साथीहरूको कमेन्ट बाँकी नै छ, कमेन्टहरू पनि हामी लिँदैछौ र साथीहरूको कल पनि लिँदैछौ, कल पनि लिनेछौ, कमेन्ट पनि लिनेछौ, हामी दुवै कुरालाई सँगसँगै लानुपर्छ र लगिनेछ पनि। साथीहरूको यो माया, यो साथ अनि यो सपोर्ट त अब हामीले भुल्ने बिर्सिने भन्ने कुरा त हुँदै भएन है। र कमेन्टतर्फ लागदेखि कमेन्ट गर्नुभएको छ, हेलो हजुर नमस्ते सेवाहरू, म चाहिँ देवमान देवान बिर्तामोड झापा हाल भने रोमैयाबाट प्रोग्राम सुन्दैछु भन्नुभएको छ। र सम्झिनु पर्दाखेरि सोनाकान्त गुमा, सन्जु शेर्पा अनि सबिना लिम्बू, बान्तवा जेनु, मिडिया प्रेमी अनिसा, अस्मिता मगर, प्रतीक्षा चामलिङ राई, रेडियो कर्मी छिया लिम्बू, कमला वाणेम लिम्बू, पार्वती, त्यसै गरी पूर्वेली खुशी, यमुना विष्ट अनि ममता फोया, सुनिता लिम्बुखिम, त्यसै गरी सिम्पल सरिना, सोनिया शेर्पा, सोरिसा साइरस अनि त्यसै गरी सन्चमाया केरोङ अनि सबिना याखा, सपना शंकर, खुशी निरा तामाङ, कविता मगर, रोशी छेत्री अनि त्यसै गरी रचना चौहान अनि मिडिया प्रेमी किराती अञ्जनाको लागि भन्नुभएको छ यो मिठो कमेन्टको लागि। साथी हुनुहुन्थ्यो हामीलाई रोमानियाबाट कमेन्ट गर्नु भएको छ दिनेशजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ रात्रिकालीन दर्शन नमस्ते हजुर म चाहिँ कर्णप्रिया केसी संगीत घर दाङ तुलसीपुर भई हाल भारतको बाट कार्यक्रममा एकदमै सुन्दैछु हजुर लगायत मेरो घर परिवारमा मिठो सम्झना अनि शुभरात्री भन्नुभएको छ कर्णजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ मिस यु टु अल गुड नाइट भन्नुभएको छ भावना सामलिङ हुनुहुन्छ भावनाजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि हेलो दाई हजुर म पनि प्रोग्राम सुनिरहेको छु नि गुड नाइट भन्नुभएको छ धनमाया लामा हुनुहुन्छ धनमायाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु अनि शुभरात्रि गरे है उहाँले पनि। अनि हेलो सर दर्शन नमस्कार म धनकुटाबाट भन्नुभएको छ मुनाजी हुनुहुन्थ्यो अघि भर्खरै उहाँको कल हामीले रिसिभ गरेका थियौँ र उहाँको कमेन्ट पनि प्राप्त गरे सो कमेन्टको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ हजुर नमस्कार नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर अनिसा राई भोजपुरबाट अनिसा जी अनि खाना खानु भयो त हजुर एकदमै मेरो पनि खाना भइसकेको भन्नुपर्छ है अनि के छ तपाईँको खबर हजुर एकदमै मेरो खबर त एकदमै रमाइलो छ म मजाले सन्चै आरामै छु अनि सुनाउनुहोस् न तपाईँको आजको दिन कस्तो भयो ओहो भनेपछि आज मेलामा जानु भएको ल रमाइलो भयो होला नि मेलामा त अनि गाउँ घरमा मजाले गफ गाफ गर्दै मेलापात गर्दै है हजुर ल एकदमै खुसी लाग्यो र कार्यक्रममा जोडिनु भएको छ कार्यक्रममा जोड्नु भएको छ रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ ओके बाई बाई साथी हुनुहुन्थ्यो यति बेला अनिसा राई हुनुहुन्थ्यो है उहाँले हामीलाई कार्यक्रमबाट बाहिरिसक्नु भएको छ धन्यवाद छ उहाँले पनि शुभरात्रि गर्दछु र यसै गरी कमेन्टतर्फ नै लागौं कमेन्टहरू प्राप्त भइरहेको छ धमाधम साथीहरूको कमेन्ट लिँदैछौ लेख्नु भएको छ हेलो हजुर रात्रिकालीन नमस्कार म सुरज राई तुम्सा भोजपुर घर भई हाल मलेसियाबाट भन्नुभएको छ शुभरात्रि सन्देश राख्नु पर्दा तीर्थ राई योगिनी मेहाङ लिम्बू रमण मोक्तान तामाङ शब्द लिम्बू अनु शेर्पा राईनी राज कला अस्मी सोताङ सानुमाया शेर्पा सुनिता कुलोङ ईश्वरी मिङवाङ राई कमला वानेम लिम्बू त्यसै गरी प्रतिमा स्पर्शी सरस्वता पोखरेल अनिता नखोग पुष्पा अञ्जली राई सुनी भुजिल अनुष्का सानु करिना मगर मातृका बस्नेत विनिता विपिन रुमदाली राई अनि त्यसै गरी शान्तिराम दाहाल लिम्बू विजय अनि राज विराही काइला आकाश राई कृष्ण तामाङ जनक रजली मगर अनि त्यसै गरी नाना भूमिका राई अस्मी सुस्मिता नछिरिङ र दाई डुपुच्छा सनिसा अनि स्वर्णिम शेर्पा सपना तामाङ मोक्तान मिस सुस्मिता सुमिता लिम्बुखिम यखा सुमिना आली अनमोल छेत्री दिलदुखी रिया मीडिया प्रेमी निमु शेर्पा अर्पलको साथी समीक्षा रिमा थामी आशिका तामाङ सुशीला विश्वकर्मा सुनिता गुरूङ सफल आयुष मेना चामलिङ अस्मी राई रंजित राई चामलिङ निर्मला राई राज घले मगर सिम्पल सरिना सलिना कुलुङ मीडिया प्रेमी राई अनिस लगायत सम्पूर्णको लागि भन्नुभएको छ सुरज राई हुनुहुन्छ सो धन्यवाद छ उहाँले पनि शुभरात्रि मलेसियाबाट मिठो कमेन्टको लागि है अनि गुड नाइट सबैजनालाई भन्नुभएको छ भावना मगर हुनुहुन्छ सो भावनाजीलाई पनि धेरै धेरै धन्यवाद छ अनि गुड नाइट अल म पनि प्रोग्राम सुन्दैछु है भोजपुर घर भए हाल काठमाडौँ सात समुद्र पारीबाट भन्नुभएको छ रोमन मुक्तान तामाङ हुनुहुन्छ, रोमनजीलाई पनि धेरै धेरै धन्यवाद छ, अत्यन्तै मायाका साथ सुनिराख्नु भएको छ, हामीलाई नियमित रूपमा सुन्दै आइराख्नु भएको छ उहाँले पनि। अनि हेलो हजुर नमस्कार, शुभरात्री, रात्रिकालीन अभिवादन, म पाँच थर हिलेहाङ साथ घर भई हाल फिल्म चारबाट आउनु भएको छ सूर्यराज रोसाइली, र यस कार्यक्रम मार्फत साथीहरूलाई विस गर्नु पर्दाखेरि साथीमा जीवन सहयात्री कमला रोसाइली, प्रेम कलाचार्य डिकेन्द्र सम्भाम्फी, मनिषा शेर्पा, अनि त्यसै गरी सन्चमाया केरुङ, तारा शंकर, अरूणा सम्भाम्फी, सुमी लिम्बु, गगन तेह्रथुमी, स्वर्णिम राई, मोना खड्का, रामकृष्ण एकलयात्री, पाँच थरी हल्पर रोशनी, कविता घतानी, सरस्वता पोखरेल, मनमाया तिमल सिन्हा, राज घले मगर, सम्झना बराइली, विनिता दाहाल, सुविधि, सुप्रिया बान्त वाराई, मौसम योङहाङ, सिम्पल सोरिना गुरूङ, राम थापा, धनु गजमेर, ढकाल धर्मराज, माया राई, डम्बर तामाङ, योगिनी मेहाङ लिम्बु, अभागी सृजना, धनकुमार खाती, निलो यम्फु राई, भूपाल दुलाल, भीम घतानी, हरिमाया चौलागाई लगायत सबैजनालाई भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। अनि गुड नाइट सबैजनालाई भन्नुभएको छ। सोमिला शेर्पा हुनुहुन्छ, धन्यवाद छ सोमिलाजी तपाईँले पनि। अनि अर्को साथीको कमेन्ट रहेको छ, लेख्नु भएको छ उहाँले, हेलो दाई नमस्ते नमस्कार, अनि फ्याफुल्लाई भन्नुभएको छ, सन्चै हुनुहुन्छ नि भन्नुभएको छ, म एकदम सन्चै आरामै छु र तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भन्ने मैले आशा गरेको छु। र म चाहिँ काठमाडौँबाट प्रोग्राम सुन्दैछु, रेजिना मुक्तान भन्नुभएको छ, नाइटी सन्देश राख्नु पर्दा दाई हजुरको लागि गुड नाइट भन्छु, अनि सुनखानीमा रहनुभएका सबैजनाको लागि गुड नाइट भन्दै छुटिन्छु, बाई भन्नुभएको छ रेजिना मुक्तान हुनुहुन्छ यति बेला काठमाडौँबाट। सो उहाँले पनि कमेन्ट गरिदिनु भयो, धेरै धेरै धन्यवाद गर्दछु। र अर्को साथीको कमेन्ट रहेको छ, बान्त वा सोफिया हुनुहुन्छ, गुड नाइट हजुर, म पनि प्रोग्राम सुन्दैछु, साथीहरूमा आशिका तामाङ अनि मलाई माई फ्रेन्ड्सलाई भन्न चाहन्छु, सोफिया फ्रम भोजपुरबाट म पनि लाइभ हेर्दै र सुन्दैछु नि भन्नुभएको छ बान्त वा सोफिया राई हुनुहुन्छ। सोफियाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। र यसै गरी अर्को साथीको कमेन्ट छ, हेलो हजुर नमस्कार, म पनि प्रोग्राम सुन्दैछु नि हजुरहरूको भन्नुभएको छ, र रात्रिकालीन सन्देश राख्नु पर्दाखेरि फर्स्टमा हजुरको लागि अनि मेरो घर परिवारको लागि लगायत लगायत सबैजनाको लागि भन्दै छुट्टिन चाहन्छु दादा बाबाई भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि शुभरात्रि अनि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, दाई हजुर नमस्कार, सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु नि हजुरहरूको मजाले भन्नुभएको छ, र आज नाइट विशेष राख्नु पर्दाखेरि स्पेशल हजुरको लागि अनि त्यसै गरी मेरो घर परिवारको लागि अनि साथी सबैजनाको लागि भन्दै छुट्टिन चाहन्छु कि बाई बाई भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ उहाँले पनि। र अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैनौ श्रोता, आजको लागि पनि समय सकिएको छ, आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद छ, अनि कल ट्राई गर्नुभयो, कल लागेन, कल उठेन भनेर पनि उदास नहुनुहोला, भोलिको बसाइमा तपाईँहरूको कल अवश्य लाग्नेछ, कल उठ्नेछ, कल ट्राई गर्न भने कहिले पनि नभुल्नुहोस् यही कामना व्यक्त गर्दछु। अनि यो समयमा रातिको समयमा फेसबुक पेजबाट अत्यन्तै मिठा मिठा अनि रमाइला रमाइला कमेन्ट गर्नुहुने हाम्रो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद छ, अत्यन्तै मिठा यो रातिको समयमा पनि हामीलाई माया दिइराख्नु भएको छ, माया गरिराख्नु भएको छ, यहाँहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौ, अनि साथमा शुभरात्रि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। अनि यो समयमा प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बाबा दाजुभाइ दिदीबहिनी लगायत सबैजनाको लागि गुड नाइट भन्न चाहन्छु, अनि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङले पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाईबाट पनि म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु, हवस् त नमस्कार।

हेलम्बु एफएम उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बा एफएम र रेडियो जगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल असोज 3 गते शनिबार, भाद्र शुक्ल पक्ष अष्टमी तिथि, इस्वी सन् 2026 सेप्टेम्बर 19 तारीख, नेपाल सम्बत 1146। आज संविधान दिवस। आज बिहान सूर्योदय 5:51 समयमा हुँदैछ भने सूर्यास्त भरे साँझ ठीक 6:02 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट, माथिल्लो त्रिशुली एकको सुरुङमा 18 शव फेला, खोज र उद्धार कार्य जारी, जेएनजी सांसदहरूलाई उदाहरण बनेर काम गर्न प्रधानमन्त्रीको आग्रह।

सरकारका गलत काम विरूद्ध आन्दोलन गर्ने नेकपाका संयोजक प्रचण्डको चेतावनी, एन्फामा सीआईबीको छापा, कागजात नियन्त्रणमा लियो, 13 देशका लागि राजदूत सिफारिश, भारतमा निश्चलनाथ र चीनमा कल्याण राज नियुक्त, से साउदीको आग्रहपछि हुथीलाई नियन्त्रणमा लिन इरानमाथि चीनको दबाव, र 7 वर्षपछि सम्पन्न भयो चौतारा साँगा चोकगढी नगरपालिका 5 को टुडी खेलमा निर्माणाधीन मिनी रंगशाला। साझा खबरको शुरूमा स्थानीय खबर। संविधान दिवसलाई सरकारले 2 दिन मनाउने निर्णय गरिएसँगै सिन्धुपाल्चोक जिल्लामा पनि सरसफाई र दीप प्रज्वलन गरी पहिलो दिनलाई उत्सवको क्षणको रूपमा मनाएको छ। संविधान दिवस 2083 को अवसरमा जिल्ला समन्वय समितिको संयोजन, चौतारा साँगा चोकगढी नगरपालिकाको व्यवस्थापन र अन्य नागरिक समाजको सहकार्यमा चौतारा बुद्ध पार्कको 1000 सिडी सरसफाई गरिएको छ। दिवस मूल आयोजक समितिको निर्णय अनुसार एक बिहानै हातमा झाडु र सरसफाईका औजार बोकेर बुद्ध पार्क प्रवेशद्वारमा भेला भई सबैले 1000 सिडी सरसफाईमा हातेमालो समेत गरिएको छ, जहाँ वर्षयाममा पलाएका झ्याउ लेउ र पाद फतिङ्गरहरू हटाएर सिडी वरपरका क्षेत्र सरसफाई गरिएको हो। चौतारा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई समितिले फलफूल समेत वितरण गरिएको छ। उनीहरूले संविधान प्राप्त हक र अधिकारको प्रत्याभूत भएको महसुस गरिएका थिए। उक्त कार्यक्रममा व्यवस्थापकीय भूमिका रहेको चौतारा साँगा चोकगढी नगरपालिका सहितको आयोजकहरूको सहभागिता रहेको थियो। दिवसको पूर्व सन्ध्यामा चौतारा रंगशाला छेउमा निर्मित फाल्छ परिसरमा नेपालको 7 प्रदेशका नक्सा निर्माण गरी दीप प्रज्वलन गरी संविधानको कार्यान्वयनमा हामी सबैको प्रतिबद्धता छौ भन्ने अभ्यास समेत दिलाएका थिए। उक्त सबै कार्यक्रममा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, चौतारा साँगा चोकगढी नगरपालिकाका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका संघ संस्थाहरू लगायतका स्थानीय नागरिकहरूको सहभागिता रहेको दिवस मूल आयोजक समितिका सदस्य सचिव सिन्धुपाल्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभएको छ। यसै गरी असोज 3 गते आज संविधान दिवसमा चौतारा भिन्तुना चोकदेखि रंगशाला नजिकको फाल्चोसम्म प्रभात फेरी गरी दिवस कार्यक्रम मनाइने समेत जनाएको छ। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको स्वास्थ्य शाखाले आर्थिक वर्ष 2082-83 सञ्चालन गरेका स्वास्थ्य सम्बन्धी कार्यक्रम तथा गतिविधिहरूको वार्षिक समीक्षा सम्पन्न गरेको छ। बिहिबार र शुक्रबार 2 दिन सञ्चालन गरिएको समीक्षा कार्यक्रममा मेलम्ची नगरपालिका तथा नगर अन्तर्गतका 13 वटै वडाका स्वास्थ्य संस्था र विभिन्न गैर सरकारी संस्थाले वर्षभरि गरेका काम, उपलब्धि, चुनौती, समस्या र नवीनतम अभ्यासका बारेमा समीक्षा गरिएको स्वास्थ्य शाखाका प्रमुख परशुराम श्रेष्ठले जानकारी दिनुभएको हो। कार्यक्रममा नगर प्रमुख हाइतमान तामाङले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताउनु भएको छ। उहाँले स्वास्थ्य नागरिक बिना समृद्ध नगर निर्माण सम्भव नहुने भन्दै स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ। समापन कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले नसर्ने रोग, मानसिक स्वास्थ्य र पोषण लगायतका विषयलाई आगामी दिनमा थप प्रभावकारीका साथ अगाडि बढ़ाउन आग्रह गर्नुभएको थियो। निजी स्वास्थ्य संस्थाहरूले पनि प्रचलित कानून अनुसार व्यवस्था अनुसार सेवा सञ्चालन गर्नुपर्ने बताउँदै उहाँले स्वास्थ्य संस्थाको अनुगमनलाई तीव्रता बनाएको जनाएको छ। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी अनुषा कोइराला सहित नगरपालिकाका कर्मचारी र स्वास्थ्य कर्मीहरूको पनि सहभागिता रहेको थियो। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ कारागारमा चलान भएका छन्। उनलाई केन्द्रीय कारागार सुन्धारामा पठाएको छ। काठमाडौँ जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा 22 लाख रूपियाँ धरौटी माग गरिएको थियो। धरौटी रकम बुझाउन नसकिएपछि र नबुझाएपछि उनी कारागार चलानमा भएको प्रहरीले जनाएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री वारेन्द्र शाहले छलफलका लागि बोलाएका थिए। छलफलमा सकिएर निस्किने लगत्तै सिंहदरबारको अगाडिको गेटबाट नै उनी पक्राउ परेको थियो। उनी विरूद्ध 10 वटा बैंकिङ कसुरको मुद्दा रहेको खुलेको थियो। साझा खबरमा अब राष्ट्रिय खबर। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको